नमस्कार, बिहानको मिठो मुस्कान सँगै सम्पूर्ण श्रोता साथीलाई हार्दिक शुभ प्रभात। एफएम 103.5 मेगाहर्जमा यो प्रसारण आकाशवाणी खरसाङको समय यस बेला बिहानको 6:25 अनि 28 सेकेन्ड भइरहेछ। श्रोता, आज हो बुधबार, विक्रम सम्वत 2083 को श्रावण 27 गते अनि शक सम्वत 1948 को श्रावण 21 गते, साथै सन् 2026 को 12 तारिक अगस्त महिना। तपाईँको बिहानलाई अझ रमाइलो, ऊर्जावान र सकारात्मक बनाउन विविध प्रस्तुतिहरूको साथमा उपस्थित भइसकेकी छु मधकशीका प्रतिमा। श्रोता साथीहरूलाई हार्दिक स्वागत अनि न्यानो अभिवादन टक्राउँदछौँ। श्रोताले हाम्रो कार्यक्रमहरू आकाशवाणी दार्जिलिङ एफएम 100.2 मेगाहर्ज अनि न्यूज अन एयर एप साथै प्रसार भारती ओटिटी वेब्स प्लेटफर्ममा पनि सुन्न सक्नुहुनेछ।

मानव मूल्य केवल विद्यार्थीहरूलाई आवश्यक होइन, प्रत्येक व्यक्तिले एक साँचो मानव जातिको रूपमा मानव मूल्यको अनुशीलन गरेको हुनुपर्छ। श्री सत्य साई बाबाको यस वाणीलाई अघि राख्दै आकाशवाणी खर्साङको प्रस्तुति यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत अनि न्यानो न्यानो अभिवादन म सञ्चालिका अनिताको तर्फबाट।

आदरणीय श्रोता, यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा हजुरले सुन्नुहुनेछ शिक्षाको अन्तिम लक्ष्य असल चरित्र निर्माण विषयमाथि एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नका निम्ति यहाँ आकाशवाणी खर्साङको स्टुडियोमा उपस्थित हुनुहुन्छ सोना।

मेरो वार्ताको विषय हो शिक्षाको अन्तिम लक्ष्य असल चरित्र निर्माण। सबैलाई थाहा छ शिक्षा मानिसको जीवन परिवर्तन गर्ने सबैभन्दा शक्तिशाली माध्यम हो। शिक्षाले मानिसलाई ज्ञान दिन्छ, सीप दिन्छ, सोच्ने क्षमता दिन्छ, रोजगारीको अवसर दिन्छ र समाजमा प्रतिष्ठित स्थान प्राप्त गर्न सक्षम बनाउँछ। तर एउटा गम्भीर प्रश्न हामीले आफैलाई सोध्नुपर्छ, के शिक्षाको उद्देश्य केवल राम्रो नोकरी पाउनु हो? के धेरै अङ्क प्राप्त गर्नु नै शिक्षाको सफलता हो? के ठुलो ओहदामा पुग्नु, धेरै धन कमाउनु र सामाजिक

प्रतिष्ठा प्राप्त गर्नु नै शिक्षाको अन्तिम लक्ष्य हो। यदि यिनै शिक्षाका अन्तिम लक्ष्य हुन् भने एउटा अर्को प्रश्न पनि उठ्छ, यदि कुनै व्यक्ति अत्यन्तै विद्वान छ, उच्च पदमा छ, धेरै धन सम्पत्ति कमाएको छ, तर ऊ इमान्दार छैन, जिम्मेवार छैन, मानवीय संवेदना छैन, अरूलाई दुःख दिन्छ र आफ्नो ज्ञानको दुरुपयोग गर्छ भने के हामी उसलाई वास्तवमै शिक्षित व्यक्ति भन्न सक्छौँ? मेरो विचारमा यसको उत्तर स्पष्ट छ। साँचो शिक्षा त्यो हो जसले मानिसलाई केवल बुद्धिमान होइन असल पनि बनाउँछ। त्यसैले आजको मेरो मूल विचार यही हो, शिक्षाको सर्वोच्च उपलब्धि ज्ञानको सञ्चय मात्र होइन, ज्ञानलाई विवेक, संस्कार र सदाचारमा रूपान्तरण गर्नु हो। त्यसैले शिक्षाको अन्तिम लक्ष्य असल चरित्र निर्माण हो। अब शिक्षा भनेको के हो? सामान्य अर्थमा शिक्षा भनेको ज्ञान, सीप र सूचना प्राप्त गर्ने प्रक्रिया हो। तर शिक्षाको वास्तविक अर्थ त्योभन्दा धेरै व्यापक छ। शिक्षाले हामीलाई के सही हो, के गलत हो, के गर्नुपर्छ र के गर्नु हुँदैन, आफ्नो अधिकारसँगै आफ्नो कर्तव्य के हो, आफू मात्र होइन अरूका लागि पनि कसरी बाँच्ने भन्ने कुरा सिकाउनु पर्छ। एउटा बालकले गणित सिक्यो, विज्ञान सिक्यो, कम्प्युटर चलाउन सिक्यो, अङ्ग्रेजी बोल्न सिक्यो, त्यो शिक्षा हो। तर उसले वृद्ध आमा बुवाको सम्मान गर्न सिकेन, कमजोरलाई सहयोग गर्न सिकेन, झुट बोल्न हुँदैन भन्ने बुझेन, अरूको अधिकारको सम्मान गर्न सिकेन भने उसको शिक्षा अधुरो रहन्छ। यसैले शिक्षा मस्तिष्कको विकास मात्र होइन, हृदयको विकास पनि हो। शिक्षाले मानिसलाई जान्ने बनाउँछ, तर चरित्रले उसलाई सही काम गर्ने बनाउँछ। ज्ञानले मानिसलाई शक्ति दिन्छ, चरित्रले त्यो शक्तिको सही प्रयोग गर्न सिकाउँछ। बुद्धिले मानिसलाई सफल बनाउन सक्छ, तर चरित्रले उसलाई सम्मानित बनाउँछ। ज्ञान र चरित्र बीचको सम्बन्ध। एउटा मानिससँग अत्याधुनिक प्रविधिको ज्ञान छ, उसले कम्प्युटर प्रणालीबारे धेरै कुरा जानेको छ, तर यदि उसले त्यो ज्ञानको प्रयोग अरूको गोप्य सूचना चोर्न, ठगी गर्न वा समाजलाई हानि पुर्याउन गर्छ भने उसको ज्ञान समाजका लागि वरदान होइन, अभिशाप बन्न सक्छ। त्यसैले प्रश्न ज्ञान कति छ भन्ने मात्र होइन, प्रश्न यो हो कि त्यो ज्ञानको प्रयोग कसरी भइरहेको छ। चक्कु एउटा साधन हो, चिकित्सकको हातमा त्यही चक्कु जीवन बचाउने शल्यक्रियाको साधन बन्छ, अपराधीको हातमा त्यही चक्कु हिंसाको साधन बन्न सक्छ। त्यसै गरी ज्ञान पनि एउटा शक्ति हो, चरित्रले त्यो शक्तिलाई दिशा दिन्छ। यसैले हामी भन्न सक्छौँ, ज्ञान शक्ति हो भने चरित्र त्यस शक्तिको दिशा हो। दिशाविहीन शक्ति विनाशकारी हुन सक्छ। त्यसैले शिक्षाले ज्ञानसँगै विवेक र चरित्र निर्माण गर्नुपर्छ। अब चरित्र भनेको के हो? चरित्र भनेको केवल राम्रो व्यवहार देखाउनु मात्र होइन, चरित्र भनेको मानिसको सोच, बोली, व्यवहार, निर्णय र कर्ममा देखिने नैतिक गुणहरूको समष्टि हो। चरित्रका आधारभूत पक्षहरू सत्यनिष्ठा, इमानदारी, अनुशासन, कर्तव्यबोध, आत्मसंयम, करुणा, सहिष्णुता, परोपकार, न्यायप्रियता, कर्तव्यनिष्ठता, अरूप्रति सम्मान अनि आफ्नो गल्ती स्वीकार गर्ने साहस हो।

0: अहिले श्रोताले सुन्दै हुनुहुन्छ शिक्षाको अन्तिम लक्ष्य असल चरित्र निर्माण विषयमाथि एक आध्यात्मिक चिन्तन जसलाई प्रस्तुत गर्नुहुँदैछ मेघनाथ छेत्री ज्यूले।
1: चरित्रको वास्तविक परीक्षा मानिसले अरूले हेरिरहेको अवस्थामा होइन, कसैले नहेरिरहेको अवस्थामा गर्छ। कक्षामा शिक्षक उपस्थित हुँदा अनुशासित हुनु सजिलो छ, तर शिक्षक नभएको समयमा पनि नियम पालन गर्नु चरित्र हो। शिक्षाको वास्तविक परीक्षा कहाँ हुन्छ? हामी प्राय विद्यार्थीको सफलता उसको परीक्षाको अङ्कबाट मापन गर्छौँ। कसैले 90% ल्याए भने हामी भन्छौँ ऊ धेरै राम्रो विद्यार्थी हो। तर म यहाँ एउटा प्रश्न राख्न चाहन्छु, यदि त्यही विद्यार्थीले आफ्नो वृद्ध आमा बाबुलाई सम्मान गर्दैन भने, यदि उसले साथीलाई अपमान गर्छ भने, यदि ऊ झुटो बोल्छ भने, यदि उसले कमजोर मानिसलाई हेप्छ भने, यदि ऊ आफ्नो सफलताका लागि अरूलाई धोका दिन तयार हुन्छ भने, के केवल 90% अङ्कले उसलाई पूर्ण शिक्षित बनाउँछ? अवश्य पनि राम्रो अङ्क महत्त्वपूर्ण छन्, ज्ञान र शैक्षिक उपलब्धिको आफ्नै महत्त्व छ, तर अङ्क जीवनको एउटा पक्ष हो, चरित्र सम्पूर्ण जीवनको आधार हो। विद्यालयले हामीलाई प्रमाणपत्र दिन सक्छ, तर समाजले हाम्रो चरित्रको मूल्याङ्कन गर्छ। विश्वविद्यालयले डिग्री दिन सक्छ, तर जीवनले हाम्रो वास्तविक परीक्षण गर्छ। हामी चरित्र बारेमा असल चरित्रको महात्मा गान्धीको जीवनलाई लिन सक्छौँ। उहाँले सत्य र अहिंसालाई आफ्नो जीवनको आधार बनाउनुभयो। उहाँको विचार थियो कि मानिसले आफूभित्रको नैतिक शक्तिलाई जागृत गर्नुपर्छ भन्ने। गान्धीजीको महानता केवल उहाँले पढेका पुस्तकमा थिएन, उहाँको महानता आफूले आफ्ना विचारलाई जीवनमा उतार्नु भएको थियो। उहाँले सत्यलाई केवल भाषणको विषय बनाउनु भएन, जीवनको साधना बनाउनुभयो। आज संसारमा करोडौँ मानिसले गान्धीजीलाई सम्झनुको कारण उहाँको पद वा सम्पत्ति होइन, उहाँको चरित्र, सत्यनिष्ठा र नैतिक साहस हो। यसबाट हामीले बुझ्नुपर्छ मानिसको वास्तविक महानता उसको बाहिरी उपलब्धिमा होइन, तर उसको चरित्रमा हुन्छ। एक विद्यार्थी विद्यालयबाट घर फर्कँदै गर्दा बाटोमा उसले एउटा पर्स भेटायो। पर्सभित्र पैसा र केही महत्त्वपूर्ण कागजात छन्। उसले चाहेमा त्यो पैसा आफैले राख्न सक्छ, कसैले उसलाई देखेको छैन। अब उसको परीक्षा कहाँ हुन्छ? परीक्षा कक्षामा हुँदैन, उसको वास्तविक परीक्षा उसको विवेकमा हुन्छ। यदि उसले पर्सको मालिक खोजेर फिर्ता गर्छ भने उसले कुनै ठुलो पुरस्कार नपाए पनि उसको चरित्र बलियो हुन्छ। वास्तवमा यही नै शिक्षा हो। शिक्षाले उसलाई बतायो त्यो पैसा तिम्रो होइन, चरित्रले भन्यो त्यसैले यसलाई सही मालिकलाई फिर्ता गर। यसैले शिक्षा र चरित्र बीचको सम्बन्ध बुझ्न पर्दा हामीले भन्न सक्छौँ, ज्ञानले सही र गलत छुट्याउन सिकाउँछ, चरित्रले सही बाटो रोज्न प्रेरित गर्छ। असल चरित्र निर्माणमा शिक्षकको भूमिका अत्यन्तै महत्त्वपूर्ण हुन्छ। शिक्षक केवल पाठ्यपुस्तक पढाउने व्यक्ति होइन, शिक्षक विद्यार्थीका लागि जीवित आदर्श पनि हो। विद्यार्थीले शिक्षकले भनेको कुरा मात्र सिक्दैन, उसले शिक्षकले गरेको व्यवहार पनि सिक्छ। यदि शिक्षक समयको पाबन्दीमा हुनुहुन्छ भने विद्यार्थीले समयको महत्त्व सिक्छ। यदि शिक्षक सत्य बोल्नुहुन्छ भने विद्यार्थीले सत्यनिष्ठा सिक्छ। यदि शिक्षक कमजोर विद्यार्थीलाई पनि समान सम्मान दिनुहुन्छ भने विद्यार्थीले समानता र मानवताको पाठ सिक्छ। त्यसैले शिक्षकको एउटा व्यवहारले कहिलेकाहीँ एउटा पुस्तकभन्दा बढी शिक्षा दिन सक्छ। हामीले एउटा भनाइ सुनेका छौँ, बालबालिकाले हामीले भनेको भन्दा हामीले गरेको कुरा बढी सिक्छन्। यसैले चरित्र निर्माणको शिक्षा केवल भाषणबाट सम्भव हुँदैन, आदर्श व्यवहारबाट सम्भव हुन्छ। अभिभावकको भूमिका चरित्र निर्माणमा पहिलो विद्यालय घर हो। नानीले पहिलो शब्द घरमा सिक्छ, पहिलो संस्कार घरमा सिक्छ, पहिलो अनुशासन घरमा सिक्छ, पहिलो प्रेम सम्मान पनि घरबाट सिक्छ। तर यदि अभिभावकले नानीलाई सधैँ सत्य बोल भन्छन् तर आफै फोनमा झुटो बोल्छन् भने नानीले शब्द होइन व्यवहार सिक्छ। त्यसैले चरित्र निर्माणमा घर, विद्यालय र समाज यी तिनैवटा

पदार्थको संयुक्त भूमिका हुन्छ। आजको डिजिटल युग र चरित्र। आज हामी डिजिटल युगमा छौँ। मोबाइल, इन्टरनेट र सामाजिक सञ्जाल हाम्रो जीवनका अभिन्न हिस्सा बनेका छन्। यसले ज्ञानको संसारलाई हाम्रो हातमा ल्याएको छ, तर यसको गलत प्रयोगले चरित्र निर्माणमा चुनौती पनि थपेको छ। हामी सामाजिक सञ्जालमा के लेख्छौँ? हामी अरूलाई सम्मान गर्छौँ कि अपमान? हामी गलत सूचना फैलाउँदैछौँ कि सत्य जानकारी? हामी अरूको फोटो वा सामग्री अनुमति बिना प्रयोग गर्छौँ कि गर्दैनौँ? हामी कसैलाई अनलाइनमा अपमान गरेर आफूलाई बहादुर ठान्छौँ कि सभ्य व्यवहार गर्छौँ? यी सबै चरित्रका प्रश्न हुन्।

डिजिटल संसारमा पनि चरित्र आवश्यक छ। मोबाइलको स्क्रिनको पछाडि लुकेर गलत व्यवहार गर्नु पनि गलत नै हो। त्यसैले आजको शिक्षाले विद्यार्थीलाई केवल डिजिटल साक्षर होइन डिजिटल रूपमा जिम्मेवार नागरिक पनि बनाउनुपर्छ। आज शिक्षाको क्षेत्रमा एउटा गम्भीर चुनौती परीक्षा प्रणालीसँग पनि जोडिएको छ। कल्पना गरौँ, एक विद्यार्थीले परीक्षामा नक्कल गरेर 95% अङ्क ल्यायो, अर्को विद्यार्थीले इमान्दारीपूर्वक मेहनत गरेर 75% अङ्क ल्यायो, कसको शिक्षा वास्तविक हो? पहिलो विद्यार्थीले अङ्क जित्यो होला, तर दोस्रो विद्यार्थीले जीवनको एउटा ठुलो मूल्य इमान्दारी जितेको छ। नक्कल गरेर प्राप्त गर्नेले प्रमाणपत्रमा स्थान पाउन सक्छ, तर चरित्र निर्माण गर्न सक्दैन। त्यसैले विद्यार्थीलाई हामीले केवल तिमीले अङ्क ल्यायौ भनेर सोध्नु हुँदैन, हामीले सोध्नुपर्छ तिमीले के सिक्यौ, तिमी कस्तो मानिस बन्दैछौ, तिम्रो ज्ञानले समाजलाई के योगदान दिन्छ। यी प्रश्नहरू नै शिक्षाको वास्तविक मापन हुन्। अनि एउटा कुरा अझ महत्त्वपूर्ण छ, राष्ट्र निर्माणका लागि असल नागरिक हुन आवश्यक छ। यदि देशका नागरिक इमान्दार छन् भने भ्रष्टाचार घट्छ, यदि नागरिक जिम्मेवार छन् भने सामाजिक सम्पत्तिको संरक्षण हुन्छ, यदि नागरिक अनुशासित छन् भने कानुनको सम्मान हुन्छ, यदि नागरिकमा करुणा छ भने कमजोर वर्गको संरक्षण हुन्छ, यदि नागरिकमा सहिष्णुता छ भने समाजमा शान्ति कायम हुन्छ। त्यसैले असल चरित्र भएको नागरिक नै समृद्ध राष्ट्रको आधार।

असल विद्यालयले असल विद्यार्थी जन्माउँछ, असल विद्यार्थीले असल नागरिक जन्माउँछ, असल नागरिकले असल समाज निर्माण गर्छ र असल समाजले समृद्ध राष्ट्र निर्माण गर्छ। यसरी हेर्दा चरित्र निर्माण व्यक्तिगत विषय होइन, यो राष्ट्रिय निर्माणको विषय पनि हो। शिक्षाको उद्देश्य सफल मानिस कि असल मानिस? आज अभिभावकहरू आफ्ना छोराछोरी सफल भएको हेर्न चाहन्छन्। राम्रो पढुन्, राम्रो जागिर पाउन्, उच्च पदमा पुगुन्, धेरै पैसा कमाउन्, यो सबै चाहना हो। तर हामीले आफ्ना सन्तानलाई एउटा प्रश्न सोध्नुपर्छ, तिमी जीवनमा सफल बन्न चाहन्छौ कि असल बन्न चाहन्छौ? किनकि सफलता र असलपन एउटै कुरो होइन। एकजना व्यक्ति धेरै धनवान हुनसक्छ तर ऊ असल नहुन सक्छ। एकजना व्यक्ति उच्च पदमा हुनसक्छ तर ऊ न्यायप्रिय नहुन सक्छ। एकजना व्यक्ति धेरै शिक्षित हुनसक्छ तर ऊ संवेदनशील नहुन सक्छ। तर एउटा असल मानिसले आफ्नो सफलता अरूको हितमा प्रयोग गर्छ। त्यसैले शिक्षाको उद्देश्य सफल मानिस होइन, सफल र असल मानिस निर्माण गर्नु हो। चरित्र निर्माण कसरी गर्ने? अब प्रश्न उठ्छ, असल चरित्र निर्माण कसरी गर्ने? चरित्र एकै दिनमा निर्माण हुँदैन, यो दैनिक अभ्यासबाट बन्छ। शिक्षाको माध्यमद्वारा चरित्र निर्माण गर्नु भनेको विद्यार्थीमा केवल ज्ञान र सूचना प्रदान गर्नु मात्र नभई सत्य, अनुशासन, सदाचार, जिम्मेवारी, सहानुभूति, परोपकार, आत्मसंयम र नैतिकताको विकास गर्नु हो। शिक्षाले व्यक्तिको विचार, व्यवहार र जीवनशैलीलाई सकारात्मक दिशातिर परिवर्तन गर्नुपर्छ। शिक्षाको माध्यमद्वारा चरित्र निर्माण गर्ने प्रमुख आधारहरूमा नैतिक शिक्षाको विकास, शिक्षाको आदर्श आचरण, अनुशासनको अभ्यास, व्यावहारिक शिक्षामा जोड, सेवा र परोपकारको भावना, आत्मनिर्भरता र श्रमशीलता आदि हुन्। अनि सहिष्णुता र विविधताको सम्मान पनि, साथसाथै राष्ट्र निर्माण, सामाजिक उत्तरदायित्व अनि आत्मसंयम र भावनात्मक नियन्त्रण आदि अझ यसभन्दा बढी आध्यात्मिक र मानवीय मूल्यको विकास हुनु आवश्यक छ। आत्मचिन्तन, ध्यान योग, सत्सङ्ग तथा महान व्यक्तिका जीवन र विचारको अध्ययनले विद्यार्थीमा अन्तर्मुखी चेतना, शान्ति र मानवीय मूल्यको विकास गर्न सक्छ। यसैले निष्कर्षमा भन्नुपर्दा शिक्षाको वास्तविक सफलता परीक्षामा प्राप्त अङ्कमा मात्र होइन, विद्यार्थीको चरित्रमा देखिनुपर्छ। ज्ञानले मानिसलाई बुद्धिमान बनाउन सक्छ तर सदाचार, नैतिकता र मानवीय मूल्यले मात्र उसलाई असल मानिस बनाउँछ। त्यसैले शिक्षा र चरित्र एक अर्काका पूरक हुन्। परिवार, विद्यालय, शिक्षक, समाज र स्वयं विद्यार्थीहरूको संयुक्त प्रयासबाट मात्र ज्ञानवान मात्र होइन, गुणवान र चरित्रवान नागरिक निर्माण गर्न सकिन्छ। यसैले शिक्षाको अन्तिम लक्ष्य असल चरित्र निर्माण हो। धन्यवाद।

यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा श्रोताले सुन्नुभयो शिक्षाको अन्तिम लक्ष्य असल चरित्र निर्माण विषयमाथि एक आध्यात्मिक चिन्तन जसलाई प्रस्तुत गर्नुभयो मेघनाथ छेत्री ज्यूले। साथमा सुन्नुभयो केही नेपाली अनि हिन्दी भजनहरू। हौस् त श्रोता, तपाईँको आजको दिन मङ्गलमय रहोस्। यही कामना ईश्वर अघि राख्दै हजुरहरूबाट प्रस्तोता मनन तामाङ अनि सञ्चालिका अनिता पनि विदा चाहन्छौ। नमस्कार।

केन्द्रको समाचारपछि पुनः स्वागत जनाउँदछौँ श्रोता साथीलाई आकाशवाणीको खरसाङ केन्द्रमा। समय बेला बिहानको 7:05 अनि 16 सेकेन्ड भइरहेछ। कार्यक्रम शुभ प्रभातमा अब खेतीपाती बारे जानकारी साथै आधुनिक गीत यहाँलाई सुनाउनेछौँ। त प्रथममा हाम्रा कृषक दाजुभाइहरूलाई मुलाको खेतीबारे जानकारी गराइरहेछौँ खेतीपाती बारे सल्लाहमा। पहाडी इलाकामा मुलाको खेती 12 महिना गर्न सकिन्छ। मुलाको खेती गर्नु अघि जमिन राम्ररी तयार गर्नुपर्छ, जस्तो कि जमिन कमसेकम 3-4 पल्ट खनखान गर्नुपर्छ। जमिनमा भएको डल्लाहरू फुटाएर फुरफुराउँदो बनाउनुपर्छ। अन्तिम जोताइ गर्ने बेलामा गाईको पाकेको मल 100 डोको, त्यसमा रासायनिक सारमा 30 किलो युरिया, 40 किलो सिङ्गल सुपर फस्फेट, 30 किलोग्राम पोटास प्रयोग गर्नुपर्छ। विशेष रासायनिक मल प्रयोग गर्नभन्दा पहिले जमिनको माटोको परीक्षण गरेको राम्रो हुन्छ। माटोमा लाग्ने कमिला धमिरा र खुम्ले किराको रोकथामको निम्ति एल्ड्रिन 5% धुलो 12 किलो प्रति एकरको हिसाबमा प्रयोग गर्नुपर्छ। मुलाको थरी जापानिज हाइट, पुसा हिमानी, व्हाइट आइसिडल पुसा, चेटकी पुसा, देशी पुसा, रेशमी इत्यादि। बिउको परिणाम 4 किलो प्रति एकर बिउ लाग्छ। फरक 30 सेन्टिमिटरदेखि 40 सेन्टिमिटर, लाइनदेखि लाइन, बिरुवादेखि बिरुवा 10 सेन्टिमिटर हुनुपर्छ। मुला रोप्ने ठाउँ 3 इन्चदेखि 4 इन्च अग्लो भए बियाड जस्तो बनाएको हुनपर्छ। पानीको राम्रो बन्दोबस्त मिलाउनुपर्छ। बारीमा पानी जम्न दिनु हुँदैन, पानी जम्नाले मुलामा कुहुने रोग लाग्न सक्छ।

0: श्रोतालाई अब सुनाइरहेछौँ वरुण र शालीको स्वरमा आधुनिक गीत।
1: मित्र फिजौ फिजौ भन्दा।

श्रोता, यो हो आकाशवाणीको नेपाली प्रसारण सेवा। यहाँहरू सबैलाई हार्दिक स्वागत छ र केही क्षण आनन्द लिनेछौँ भजनहरू सुनेर। सिमरन गुरुङको स्वरमा, जसमा शब्द नि सङ्गीत रहेको छ सागर खवासको।

0: प्रथममा प्रमुख समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रिय सम्मानको अपमानको रोकथाम संशोधन विधेयक 2026 स्वीकृति दिनुभएको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले आज राज्यसभामा केरलको नाम परिवर्तन हेतु केरलम नाम परिवर्तन विधेयक 2026 पेश गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा पूर्व राष्ट्रपति रामनाथ कोविन्दको आत्मकथा भारतीय गणराज्यको विजय मेरा जीवन मेरा संघर्षको विमोचन गर्नुहुनेछ। केन्द्रीय कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले आज हरियाली अमावस्याको अवसरमा नयाँ दिल्लीमा विशाल वृक्षारोपण अभियान सञ्चालन गर्नुहुनेछ। अनि नाइजेरियाको लागोसमा आयोजित कमनवेल्थ फेन्सिङ च्याम्पियनसिपमा भारतले आफ्नो शानदार पदक जित्ने सिलसिला जारी राखेको छ। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रिय सम्मानको अपमानको रोकथाम संशोधन विधेयक 2026 स्वीकृति दिनुभएको छ। संसदले गत महिना राष्ट्रिय सम्मानको अपमान रोकथाम अधिनियम 1971 संशोधन गर्दै यो विधेयक पारित गरेको थियो। यस कानूनको उद्देश्य राष्ट्रिय गान जनगण मन जस्तै राष्ट्रिय गीत वन्दे मातरमलाई कानूनी सुरक्षा प्रदान गर्नु हो। राष्ट्रपतिबाट स्वीकृतिपछि यो विधेयक अब कानून बनेको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले आज राज्यसभामा केरलाको नाम परिवर्तन गर्न हेतु केरलम नाम परिवर्तन विधेयक 2026 पेश गर्नुहुनेछ। लोकसभाले हिज यस विधेयकलाई पारित गरेको छ। राज्यसभामा राष्ट्रिय सहकारी विकास निगम संशोधन विधेयक 2026माथि पनि आज विचार पारित हुने सम्भावना रहेको छ। लोकसभामा खानी र खनिज विकास एवं विनियम संशोधन विधेयक विचार र पारित गर्नका लागि पेश गरिनेछ। हिज विभिन्न मुद्दाहरूमा विपक्षको हंगामाको कारण संसदका दुवै सदनहरूको कार्यवाही एकपटक फेरि बाधित बनेको थियो। लोकसभाले राष्ट्रिय सहकारी विकास निगम संशोधन विधेयक 2026 पारित गरेको छ र राज्यसभाले न्यायाधिकरण सुधार विधेयक पारित गरेको छ। संसदीय मामिला मन्त्री किरेन रिजिजूले कांग्रेस र विपक्षी दलहरूले विद्यार्थी विरोध प्रदर्शनमाथि चर्चा गर्नबाट पछि हटेको आरोप लगाउनु भएको छ। संसद परिसरमा उहाँले सरकार यस मुद्दामा विस्तृत चर्चाको लागि तयार रहेको बताउनुभयो।
1: राहुल गांधी जी कई दिनों से गृह मंत्री अमित शाह का जवाब मांग रहे हैं सदन में। अब जब सरकार तैयार है, गृह मंत्री जी पूरे घटनाओं का बहुत डिटेल में जवाब देने के तैयार है, फिर राहुल गांधी जी भाग रहे हैं। मैंने इसे सदन में कहा कि भागना नहीं है।
0: भारतले अरुणाचल प्रदेश भारतको अविभाज्य र अभिन्न अङ्ग हो र यो निर्विवाद वास्तविकतालाई कसैले पनि परिवर्तन गर्न सक्दैन भनेर दोहोऱ्याएको छ। नयाँ दिल्लीमा विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले चीनसितको बलियो सम्बन्धका लागि सीमा क्षेत्रमा शान्ति र स्थिरता आवश्यक रहेको बताउनुभयो। श्री जयसवालले भन्नुभयो, पाकिस्तानको कब्जामा रहेको जम्मू कश्मीरमा व्यापक मानव अधिकार उल्लङ्घन भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा पूर्व राष्ट्रपति रामनाथ कोविन्दको आत्मकथा भारतीय गणराज्यको विजय मेरो जीवन मेरो संघर्षको विमोचन गर्नुहुनेछ। यस अवसरमा प्रधानमन्त्रीले एक सभालाई सम्बोधित पनि गर्नुहुनेछ। यस आत्मकथाले पूर्व राष्ट्रपति रामनाथ कोविन्दको जीवनको यात्राको एक अत्यन्त व्यक्तिगत विवरण प्रस्तुत गर्दछ। यस पुस्तकले ती मूल्यहरू अनुभवहरू र परिस्थितिहरूको जानकारी दिँदछ जसले उहाँको यात्रा र सार्वजनिक सेवालाई आकार दिएको छ। केन्द्रीय कृषि एवं किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले आज हरियाली अमावस्याको अवसरमा नयाँ दिल्लीमा एक व्यापक वृक्षारोपण अभियानको सञ्चालन गर्नुहुनेछ। श्री चौहानको वृक्ष मित्र अभियानसित जुडेका देशभरिका हजारौं सदस्यहरूले पनि उहाँको अपीलमा आफ्नो गाउँहरू र शहरहरूमा वृक्षारोपण अभियानमा भाग लिनेछन्। देशभरिमा 50,000 भन्दा अधिक बिरुवा लगाउने सामूहिक संकल्प लिएको छ। नागरिकहरूलाई आग्रह गर्नुहुँदै श्री चौहानले भन्नुभयो, यी हरियाली अमावस्या प्रकृतिको प्रति कृतज्ञता व्यक्त गर्ने अवसर प्रदान गर्ने त्यौहार हो। उहाँले मानिसहरूसित सक्रिय भागीदारीको माध्यमबाट र आफ्नो परिवेशमा हरियाली बढाएर यस त्यौहारलाई प्रकृतिको उत्सव बनाउने आह्वान गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले मानिसहरूलाई स्वतन्त्रता दिवस गर्वको साथ मनाउन र विकसित भारत निर्माण गर्ने संकल्प लिन आग्रह गर्नुभएको छ।
2: आइए 15 अगस्त को आन बान शान से

0: बनाएं, स्वतंत्र सेनानियों को श्रद्धांजलि दें, विकसित भारत का संकल्प लें। हर घर तिरंगा, घर घर तिरंगा, हर मन तिरंगा। आइए हर घर पर तिरंगा लहराइए।
1: देश भरी देशभरि हर घर तिरंगा अभियान उत्साहको साथ सञ्चालन भइरहेको छ। 17 अगस्तसम्म चल्ने यो अभियानको उद्देश्य देशवासीहरूलाई आफ्नो घरमा तिरंगा फहराउन र देशभक्ति तथा राष्ट्रिय एकतासित सम्बन्धित कार्यक्रमहरूमा भाग लिन प्रोत्साहित गर्नु हो। भारतको स्वतन्त्रताको 80औं वर्षको पर्व मनाउन सञ्चालित राष्ट्रव्यापी हर घर तिरंगा अभियानमा अरुणाचल प्रदेश सामेल भएको छ। राज्यका गवर्नर लेफ्टिनेन्ट जनरल सेवानिवृत्त केटी परनायकले हिज ईटानगरको लोकभवनमा विभिन्न विभागका अधिकारी र कर्मचारीहरूलाई राष्ट्रिय ध्वज हस्तान्तरण गर्नुभयो। गवर्नरले सबैसित आफ्नो घरमा तिरंगा फहराउने आग्रह गर्नुभयो। जम्मू कश्मीरको नियन्त्रण रेखा नजिकै कुपवाडा जिल्लाको करना क्षेत्रको तिटवालमा हिज एक विशाल तिरंगा र्याली आयोजना गरिएको थियो। र्यालीमा 1200 मिटर लामो राष्ट्रिय ध्वज फहराएको थियो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशियल मिडिया ह्यान्डल एक्समा @AIRNews गर्छौं अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। भारतीय धितोपत्र तथा विनियम बोर्ड सेबीले सूचीबद्ध ऋण उपकरणहरू भएका नगरपालिकाहरूलाई आफ्नो नियमहरू अन्तर्गत स्टक एक्सचेन्जहरूमा वित्तीय परिणामहरू पेश गर्नको लागि समय सीमा लचिलो बनाएको छ। हिज जारी गरेको नयाँ नियमहरू अन्तर्गत सूचीबद्ध नगरपालिकाहरूले अब 45 दिनको अघिल्लो समय सीमाको तुलनामा 60 दिनभित्र लेख परीक्षण नगरेको पहिलो अर्धवार्षिक नतिजाहरू बुझाउनु पर्नेछ। कर्कटीका वाउको शुभ अवसरमा आज बिहान केरलमा हजारौं श्रद्धालुहरूले प्रीति तर्पण दिन शुरू गरेको छ। हिन्दू परम्परामा मलयालम महिना कर्कटमको अमावस्यामा दिवंगत आत्माहरूलाई शान्ति र आध्यात्मिक मुक्तिको लागि अनुष्ठान गर्ने सबैभन्दा पवित्र दिन मानिन्छ। चारधाम यात्राको दोस्रो चरण शुरू हुन साथ तीर्थयात्रीहरूमा धेरै उत्साह देखेको छ। देशभरिका श्रद्धालुहरू केदारनाथ र बद्रीनाथ धाममा पूजा अर्चना गर्नका लागि उच्च पहाड़ी क्षेत्रहरूमा स्थित ती तीर्थस्थलहरूको यात्रा गरिरहेका छन्। मौसम विभागले आज पूर्वी राजस्थान, गांगीय पश्चिम बंगाल, मध्य महाराष्ट्र र ओडिसामा मुसलधारे वर्षाको पूर्वानुमान गरेको छ। नाइजेरियाको लागोसमा भएको कमनवेल्थ फेन्सिङ च्याम्पियनसिपमा भारतले आफ्नो प्रभावशाली पदक जित्ने सिलसिला जारी राखेको छ। करण सिंह र सेर्जिन शान्ति मोलले हिज राति सिनियर पुरुष प्रतियोगितामा भारतका लागि स्वर्ण पदक जिते। 7-11 पछि परेपछि करणले 15-12 खेल जित्दै बलियो पूर्वानुमान गरे। सेर्जिन शान्ति मोलले दोस्रो वरियता प्राप्त दक्षिण अफ्रिकी फेन्सर पीटर क्रुगरलाई 15-6 पराजित गर्दै शीर्ष स्थान हासिल गरे। सिनियर महिला प्रतियोगितामा भारतीय महिला फेन्सरहरूले फेरि उत्कृष्ट प्रदर्शन गर्दै 3 पदक जिते। तनिष्का खत्रीले स्वर्ण पदक जितिन् र खुशी दाभा डेले रजत पदक जितिन्। प्राची लोहानले अस्ट्रेलियाकी ह्यारिसन एस्टलसँग तेस्रो स्थान साझा गर्दै कांस्य पदक जितेर भारतको पदक तालिकामा थपिन्। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रिय सम्मानको अपमानको रोकथाम संशोधन विधेयक 2026 स्वीकृति दिनुभएको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले आज राज्यसभामा केरलको नाम परिवर्तन हेतु केरलम नाम परिवर्तन विधेयक 2026 पेश गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा पूर्व राष्ट्रपति रामनाथ कोविन्दको आत्मकथा भारतीय गणराज्यको विजय मेरा जीवन मेरा संघर्षको विमोचन गर्नुहुनेछ। केन्द्रीय कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले आज हरियाली अमावस्याको अवसरमा नयाँ दिल्लीमा विशाल वृक्षारोपण अभियान सञ्चालन गर्नुहुनेछ। अनि नाइजेरियाको लागोसमा आयोजित कमनवेल्थ फेन्सिङ च्याम्पियनसिपमा भारतले आफ्नो शानदार पदक जित्ने सिलसिला जारी राखेको छ।

श्रोता, समय बेला बिहानको 7:35 अनि 41 सेकेन्ड भइरहेछ। शब्दले व्यक्त गर्न नसकेका भावनाहरूलाई सङ्गीतले व्यक्त गर्दछ अनि सङ्गीतले मनलाई छुन्छ, भावनालाई जगाउँछ र हरेक पललाई अझ सुन्दर बनाउँदछ। अब नेपाली प्रसारणको सेवामा सङ्गीतको मिठो यात्रा सङ्गीत प्रभावको प्रस्तुति राखिरहेछौँ। यो पहिलो आवाज रहेको छ हिरा रसाइलीको अनि शब्द अनि सङ्गीत रहेको छ प्रमिता गुरुङको।

संगीत जीवनलाई सुन्दर बनाउने एउटा शक्तिशाली माध्यम हो। यसले मानिसलाई मनोरञ्जन दिनुका साथै भावना जोड्ने, संस्कृति जगाउने, सकारात्मक ऊर्जा फैलाउने काम गर्दछ। त अघिल्लो प्रस्तुति रहेको छ रामकृष्ण ढकालको स्वरमा शब्द दिपु उप्रेतीको छ नि संगीत, मुक्ति उपाध्यायको

0: कार्यक्रम संगीत प्रभाकै अन्तिम प्रस्तुति यहाँले सुन्नुभयो। राजेश पायल राईको स्वरमा शब्द कृष्ण बस्नेतको थियो भने संगीत मुक्ति उपाध्यायको।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा। अनुवादक तथा वाचक सिल्भेस्टर लेप्चा। विषय रहेको छ भारतको व्यापार सुगमता इकोसिस्टमलाई बलियो गर्ने दिशामा। आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी। भारतको व्यापार सहजीकरण इकोसिस्टमलाई बलियो बनाउन र पारदर्शिता विश्वसनीयता सटीकता र व्यापार लेनदेनको पेपरलेस प्रोसेसिङको माध्यमबाट इज अफ डुइङ बिजनेसलाई बढावा दिन विदेश व्यापार महानिदेशालय डीजीएफटीले एक पहल शुरू गरेको छ। यस अन्तर्गत लाइसेन्स वा स्वैच्छिक शुल्क भुक्तानी डाटा कस्टम आइसगेटबाट डीजीएफटीको अनलाइन प्रणालीसँग एक एक

अन्तर्गत एक महत्वपूर्ण कदममा डिजिएफटीएले एए र इपिसिजी अन्तर्गत इओडिसीको लागि आवेदन गर्दा भौतिक शुल्क भुक्तानी चालन जम्मा गर्ने आवश्यकतालाई हटाएको छ। लाइसेन्स वा स्वैच्छिक शुल्क भुक्तानी डेटा कस्टम आइसगेटबाट डिजिएफटीको अनलाइन प्रणालीसँग एकीकृत गरिएको छ, ताकि त्यस्ता भुक्तानीहरूको प्रमाणित प्रमाणीकरण सम्बन्धित प्राधिकरणको विरुद्ध सिधै सक्षम गर्न सकियोस्। 1 अगस्त 2026 वा पछि गरिएको स्वैच्छिक शुल्क भुक्तानीको लागि निर्यातकर्ताहरूले प्राधिकरण बन्द गर्नका लागि आवेदनहरूको साथ भौतिक इनभोइसहरू पेश गर्न आवश्यक पर्दैन। भुक्तानीको प्रमाणित विवरणहरू निर्यातकर्ताहरूलाई डिजिएफटी ग्राहक पोर्टलमा उपलब्ध गराइनेछ, जसले उनीहरूलाई आवेदन दाखिल गर्नु अघि भुक्तानी सही प्राधिकरणसँग जोडिएको छ कि छैन भनेर प्रमाणित गर्न सक्षम गर्दछ। उही प्रमाणित भुक्तानी रेकर्ड डिजिएफटी ब्याङ्क अफिसमा क्षेत्रीय अधिकारीहरूलाई उपलब्ध हुनेछ। भुक्तानी विवरणहरूको म्यानुअल प्रमाणीकरणको आवश्यकता हटाउनेछ। यसले प्रशोधनलाई द्रुत बनाउने, अनावश्यक पत्रचारलाई कम गर्ने र डिजिएफटीका क्षेत्रीय अधिकारीहरूबीच निर्णय लिने प्रक्रियामा अधिक एकरूपता ल्याउने अपेक्षा गरिएको छ। यो डिजिटल सुविधा डिजिएफटी र आइसगेटको बीच एपीआई आधारित डाटा एक्सचेन्जको माध्यमबाट लागू गरिएको छ, जस अन्तर्गत शुल्क भुक्तानीको विवरण सीमा शुल्क प्रणालीबाट डिजिएफटीको इओडिसी प्रोसेसिङ वर्कफ्लोमा इलेक्ट्रोनिक रूपमा पठाइन्छ। म्यानुअल सबमिसन र कागजातहरूको छानबिनको सट्टा प्रमाणित डिजिटल रेकर्डहरूको प्रयोगले प्रशोधन समय घटाउने, डाटा सटीकता सुधार गर्ने, मानवीय हस्तक्षेप कम गर्ने र बन्द गर्ने प्रक्रियामा पारदर्शिता बढाउने अपेक्षा गरिएको छ। यस कदमले निर्यातकर्ताहरूको लागि लेनदेन लागत र अनुपालन बोझ पनि कम गर्ने अपेक्षा गरिएको छ, किनकि यसले कागजात फलोअप र अन्तर्क्रियालाई कम गर्नेछ। यसले विशेष गरी ती एमएसएमई निर्यातकर्ताहरूलाई फाइदा पुर्याउनेछ जसले बन्द औपचारिकताहरू आफै इनहाउस पूरा गर्छन्। डिजिएफटीले निर्यातकर्ता र अन्य सरकारवालाहरूको जानकारीका लागि 5 अगस्त 2026 व्यापार सूचना नम्बर 15/2026-27 जारी गरेको छ। यो पहल व्यापारलाई सहज बनाउनका लागि सरकारको ठूलो डिजिटल रूपान्तरण एजेन्डाको हिस्सा हो, जसको उद्देश्य अधिक कुशल, पूर्वानुमान योग्य र विश्वसनीय नियामक वातावरण सृजना गर्नु हो। व्यापारसँग सम्बन्धित डिजिटल प्रणालीहरू बीचको एकीकरणलाई सुदृढ गरेर र भौतिक कागजातमा निर्भरता कम गरेर यो कदमले न्यूनतम सरकार अधिकतम शासनको दृष्टिकोणलाई सुदृढ गर्दछ र निर्यातकर्ताहरूलाई व्यापार र वृद्धिमा ध्यान केन्द्रित गर्न मद्दत गर्दछ। निर्यातकर्ता र सरकारवालाहरूले विभिन्न च्यानलहरू जस्तै हेल्प डेस्क टिकटहरू मार्फत स्वैच्छिक शुल्क भुक्तानी जानकारीको प्रदर्शनसँग सम्बन्धित कुनै पनि मुद्दाहरूको लागि डिजिएफटी हेल्पलाइन अथवा हेल्प डेस्कमा सम्पर्क गर्न सक्छन्। आवेदकहरूले डिजिएफटी हेल्प डेस्क सेवाहरू मार्फत टिकटहरू सृजना गर्न हेल्प डेस्क सुविधा प्रयोग गर्न सक्दछन्, जसमा उनीहरूले श्रेणीको रूपमा अन्य चयन गरेर नयाँ अनुरोध सृजना गर्न सक्दछन्। यदि 1 अगस्त 2026 वा त्यसपछि गरिएको स्वैच्छिक शुल्क भुक्तानीको इलेक्ट्रोनिक रेकर्ड डिजिएफटी प्रणालीमा उपलब्ध छैन भने आवेदकले टिकट बनाउने समयमा भुक्तानी रसिदको प्रतिलिपि वा भुक्तानीको कुनै अन्य प्रमाण अपलोड गर्न सक्दछन्।

श्रोता, समय बेला बिहानको 8 बज्न लागिरहेछ र अब समय भएको छ आकाशवाणी दिल्ली केन्द्रको समाचारको, जसलाई रिले गरी सुनाइरहेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

असम्भवलाई सम्भव बनाउने साहसी पर्वत आरोही निर्मल पूर्जा अर्थात निम्स दाई। नमस्कार आदरणीय श्रोता साथी, कार्यक्रम कथा सफलताको आजको यस अङ्कमा यहाँहरू सबैलाई हार्दिक स्वागत अनि अभिवादन। म प्रतिमाको आजको यस कार्यक्रममा कुरा गरिरहेछौँ त्यो नेपाली साहसीको जसले संसारलाई एउटा कुरा प्रमाणित गरेर देखाए, असम्भव भन्ने कुरा हुँदैन।

यदि लक्ष्यप्रति विश्वास, साहस र निरन्तर प्रयास छ भने विश्व प्रसिद्ध नेपाली पर्वतारोही सगरमाथा सहित विश्वका 8000 मिटर भन्दा अग्ला 14 वटा हिमालय केवल 6 महिना 6 दिनमा आरोहण गरेर विश्व कीर्तिमान बनाउने निम्सदाई केवल एक पर्वतारोही थिएनन्। उनी ढिर इच्छा शक्ति, अनुशासन, नेतृत्व र नथिङ इज इम्पोसिबल अर्थात् केही पनि असम्भव छैन भन्ने सोचका प्रतीक बने। आजको कार्यक्रम उहाँकै असाधारण जीवनयात्रा, संघर्ष र सफलताको कथा हो। निर्मल पूर्जा अर्थात् निम्स दाईको जन्म 25 जुलाई 1983 नेपालको मेग्दी जिल्लाको दाना गाउँमा भएको थियो। सानैदेखि उनको सपना भने पर्वतारोही बन्ने थिएन, तर उहाँको लक्ष्य थियो आफ्नो बुबा र दाजुभाइको पछिन पछ्याउँदै ब्रिटिस गोर्खा सैनिक बन्ने। 18 वर्षको उमेरमा सन् 2003 उहाँ ब्रिटिस गोर्खामा भर्ती भए, तर उनको जीवनको यात्रा त्यतिमै रोकिएन। कठिन सैन्य प्रशिक्षण, अनुशासन, शारीरिक क्षमता र मानसिक धीरताका कारण उनी बेलायती विशेष सुरक्षा बल स्पेसियल बोट सर्भिस अर्थात् एसबीएसमा छनौट हुने पहिलो गोर्खा बने। यही सैन्य जीवनले उनलाई कठिन परिस्थितिमा निर्णय लिन, दबाउमा शान्त रहन, जोखिमको सामना गर्न र टोलीको नेतृत्व गर्न सिकायो। सैन्य करियरसँगै पूर्जाको पर्वतारोहणमा रुचि बढ्न थाल्यो। हिमालहरूमा अनुभव बढ्दै जाँदा उहाँ उच्च उचाइको आरोहणमा बढ्दो रूपमा रुचि राख्न थाले र थप चुनौती लिन थाले। निम्सदाईभित्र एउटा अर्को चुनौतीको खोजी थियो। विशेष बलको कठिन प्रशिक्षणले पनि उहाँको साहस र जिज्ञासालाई रोक्न सकेन। उहाँ अझ ठूलो चुनौती चाहन्थे र त्यो चुनौती थियो विश्वका सबैभन्दा अग्लो हिमालहरू चढ्ने। सन् 2019 उहाँले आफ्नो सैन्य करियरलाई पछाडि छोड्दै एउटा यस्तो योजना सार्वजनिक गरे जसलाई धेरैले असम्भव भने। योजना यस्तो थियो कि विश्वका 8000 मिटर भन्दा अग्ला सबै 14 वटा हिमाललाई 7 महिनाभित्र आरोहण गर्ने। त्यो परियोजनाको नाम थियो प्रोजेक्ट पोसिबल अर्थात् असम्भवलाई सम्भव बनाउने परियोजना। त्यति बेला 14 वटा 8000 मिटर अग्ला हिमाल आरोहण गर्ने पुरानो कीर्तिमान करिब 8 वर्षको थियो। तर निम्स दाईले भने किन 8 वर्ष, 7 महिना हुन सक्छ। उहाँको यही सोचले पर्वत आरोहणको संसारलाई चकित बनायो। प्रोजेक्ट पोसिबलको ऐतिहासिक यात्रा सुरु भयो 23 अप्रेल सन् 2019। निम्स दाईले पहिलो लक्ष्यका रूपमा अन्नपूर्ण प्रथम 8091 मिटर अग्लो हिमाल आरोहण गरे। त्यसपछि उनको यात्रा झनै तीव्र बन्न थाल्यो। उहाँले धौलागिरी आरोहण गरे 12 मई सन् 2019। त्यसपछि कञ्चनजङ्घा 15 मईमा, 22 मईमा सगरमाथा 8848 मिटर अग्लो हिमाल आरोहण गरे र त्यही दिन लोसे पनि आरोहण गरे। सगरमाथा र लोसे एउटै यात्रामा आरोहण गरेर उहाँले आफ्नो क्षमता प्रदर्शन गरे। यसरी आरोहण पछि आरोहण, हिमाल पछि हिमाल, थकान, खराब मौसम, हिम पहिरोको जोखिम, अत्याधिक चिसो र अक्सिजनको कमी, यी सबै चुनौतीका बीचमा पनि उहाँको यात्रा रोकिएन। अन्तमा 29 अक्टोबर सन् 2019 तिब्बतको सिसापाङमाको चुचुरोमा फर्केपछि उहाँले विश्वकै सबैभन्दा 14 वटा 8000 मिटर भन्दा अग्ला हिमालको आरोहण पूरा गरे। सम्पूर्ण यात्रा थियो 6 महिना 6 दिन अर्थात् केवल 189 दिन। त्यो यो उपलब्धिले विश्व पर्वतारोहण इतिहासमा नयाँ अध्याय लेख्यो। 14 वटा हिमाल, 14 वटा चुनौती, 14 वटा विजय। तर निम्स दाईका लागि यो केवल व्यक्तिगत कीर्तिमान थिएन, यो एउटा सन्देश थियो कि मानिसले आफ्नो क्षमताको सीमालाई चुनौती दिन सक्छ। तर निम्स दाईको यात्रा त्यहाँ रोकिएन। विश्वको दोस्रो अग्लो हिमाल K2 8611 मिटर अल्गो K2 संसारका सबैभन्दा कठिन हिमाल मध्ये एक मानिन्छ। जाडो मौसममा K2 आरोहण गर्नु त झनै असम्भव जस्तै मानिन्थ्यो। तर 16 जनवरी सन् 2021 निम्स दाई र उहाँको टोलीले इतिहास रच्यो। नेपाली पर्वतारोही को टोलीले पहिलो पटक जाडो मौसममा K2 सफल आरोहण गर्यो। चुचुरामा पुग्दा नेपाली टोलीले राष्ट्रिय गान गाउँदै इतिहासमा आफ्नो नाम लेखायो। त्यो छ नेपाली पर्वतारोहणका लागि मात्र होइन विश्व पर्वतारोहणका लागि पनि ऐतिहासिक क्षण बन्यो। उहाँका लागि

हिमालमा पुग्नु मात्र सफलता थिएन, सयात्रीको सुरक्षा, कठिन अवस्थामा सहयोग र आवश्यक पर्दा उद्धारमा जुट्नु पनि पर्वतारोहणको महत्वपूर्ण जिम्मेवारी थियो। उहाँको जीवनले देखाएको छ अनि एउटा महत्वपूर्ण कुरा के छ भने, साँचो नेता त्यो होइन जो सबैभन्दा अगाडि पुग्छ, साँचो नेता त्यो हो जसले अरूलाई पनि सुरक्षित रूपमा अगाडि बढ्न मद्दत गर्दछ। निम्स दाईले आफ्नो अनुभव, सैन्य अनुशासन र पर्वतारोहणको ज्ञानलाई प्रयोग गर्दै धेरै उच्च हिमाली अभियानको नेतृत्व गरे। उहाँको जीवनको दर्शन थियो साहससँगै तयारी, आत्मविश्वाससँगै अनुशासन र महत्वाकांक्षासँगै जिम्मेवार। श्रोता साथी, निम्स दाईको कथा केवल हिमाल चढ्ने मानिसको कथा मात्र होइन, यो हामी सबैको जीवनसँग जोडिएको कथा हो। निम्स दाईले सिकाएको पहिलो पाठ, ठूलो सपना देख्नु। अरूले तपाईँको सपना ठूलो छ भनेर हाँसे पनि आफ्नो लक्ष्यलाई सानो नबनाउनुहोस्। असफलतासँग नडराउनुहोस्। हिमाल चढ्दा हरेक कदम सुरक्षित हुँदैन। कहिले मौसम बिग्रन्छ, कहिले बाटो बन्द हुन्छ, कहिले शरीरले साथ दिँदैन, तर चुनौती आउनु भनेको यात्रा समाप्त हुनु होइन। अनुशासन सफलताको आधार हो। निम्स दाईको जीवनमा सैन्य प्रशिक्षणको ठूलो प्रभाव थियो। शारीरिक शक्तिमा मात्र पर्याप्त हुँदैन, मानसिक शक्ति, तयारी, योजना र अनुशासन पनि उत्तिकै आवश्यक हुन्छ। म भन्दा हामी ठूलो हो, केटोको ऐतिहासिक सफलताले देखायो ठूलो उपलब्धि टोलीको सहकार्यबाट पनि सम्भव हुन्छ। एकअर्कालाई विश्वास गर्ने र कठिन समयमा साथ दिने मानिसहरू भए असम्भव जस्तो देखिएको लक्ष्य पनि सम्भव बन्न सक्छ। निम्स दाईको जीवनमा एउटा वाक्य बारम्बार सुनिन्छ, नथिङ इज इम्पोसिबल, अर्थात् केही पनि असम्भव छैन। तर यसको अर्थ जोखिमलाई व्यवस्था गर्नु होइन, यसको अर्थ हो आफ्नो क्षमतामा विश्वास गर्नु, तयारी गर्नु, परिस्थितिलाई बुझ्नु, टोलीसँग मिलेर काम गर्नु र चुनौती आएपछि हार नमान्नु। उहाँको यही सोचले संसारभरिका लाखौं मानिसलाई प्रेरणा दिएको छ। उहाँको कथा, पुस्तक र वृत्तचित्र विश्वभरि पुगेको छ। पुस्तक बियन्ड पोसिबल, निम्स दाईले आफ्नो जीवन र साहसिक यात्रालाई समेटेर बियन्ड पोसिबल अन सोल्जर 14 पिक्स माई लाइफ इन द डेथ जोन नामक आत्मकथा लेखेका छन्। यो पुस्तक 2020 प्रकाशित भएको हो। बियन्ड पोसिबलको मुख्य सन्देश नै यसको नाममा छ, सम्भावना भन्दा पनि पर पुग्ने साहस। निम्स दाईले यस पुस्तकमा केवल कति अल्गो हिमाल चढ्छ भन्ने कुरा मात्र बताउँदैनन्, उनले एउटा असम्भव जस्तो देखिएको लक्ष्यलाई कसरी योजना बनाएर पछाए, कठिन परिस्थितिमा कसरी निर्णय लिए र नेतृत्व, अनुशासन तथा टोलीको सहकार्यले कसरी ठूलो उपलब्धि सम्भव भयो भन्ने कुरा पनि प्रस्तुत गरेका छन्। निम्स दाईको जीवन र सबैभन्दा चर्चित पर्वत आरोहण अभियानलाई विश्वभरि चिनाउने अर्को महत्वपूर्ण माध्यम हो 14 वीक्स नथिङ इज इम्पोसिबल। सन् 2021 सार्वजनिक भएको यो वृत्तचित्र फिल्म हो। फिल्मले निम्स दाईको प्रोजेक्ट पोसिबल यात्रालाई पछ्याउँदछ। विश्वका 14 8,000 मिटर भन्दा अग्ला हिमाललाई केवल 7 महिनाभित्र आरोहण गर्ने लक्ष्य राखेका थिए, तर उहाँले यो चुनौती 6 महिना 6 दिनमा पूरा गरेका थिए। फिल्ममा सगरमाथा, केटु लगायतका विश्वका अग्ला हिमालमा देखिएका कठिन परिस्थितिहरू, खराब मौसम, जीवन मरणका निर्णय, टोलीसँगको सहकार्य र परिवारसँग जोडिएका भावनात्मक पक्षलाई पनि प्रस्तुत गरिएको छ। पुस्तकले उहाँको कथा पढाउँछ, वृत्तचित्रले उहाँको यात्रा देखाउँछ। वृत्तचित्र र पुस्तक मिलेर उहाँलाई आधुनिक युगको सबैभन्दा चिनिने पर्वत आरोहीहरू मध्ये एक बनाउन मद्दत गर्यो। सन् 2019 प्रोजेक्ट पोसिबलको क्रममा उहाँले आरोहण गरेका 14 हिमालहरू मध्ये ब्रोड पिक पनि एक थियो। उहाँ त्यस वर्षको 26 जुलाईमा K2 आरोहण गरेको 2 दिनपछि यसको शिखरमा पुगेका थिए। 7 वर्षपछि उनी त्यही पहाडमा फर्किए। यस पटकको अभियान दुखद रूपमा समाप्त भयो। 30 जुलाई सन् 2026 पाकिस्तानको ब्रोड पिक क्षेत्रमा गएको शक्तिशाली हिम पहिरोमा परि उहाँ सहित 10 पर्वत आरोहीको निधन भयो। उहाँ 43 वर्ष पुगेका थिए। हिमाललाई जीवनको ठूलो हिस्सा बनाएका एक साहसी पर्वत आरोहीको जीवन हिमालमै अन्त भयो। उहाँको जीवन असाधारण थियो। ब्रोड पिकमा उहाँको अन्तिम यात्राले एउटा दुखद सम्झना गरायो कि आरोही जतिसुकै अनुभवी भए

नी पहाडहरूले सधैं जोखिमहरू बोकेका हुन्छन् जुन पूर्ण रूपमा नियन्त्रण गर्न सकिँदैन। कतिपय मानिसहरू यस संसारमा केही समयका लागि आउँछन् तर उनीहरूले छोडेका विचार प्रेरणा विरासत भने धेरै पुस्तासम्म जीवित रहन्छ। निर्मल पूर्जा निम्स दाई पनि त्यस्तै एक नाम हुन्। उहाँले युवालाई सपना देख्न प्रेरित गरे, विश्वलाई पर्वतारोहीको क्षमता देखाए, विश्वका सर्वोच्च हिमाली चुचुराहरूमा पुर्याए। आज उहाँ हामीसँग हुनुहुन्न तर उहाँको साहस हिमालमा छ, उहाँको कथा पुस्तकमा छ, उहाँको यात्रा वृत्तचित्रमा छ र उहाँको प्रेरणा हामी सबैको मनमा रहनेछ। हवस् त श्रोता, कार्यक्रमबाट अब विदा माग्ने समय भएकोले गर्दा कार्यक्रम प्रस्तुता लेखनाथ राई अनि म प्रतिमा आज्ञा चाहन्छु। नमस्ते।

5 मेगाहर्जमा यो प्रसारण आकाशवाणी खरसाङको र समय बेला बिहानको 8:45 अनि 23 सेकेन्ड भइरहेछ र अघि हाम्रो प्रस्तुति सन्दर्भ साथमा लिएर आएका छौँ हिन्दी चलचित्रका गीतहरू र आज सन्दर्भको विषय रहेको छ युवा शक्ति आजको आवश्यकता तर त्यसअघि हामी सुन्नेछौँ यस गीतलाई

श्रोताले पहिले गीत सुन्नुभयो, जब जब फुल्खिले चलचित्रबाट लता मङ्गेशकरको स्वरमा, संगीत कल्याणजी आनन्दजीको थियो, निशब्द आनन्द बक्सीको। सन्दर्भमा आज युवा शक्ति आजको आवश्यकताबारे यहाँलाई जानकारी गराइरहेछौँ। युवा भनेको कुनै पनि राष्ट्रका महत्वपूर्ण शक्ति हुन्। युवामा जोश, जागर, सृजनशीलता, नयाँ सोच र परिवर्तन ल्याउने क्षमता हुन्छ। त्यसैले राष्ट्र निर्माणमा युवाको भूमिका अत्यन्तै महत्वपूर्ण मानिन्छ। आजको समयमा देशको आर्थिक, सामाजिक, शैक्षिक तथा प्राविधिक विकासका लागि दक्ष र समक्ष युवा शक्तिको आवश्यकता अझ बढ्दै गएको छ। युवाले आफ्नो ज्ञान, सिप र क्षमतालाई सही दिशामा प्रयोग गर्न सके समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ। युवाहरू रोजगारी खोज्ने मात्र नभई उद्यमी र रोजगारी सृजना गर्ने व्यक्ति पनि बन्न आवश्यक छ। कृषि, पर्यटन, प्रविधि, व्यवसाय तथा अन्य क्षेत्रमा युवाको सक्रिय सहभागिताले देशलाई आत्मनिर्भर बनाउन सहयोग गर्दछ। त्यसै गरी युवाहरू सामाजिक परिवर्तनका संवाहक पनि हुन्। समाजमा रहेका कुरीति, अन्धविश्वास, भेदभाव, हिंसा र अन्य सामाजिक समस्या विरुद्ध सचेतना फैलन युवाको महत्वपूर्ण भूमिका हुन्छ। वातावरण संरक्षण, सामाजिक सेवा र समुदाय विकासका कार्यमा पनि युवाको सक्रिय सहभागिता आवश्यक छ। देशको विकास र समृद्धिमा युवा शक्तिको ठूलो भूमिका हुन्छ। युवाले आफ्नो ज्ञान र सिपलाई सही रूपमा प्रयोग गर्न सके रोजगारीका अवसर सृजना गर्नुका साथै देशको आर्थिक विकासमा पनि सहयोग पुर्याउन सक्छन्। युवा देशको भविष्य मात्र होइनन्, वर्तमानका सक्रिय शक्ति पनि हुन्। युवाको ऊर्जा, ज्ञान, सिप र सृजनशीलतालाई सही दिशामा परिचालन गर्न सके समृद्ध, आत्मनिर्भर र विकसित राष्ट्र निर्माण गर्न सकिन्छ। त्यसैले युवा शक्ति

0: श्रोता, अब समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। हर घर तिरंगा अभियान अन्तर्गत देशभरि धेरै कार्यक्रमहरू आयोजना गरिँदैछ। उपराष्ट्रपति सीपी राधाकृष्णनले आज बिहान नयाँ दिल्लीको भारत मण्डपमबाट हर घर तिरंगा बाइक र्यालीलाई प्रस्थान गराउनुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले मानिसहरूलाई स्वतन्त्रता दिवस गर्वका साथ मनाउन र विकसित भारत निर्माण गर्ने संकल्प लिन आग्रह गर्नुभएको छ। प्रधानमन्त्री मोदीले आज नयाँ दिल्लीमा पूर्व राष्ट्रपति रामनाथ कोविन्दको आत्मकथा भारतीय गणराज्यको विजय मेरा जीवन मेरा संघर्षको विमोचन गर्नुहुनेछ। केन्द्रीय गृहमन्त्री अमित शाहले आज राज्यसभामा केरलको नाम परिवर्तन हेतु केरलम नाम परिवर्तन विधेयक 2026 पेश गर्नुहुनेछ। रक्षा मन्त्री राजनाथ सिंहले आज इसरोका अध्यक्ष डाक्टर विक्रम साराभाईलाई उहाँको जयन्तीमा श्रद्धाञ्जलि दिनुभयो। सोशियल मीडियामा एक पोस्टमा श्री सिंहले भन्नुभयो, साराभाईको वैज्ञानिक सोचले भारतको अन्तरिक्ष यात्रालाई जग बसाल्नमा मदत गरेको थियो। लोकसभा अध्यक्ष ओम बिरलाले पनि विक्रम साराभाईलाई उहाँको जयन्तीमा स्मरण गर्दै श्रद्धाञ्जली अर्पित गर्नुभएको छ। झारखण्डमा जेपीएससी जेएसएससी

परीक्षार्थीहरूको विरोध प्रदर्शन 19औं दिनमा प्रवेश गरेको छ। विद्यार्थी कथित परीक्षा अनियमितताहरूको विरूद्ध कार्यवाहीको मागलाई लिएर भोक हडतालमा रहेका छन्। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले बलजफ्ती धर्म परिवर्तन रोक्नका लागि राज्य सरकारले विधेयक ल्याउने योजना बनाइरहेको बताउनु भएको छ। मुम्बईको विले पार्लेमा हिजो राति भएको आगलागीमा 2 मानिसको मृत्यु भएको छ भने अन्य 4 घाइते भएका छन्। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।

कार्यक्रम प्रसारण भइरहेछ FM 103.5 मेगाहर्ज आकाशवाणी खरसाङ लगायत आकाशवाणी दार्जिलिङ FM 102.2 मेगाहर्ज अनि न्यूज जन एप साथै प्रसार भारती ओटिटी वेब्स प्लेटफर्ममा पनि र यहाँलाई पुनः मनोरञ्जन गराउने क्रममा अब लिएर आएका छौँ एकै चलचित्रका गीतहरू। बेताब चलचित्र सन् 1983 प्रदर्शित भएको प्रसिद्ध हिन्दी प्रेम कथा हो। यस चलचित्रको निर्देशन राहुल रावेलले गरेका हुन्। चलचित्रमा सनी देवल र अमृता सिंह मुख्य भूमिकामा छन्। बेताब सनी देवल र अमृता सिंहको दुवैको बलिउड करियरको सुरुवाती चलचित्रमध्ये एक मानिन्छ। विशेष गरी 1980 दशकमा हिन्दी चलचित्र मन पराउने दर्शकको लागि बेताब आज पनि महत्त्वपूर्ण चलचित्र मानिन्छ। यसको सङ्गीत आरडी बर्मनले दिएका थिए अनि चलचित्रका गीतहरू त्यस समय निकै लोकप्रिय भएका थिए। र राखिरहेछौँ श्रोता यसै चलचित्रको गीत लता मङ्गेशकर अनि सबीर कुमारको स्वरमा, जसमा शब्द रहेको छ आनन्द बक्सीको।

श्रोतालाई सुनायौं बेताब चलचित्रका गीतहरू। त अघिल्लो क्रममा आकाशवाणी कोलकाता केन्द्रको बंगला समाचार रिले गरी सुनाइरहेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङ एफएमएस 103.5 मेगाहर्जमा।

आइरहेको र उक्त रकम धर्म परिवर्तनका लागि प्रयोग भइरहेको श्री अधिकारीको आरोप छ। पश्चिम बंगालमा पूर्व विधायकहरूको पेन्सन वृद्धिको लामो समयदेखिको माग अब पूरा हुने दिशामा पुगेको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीको नेतृत्वमा रहेको प्रदेश सरकारले पूर्व विधायकको पेन्सनलाई लगभग दोब्बर बनाउने तयारी गरेको छ। वर्तमान राज्यका पूर्व विधायकले न्यूनतम 8,000 अधिकतम 12,000 रुपियाँसम्म मासिक पेन्सन पाउने गर्छन्। यसबाहेक उनीहरूलाई मासिक 6,000 रुपियाँ स्वास्थ्य भत्ता पनि दिइन्छ। यसरी अहिले पूर्व विधायकले मासिक 14,000 18,000 रुपियाँ पाउने गर्छन्। सूत्रहरूको अनुसार राज्य सरकारले पूर्व विधायकहरूको पेन्सनलाई न्यूनतम 12,000 र अधिकतम 25,000 रुपियाँ मासिक बनाउने प्रस्ताव अघि बढिरहेको छ। यसका साथै हाल उपलब्ध रहेको 6,000 रुपियाँ स्वास्थ्य भत्ता पनि निरन्तरता पाउने सम्भावना छ। हर घर तिरंगा अभियानको एक भागको रूपमा आज बिहान 11 बजे दार्जीलिङ चौरस्ताबाट शुरू हुने भव्य देशभक्ति ऱ्याली आयोजन गरिनेछ। ऱ्यालीमा सरकारी अधिकारी र कर्मचारीहरू, शैक्षिक संस्थाका प्रतिनिधिहरू, शिक्षकहरू र सयौं उत्साही विद्यार्थीहरूको सहभागिता रहनेछ, जसले दार्जीलिङभरि देशभक्ति र राष्ट्रिय गौरवको एक भव्य दृश्य सृजना गर्नेछ। ऱ्यालीपछि दार्जीलिङ चौरस्तामा एक संक्षिप्त सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिनेछ। स्थानीय सिद्धलाइन परिवार समाज भवनमा शून्यदेखि 20 किलोमिटर भित्रका राष्ट्रिय राजमार्ग 110 का ठेकेदार कल्याण समितिद्वारा दार्जीलिङका विधायक नोमन राईलाई सम्वर्धना जनाएको छ। उक्त कार्यक्रमलाई विनय तामाङद्वारा सञ्चालन गरिएको थियो। समितिका सचिव सदीप राईद्वारा हालमा भइरहेको संगठनको विभिन्न समस्याहरूको अवगत गराउँदै भविष्यमा विधायकको पहलमा सांसद राजु विष्ट साथै एनएचआइसिडिसिएलका प्रतिनिधिहरूसँग भेट गरिदिने अनुरोध गरिएको छ। इन्डियन गोर्खा जनशक्ति फ्रन्टका प्रवक्ता श्याम गौतमले विभिन्न सरकारी योजनामा भएको भनिएको धाँधली तथा अनियमितताबारे जानकारीको माग गर्दै लाभा खण्ड कार्यालयमा आरटीआई दर्ता गरिएको बताएका छन्। उनका अनुसार आमार पाडा, आमार समाधान, कर्मश्री योजना तथा एसडीआरएफ लगायतका योजनामा भएको भनिएको अनियमितताबारे विवरण माग गर्दै आरटीआई दर्ता गरिएको हो। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पार्टीबाट राजीनामा दिएपछि वार्ड नम्बर 19 का कमिश्नर सीतम लामा र वार्ड नम्बर 32 का कमिश्नर विजय गजमेरले हिज चोक बजार दार्जीलिङस्थित भाजपा पार्टी कार्यालयमा भाजपा दार्जीलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाका साथै अन्य कमिश्नर र जिल्ला प्रतिनिधिहरूको उपस्थितिमा भाजपा पार्टीप्रति आफ्नो पूर्ण समर्थन व्यक्त गरेका छन्। गोर्खाल्यान्डको दीर्घकालीन मांगलाई लिएर पहाड़का युवाहरूलाई एकजुट बनाउने उद्देश्यले आगामी 16 अगस्तमा बिजनबारीमा विशेष युवा सभा आयोजना गरिने भएको छ। बिजनबारी क्षेत्रका युवाहरूको पहलमा आयोजना हुन लागेको उक्त सभामा क्षेत्र अन्तर्गतका 4 वटा समष्टिका युवाहरूलाई सहभागी गराउने तयारी गरिएको बताएको छ। सभामा गोर्खाल्यान्डको माग, युवाहरूको भूमिका, वर्तमान राजनीतिक परिस्थिति तथा भविष्यमा आन्दोलनलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल हुने जनाइएको छ। खरसाङ महकुमा खेलकुद संघद्वारा आयोजित 80 स्वतन्त्रता दिवस फुटबल प्रतियोगिताको हिज 2 वटा क्वार्टर फाइनल खेलहरू सम्पन्न भएको छ। दिनको प्रथम खेल केएफसी सिलगढी बनाम जेएनएफसी माझ भएको थियो। यस खेलमा केएफसी सिलगढीले जेएनएफसीलाई 6-1 पराजित गरी सेमी फाइनलमा आफ्नो स्थान सुनिश्चित गरेको छ भने दिनको दोस्रो खेलमा युकेएफसी जुनियरले व्हाइट अर्किड सिपाही धुरालाई 1-0 4 गोल गरी विजयी बनेको छ। यी दुवै खेल भिक्टोरिया स्कुल खेल मैदानमा भइरहेको छ भने यस प्रतियोगितामा जम्मा 10 वटा दलहरूले भाग लिइरहेका छन्। यसका 2 वटा सेमी फाइनल खेल आगामी 13 अगस्त अनि फाइनल खेल 15 अगस्तको दिन हुनेछ। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो।

श्रोताहरूले हाम्रो कार्यक्रम सुन्दै हुनुहुन्छ एफएमएक्स 103.5 मेगाहर्ज आकाशवाणी खरसाङ आकाशवाणी दार्जिलिङ एफएमएक्स 102 मेगाहर्ज लगायत न्यूज जन एयर एप साथै प्रसार भारती ओटीटी वेस्ट प्लेटफर्ममा त आउनु श्रोता केही छन् आनन्द लिनेछौ हिन्दी चलचित्रका गीतहरूबाट तर त्यसअघि श्रोताहरूको निम्ति राखिरहेछौ यो सूचना के घोडाको दुखाइले तपाईँको दैनिक जीवनलाई प्रभावित बनाइरहेको छ के सिँढी हिँड्न चढ्न वा लामो समय उभिन समस्या भइरहेको छ घुँडाको दुखाइका कारण तपाईँको सक्रिय जीवनलाई प्रभावित तुलाएको छ अब चिन्ता नगर्नुहोस् घुँडाको दुखाइ घुँडा प्रत्यारोपण रोबोटिक घुँडा प्रत्यारोपण शल्यक्रिया

उपचारका विकल्प सावधानी र शल्यक्रियापछिको पुनस्थापनाका विषयमा विशेषज्ञ चिकित्सकसित प्रत्यक्ष कुराकानी गर्ने अवसर रहेको छ आज 12 अगस्त 2026 बेलुकी 5:05 आकाशवाणी खरसाङको स्वस्थ जीवन सम्बन्धी कार्यक्रम स्वस्थ जीवनमा। यस समय आकाशवाणी खरसाङको स्टुडियोमा उपस्थित रहनुहुनेछ अर्थोपेडिक तथा जोइन्ट रिप्लेसमेन्ट विशेषज्ञ डाक्टर रविशंकर माझी। तपाईँले हाम्रो फोन नम्बर 0352999317 फोन गरेर आफ्नो समस्या डाक्टरसँग राख्न सक्नुहुनेछ आज 12 अगस्त 2026 बेलुकी 5:05।

श्रोताबको यो समय सँगैसँगै रमाउने समय हो, त्यसैले आफ्नो मनलाई सङ्गीतको लयमा छोडिदिनुहोस्, धुनसँगै भावनालाई बग्न दिनुहोस् र केही समय हाम्रो साथमा रमाउनुहोस् त। प्रथम साङ्गीतिक प्रस्तुति राखिरहेछौँ डर चलचित्रबाट दितनारायणको स्वरमा, शब्द आनन्द बक्सीको छ भने सङ्गीत शिव हरिको हो।

श्रोता, कहिलेकाहीँ एउटा गीतले हामीलाई भन्न नसकेका कुरा भनिदिन्छ, पुराना सम्झना फर्काइदिन्छ अनि अनुहारमा एकाएक मुस्कान ल्याइदिन्छ। त दोस्रो प्रस्तुति राखिरहेछौँ श्रोता, दिलवाले दुनिया ले जाएंगे चलचित्रबाट लता मङ्गेशकर अनि कुमार सानुको स्वरमा, सङ्गीत रहेको छ जतिन ललितको अनि शब्दहरू आनन्द बक्सीको।

यो अघिल्लो गीत राखिरहेछु, यो गीतको धुनमा मिठास शब्दमा, यो गीतको धुनमा छ मिठास, शब्दमा छ भावना अनि सङ्गीतमा छ छुट्टै जादु। दिल तो पागल हे चलचित्रबाट राखिरहेछौँ लता मङ्गेशकर अनि उदित नारायणको शर्मा, शब्द आनन्द बक्सी अनि सङ्गीत उत्तम सिंहको।

श्रोता, गीत संगीत हाम्रो जीवनको एउटा सुन्दर साथी हो। कहिले खुसीमा मुस्कान थप्छ त कहिले दुःखमा मनलाई सान्त्वना दिन्छ, अनि कहिले पुराना सम्झनालाई फेरि ताजा बनाइदिन्छ। यही मिठो साङ्गीतिक यात्रालाई निरन्तरता दिँदै अबको प्रस्तुतिमा राखिरहेछौँ डुप्लिकेट चलचित्रबाट अल्का याग्नी अनि उदित नारायणको गेल शर्मा, सङ्गीत अन्नु मल्लिकको छ, नि शब्दहरू जावेद अख्तरको।

श्रद्धाको निम्ति अन्तिम प्रस्तुति राखिरहेछु मोहब्बते चलचित्रबाट लता मंगेशकर, उदित नारायण अनि साथीहरूको स्वरमा शब्द आनन्द बक्सी सम्ने संगीत जतिन ललितको।

0: श्रोता, अब समय भएको छ 10 बजेको समाचारको।
1: नमस्कार, आकाशवाणीको बिहान 10 बजेको मुख्य समाचार सिल्भेस्टर लेप्चाबाट सुन्नुहोस्। राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रिय सम्मानको अपमानको रोकथाम संशोधन विधेयक 2026 स्वीकृति दिनुभएको छ। उपराष्ट्रपति सीपी राधाकृष्णनले आज नयाँ दिल्लीको भारत मण्डपमबाट हर घर तिरङ्गा बाइक रैलीलाई प्रस्थान गर्नुभयो। केन्द्रीय गृहमन्त्री अमित शाहले आज राज्यसभामा केरलको नाम परिवर्तन हेतु केरलम नाम परिवर्तन विधेयक 2026 पेश गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा पूर्व राष्ट्रपति रामनाथ कोविन्दको आत्मकथा भारतीय गणराज्यको विजय मेरो जीवन मेरो संघर्षको विमोचन गर्नुहुनेछ। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा लोकसभा सभामा प्रमुख ओम बिरलाले युवाहरूका सपनाहरू भारतको भोलिको आधार भएको बताउनु भएको छ। सामाजिक सञ्जालमा एक पोस्टमा श्री बिरलाले युवाहरूको ऊर्जा नै आज भारतको शक्ति भएको बताउनु भएको छ। रक्षा मन्त्री राजनाथ सिंहले आज इसरोका चेयरम्यान डाक्टर विक्रम साराभाईलाई उहाँको जयन्तीमा श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ। सोसल मिडियाको एक पोस्टमा श्री सिंहले भन्नुभयो कि डाक्टर साराभाईको वैज्ञानिक सोचले भारतको अन्तरिक्ष यात्राको जग बसाल्नमा मद्दत गरेको छ। झारखण्डमा जेपिएससी जेएसएससी परीक्षार्थीहरूको विरोध प्रदर्शन 1900 दिनमा प्रवेश गरेको छ। विद्यार्थी कथित परीक्षा अनियमितताहरूको विरुद्ध कारवाहीको मागलाई लिएर भोक हडतालमा रहेका छन्। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले बल जफ्ती धर्म परिवर्तन रोक्नका लागि राज्य सरकारले विधेयक ल्याउने योजना बनाइरहेको बताउनु भएको छ। मुम्बईको विले पार्लेमा हिजो राति भएको आगलागीमा 2 मानिसहरूको मृत्यु भएको छ भने 4 अन्य घाइते भएका छन्। मौसम विभागले आज पूर्वी राजस्थान, मध्य महाराष्ट्र, ओडिसा, झारखण्ड र पश्चिम बङ्गाल मा भारीदेखि अति भारी वर्षाको लागि अरेन्ज अलर्ट जारी गरेको छ। आकाशवाणीबाट बिहान 10 बजेको मुख्य समाचार पूरा भयो। अघिल्लो मुख्य समाचारको साथमा दिउँसो 1 बजे पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

श्रोता, समय बेला बिहानको 10:02 भइरहेछ र हाम्रो कार्यक्रम प्रसारण भइरहेछ FM 103.5 मेगाहर्ज आकाशवाणी खरसाङ अनि आकाशवाणी दार्जिलिङ FM 102.2 मेगाहर्ज लगायत न्युज अन एयर एप साथै प्रसार भारती ओटिटी वेब्स प्लेटफर्ममा। नयाँ दिन, नयाँ आशा, नयाँ उत्साह र नयाँ ऊर्जासँगै तपाईँहरूको दिनलाई अझ सुन्दर बनाउन हामी उपस्थित भएका छौँ कार्यक्रम हेलो खरसाङको प्रस्तुतिमा र तपाईँको साथमा छु म प्रतिमा। हजुर सम्पूर्ण श्रोता साथीहरूलाई हार्दिक स्वागत अनि न्यानो अभिवादन सहित सप्रेम नमस्कार।

जीवनमा सबै कुरा आफूले चाहे जस्तो नहुन सक्छ, तर परिस्थितिलाई कसरी स्वीकार गर्ने र त्यसबाट कसरी अगाडि बढ्ने भन्ने कुरा हाम्रो सोचमा निर्भर हुन्छ। त्यसैले समस्यामा पनि सम्भावना खोजौँ, असफलतामा पनि सिकाइ खोजौँ र हरेक नयाँ दिनलाई नयाँ अवसरको रूपमा स्वीकार गरौँ।

कार्यक्रम हेलो खरसाङको यो पहिलो साङ्गीतिक प्रस्तुति यहाँले सुन्नुभयो प्यार किया तो डरना किया चलचित्रबाट कुमार सानु अनि अलका याग्निकको स्वरमा शब्द समीरको थियो नि सङ्गीत जतिन ललितको श्रोता प्रत्येक दिनको आफ्नै विशेषता हुन्छ हरेक दिन नयाँ अवसर हो हरेक क्षण नयाँ सम्भावना हो हरेक दिनलाई विशेष बनाउँदै अघि बढौँ र आज हो 12 तारिक अगस्त महिना र आजको दिनको विशेषतामा हामी पाउँछौँ आज इन्टरनेसनल युथ डे अर्थात् अन्तर्राष्ट्रिय युवा दिवस युवा कुनै पनि देशको शक्ति सम्भावना र परिवर्तनको आधार हुन् उनीहरूलाई गुणस्तरीय शिक्षा सिप रोजगारी नेतृत्वको अवसर र सुरक्षित वातावरण प्रदान गर्न सकेमा देशको विकास अझ तीव्र रूपमा अघि बढ्न सक्दछ अन्तर्राष्ट्रिय युवा दिवस प्रत्येक वर्ष 12 अगस्तमा विश्वभरि मनाइन्छ यो दिवस संयुक्त राष्ट्रसङ्घको पहलमा युवाहरूको भूमिका अधिकार क्षमता र योगदानलाई सम्मान गर्न मनाइन्छ यस दिवसको मुख्य उद्देश्य युवाका समस्या र चुनौतीहरूबारे जनचेतना फैलाउनु उनीहरूको आवाजलाई प्राथमिकता दिनु तथा समाज र राष्ट्रको विकासमा युवाहरूको सक्रिय सहभागिता बढाउनु हो युवा देशका भविष्य मात्र होइनन् वर्तमानका परिवर्तनका सहभाग पनि हुन् र शिक्षा रोजगारी स्वास्थ्य प्रविधि वातावरण संरक्षण उद्यमशीलता तथा सामाजिक विकासका क्षेत्रमा युवाहरूको महत्वपूर्ण योगदान रहन्छ यस दिवसले युवाहरूलाई आफ्नो प्रतिभा र क्षमतालाई सकारात्मक रूपमा प्रयोग गर्दै समाजमा रचनात्मक परिवर्तन ल्याउन नेतृत्व विकास गर्न र जिम्मेवार नागरिक बन्न प्रेरणा दिन्छ अन्तर्राष्ट्रिय युवा दिवस केवल उत्सव मनाउने दिन मात्र नभई युवाको आवाज सुनौ अवसर प्रदान गरौ र उनीहरूको क्षमता विकास गरौं भन्ने सन्देश दिने महत्वपूर्ण अवसर पनि हो विश्वका विभिन्न देशमा यस अवसरमा युवा सम्मेलन छलफल सचेतना कार्यक्रम सांस्कृतिक कार्यक्रम खेलकुद तथा सामाजिक अभियानहरू सञ्चालन गरिन्छ आजको युवा प्रविधि र सामाजिक सञ्जालको माध्यमबाट आफ्नो विचार तथा अभियानलाई विश्वभरि पुर्याउन सक्षम छन्

श्रोताले अलि गीत सुन्नुभयो कुचको छोता हे चलचित्रबाट उदित नारायण अनि अल्का याग्निको युगल शर्मा संगीत जतिन ललितको थियो नि शब्दहरू समीरको श्रोता आजको दिनको अर्को विशेषतामा हामी पाउँछौ आज वर्ल्ड इलिफेन्ट डे अर्थात् विश्व हात्ती दिवस

विश्व हात्ती दिवसले हामी सबैलाई हात्ती र उनीहरूको वासस्थान संरक्षण गर्न प्रेरणा दिन्छ। हात्तीको संरक्षण गर्नु भनेको एउटा जनावरको मात्र संरक्षण गर्नु होइन, वन जैविक विविधता र प्रकृतिको संरक्षा गर्नु पनि हो। विश्व हात्ती दिवस प्रत्येक वर्ष 12 अगस्तमा मनाइन्छ। यस दिवसको मुख्य उद्देश्य हात्तीको संरक्षण, उनीहरूको प्राकृतिक वासस्थानको सुरक्षाबारे जनचेतना फैलाउने उद्देश्यले मनाइन्छ। हात्ती पृथ्वीका सबैभन्दा ठूला स्थलचर जनावरमध्ये एक हो। उनीहरूको वनको पारिस्थितिक प्रणालीलाई सन्तुलित राख्न महत्त्वपूर्ण भूमिका खेल्छन्। तर आज हात्तीहरू अवैध शिकार, हात्तीको दाँतको अवैध व्यापार, वन विनाश, वासस्थानको कमी र मानव हात्ती द्वन्द जस्ता समस्याबाट प्रभावित छन्। हात्तीलाई वनको इन्जिनियर पनि भनिन्छ। उनीहरूले रुखका हाँगा भाँच्ने, बिउ फैलाउने र बाटो बनाउने जस्ता गतिविधिबाट वनको पारिस्थितिक प्रणालीमा महत्त्वपूर्ण भूमिका खेल्छन्। यसले अन्य धेरै जीवजन्तु र वनस्पतिलाई समेत फाइदा पुर्याउँदछ। हात्ती संरक्षणका लागि वन तथा प्राकृतिक वासस्थान जोगाउने, अवैध वन्यजन्तु व्यापार रोक्न सहयोग गर्ने, हात्तीप्रति सकारात्मक व्यवहार गर्ने र संरक्षण सम्बन्धी जनचेतना फैलाउने काम गर्न सकिन्छ। हात्ती जोगाउनु भनेको वन जैविक विविधता र हाम्रो प्राकृतिक सम्पदा जोगाउनु पनि हो। विश्व हात्ती दिवस हात्तीप्रति माया र सम्मान व्यक्त गर्ने दिन मात्र होइन, उनीहरूको संरक्षणका लागि हामी सबैले जिम्मेवारी लिनुपर्ने सन्देश दिने महत्त्वपूर्ण दिवस हो।

श्रोताले गीत सुन्नुभयो तेरे नाम चलचित्रबाट, उदित नारायण अनि अलका याग्निको युगल शर्मा, संगीत हिमेश ऋषि म्याथ्यू ने, शब्द समीरको। के घोडाको दुखाइले तपाईँको दैनिक जीवनलाई प्रभावित बनाइरहेको छ? हिँड्न, सिँढी चढ्न वा लामो समय उभिन समस्या भइरहेको छ। घोडाको दुखाइका कारण तपाईँको सक्रिय जीवनलाई प्रभावित तुलाएको छ। अब चिन्ता नगर्नुहोस्, घोडाको दुखाइ घोडा प्रत्यारोपण, रोबोटिक घोडा प्रत्यारोपण शल्यक्रिया, उपचारका विकल्प, सावधानी र शल्यक्रियापछिको पुनर्स्थापनाको विषयमा विशेषज्ञ चिकित्सकसित प्रत्यक्ष कुराकानी गर्ने अवसर रहेको छ। आज 12 अगस्त 2026 बेलुकी 5:05 आकाशवाणी खरसाङको स्वस्थ जीवन सम्बन्धी कार्यक्रम स्वस्थ जीवनमा यस समय आकाशवाणी खरसाङको स्टुडियोमा उपस्थित रहनुहुनेछ अर्थोपेडिक तथा जोइन्ट रिप्लेसमेन्ट विशेषज्ञ डाक्टर रविशंकर माझी। तपाईँले हाम्रो फोन नम्बर 0354299993 फोन गरेर आफ्नो समस्या डाक्टरसँग राख्न सक्नुहुनेछ। आज 12 अगस्त 2026 दिन बेलुकी 5:05

कार्यक्रम हलो खर्साङको यो अन्तिम साङ्गीतिक प्रस्तुति यहाँले सुन्नुभयो माई नेम इज खान चलचित्रबाट सफाकत अमानत अलीको शर्मा। त श्रोताहरूले कार्यक्रम सुनेर तिन्जेल हामीलाई साथ दिनुभएकोमा धन्यवाद टक्राउँदै कार्यक्रम हलो खर्साङको प्रस्तुतिबाट अहिलेलाई मद्घोषीका प्रतिमा यहाँहरूबाट आज्ञा चाहन्छु। सुन्दै गर्नुहोस् आकाशवाणी खर्साङको विविध प्रस्तुतिहरू।

एफएम 103.5 मेगाहर्ज को तरंगमा हामी आकाशवाणी को खरसाङ केन्द्रबाट बोलिरहेका छौं। साथै एफएम 103.2 मेगाहर्ज अनि न्यूज अन एआईआर एप र प्रसार भारती को ओटीटी वेब्स प्लेटफॉर्म मा पनि यहाँहरुले हाम्रो कार्यक्रमहरु सुन्न सक्नुहुनेछ। समय यस बेला पूर्वान्न 10:31 भइरहेछ र यहाँहरुको साथमा छु म उद्घोषिका पूर्णिमा थापा। आकाशवाणी खरसाङ सुनेर बसिरहनु भएका हाम्रा समस्त श्रोता साथीहरुमा न्यानो अभिवादन साथै सप्रेम नमस्कार।

0: असियौ स्वाधीनता दिवसको उपलक्ष्यमा अब प्रस्तुत गरिरहेका छौ आकाशवाणी खरसाङको अभिलेख संग्रहालयबाट स्वाधीनता सेनानी रामसिंह ठकुरी अनि आयने भरे।
1: यो

0: भारतीय स्वाधीनता संग्राममा हाम्रा मानिसहरूले विभिन्न क्षेत्रबाट सहयोग पुर्याएका थिए। साहित्य, संगीत अनि सशस्त्र आन्दोलन समेतमा हाम्रा मानिसहरूको यथेष्ट सहयोग र योगदान रहेको थियो। स्वाधीनता संग्राममा अंग्रेज राजत्वको विरोधमा कोही महात्मा गान्धीको अहिंसात्मक आन्दोलनमा सक्रिय रूपले भाग लिइरहेका थिए भने कोही नेताजी सुभाष चन्द्र बोसको आजाद हिन्द फौजमा प्राणपणले स्वाधीनताको निम्ति रणभूमिमा अग्रसर थिए।
1: त्यही काल थियो जब प्रतिमान सिंह लामाले महाकाल जासुस लेखेर अङ्ग्रेजहरूको सातो पुतलो उडाएका थिए। फलत त्यो महाकाल जासुस पुस्तकलाई नष्ट प्राय नै गरिदियो अङ्ग्रेज प्रशासनले। यो पुस्तक आज एक अप्राप्य दस्तावेज हो स्वाधीनता संग्रामको। उसरी नै हाम्रा सङ्गीतकारहरूले पनि जनचेतना जागरण गराउने खालका गीत र सङ्गीतहरू भरेर विदेशबाट भए पनि आफ्नो योगदान दिएका थिए। ती मध्ये एक थिए राम सिंह ठकुरी।

0: अत्यन्तै संवेदनशील ठकुरीको प्राथमिक शिक्षा त्यहाँकै एउटा स्कुलमा भएको थियो। तर साधारण पढाइमा भन्दा नाटक र सङ्गीतमा अधिक अभिरुचि भएकाले औपचारिक शिक्षाप्रति उनको त्यति चासो थिएन।
1: आफ्ना बुबा दुई एक गोर्खा राइफल्सका एक फौजी भएकाले उनकै पल्टनमा रिक्रुट बोयको रूपमा उनले भर्ना पाए।
2: त्यस ताकको कम वेतनबाट पनि केही पैसा सञ्चय गरेर उनले एउटा भायोलिन अर्थात् बेला किनेका थिए। बटालियनका ब्यान्ड मास्टर सार्जेन्ट हर्डसन उनका सङ्गीत गुरु थिए।
0: बोएपछि उनी पक्का सिपाही भएर रेजिमेन्टमा खटिए।
2: सन् 1935 उनी लान्स नायक हुन पुगे
0: अनि सन् 1940 नायक र 1941 हवलदार पदमा आसीन भए। त्यसै सालको अन्ततिर उनी हवलदार मेजर भए।
2: आफ्नो 25 वर्षको उमेरमा उनको विवाह 14 गोर्खा राइफल्सका सुबेदार मेजर शमशेर जङ्गकी छोरीसँग भयो।

तीन सन्तानहरू भए। सन् 1941 को दोस्रो महासमरको समयमा आफू रावलपिण्डीमा भएको बेला आफ्नो ब्यान्ड पार्टीसित मोर्चामा जाने उनलाई आदेश भयो। तारिक अगस्त सन् 1941 को दिन मुम्बईबाट पानी जहाजमा मलायाको निम्ति ठकुरी आफ्ना सहयोगीहरूसँग मलाया प्रस्थान गरे।

यसरी लड्दा लड्दै सन् 1941 को अन्ततिर जापानले उनीहरूलाई गिरफ्तार गरेर युद्धबन्दी बनायो। समय अत्यन्त कठिन थियो। युद्धबन्दीहरूले शारीरिक र मानसिक यातना खप्नु पर्थ्यो। तर संजोगले गर्दा उनलाई संगीत प्रेमी एक जापानी अफिसरको दया दृष्टि पर्नु गयो र उनले उनैको दयाले गर्दा संगीत साधना गर्ने अवसर पाए।

सन् 1942 1500 भन्दा ज्यादा सिपाहीहरूको नियुक्तिमा आजत हिन्द फौजको गठन भयो। त्यही फौजमा रामसिंह ठकुरी पनि सहभागी भए। प्रथममा उनलाई आजत हिन्द फौजका ब्यान्ड पार्टीका प्रमुख बनाइयो भने पछिबाट क्याप्टनको रूपमा आजत हिन्द रेडियो स्टेसनका सङ्गीत निर्देशक बनाइयो। एक्काइस तारिक अक्टोबर 1943 दिन अस्थायी आजाद हिन्द सरकारको गठन भएपछि नेताजी सुभाषचन्द्र बोसको आग्रहमा उनले धेरै देशभक्तिले ओतप्रोत भएका गीतहरूको सङ्गीत रचना गरेर आजाद हिन्द रेडियोबाट प्रसारण गरे।

0: आजाद हिन्द सरकारलाई जापान लगायत 9 राष्ट्रले मान्यता दिए। तर 25 तारिक अक्टोबर 1943 दिन ब्रिटिस र अमेरिकाको विरुद्धमा युद्धको घोषणा गरे। त्यसै ताक आजाद हिन्द फौजका सेनानीहरू इम्फालको आराकानसम्म अङ्ग्रेजको विरुद्ध युद्ध गर्दै आइपुगे। अभाग्यवश विभिन्न कारणहरूले गर्दा आजाद हिन्द फौजले मित्र सेना समक्ष आत्मसमर्पण गर्नु पर्यो। त्यही बेला अन्य साथीहरूसँगै कप्तान रामसिंह ठकुरी पनि युद्धबन्दी भए।
1: त्यसपछि लाल किल्लाको काल कोठरीमा उनलाई सारियो। सैनिक मुद्दा चलाएर क्याप्टन रामसिंह ठकुरीलाई सन् 1946 कैदमुक्त गरियो। त्यसपछि उनी आफ्नो घर भाग्सुतिर लागे।

शरदचन्द्र बोससित उनको भेट हुँदा उनी नेताजी सुभाषचन्द्र बोसको सम्झनाले विह्वल भए। पण्डित नेहरूको इच्छाअनुसार रामसिंह ठकुरीले आइन ए अर्केस्ट्रा गठन गरे।

0: भायोलिन दिएका थिए। त्यसको सम्झना गर्दै रामसिंह ठकुरी यसो भन्छन्,
1: नेताजीले दिनुभएको एउटा अमूल्य भेट वायलिन, जो कि मलाई आरजी हुकूमत बन्नुभन्दा पहिले सिङ्गापुरमा दिनुभएको थियो। त्यस बेला नेताजीले भन्नुभएको थियो, रामसिंह यो तिम्रो वायलिन आजाद भारतमा अवश्य बज्नेछ। नेताजीको भविष्यवाणी साकार भयो। त्यो मङ्गल ध्वनि मैले आफ्नो वायलिनमा पूज्य राष्ट्रपिता महात्मा गान्धीको र नेहरूजीको सम्मुख प्रस्तुत गर्नुको सौभाग्य प्राप्त पाएको छु। त्यो धुनी थियो, शुभ सुख चैन की वर्षा वर्षे भारत भाग्य जागा, आईने को कौमी तराना, भारत को स्वतंत्रता दिवस में प्रथम बार 15 अगस्त 1947 में लाल किला में बजानु सौभाग्य प्राप्त भाको छा।

0: रूपक लेखक विनोद कुमार छेत्री, प्रस्तोता पूर्ण गुरुङ, प्रस्तोता सहयोगी महेश्वर तामाङ, वाचन मेनुका प्रधान डाक्टर जस्योञ्जन अनि उमेद गोले, संगीत महेश्वर तामाङ, साज संगत बाँसुरीमा सरोज तिरुवा, किबोर्डमा कृष्ण शर्मा, भायोलिन गणेश प्रसाद शर्मा, म्यान्डोलिनमा सुमन लामा, ध्वनि अङ्कन जयपाल लामा, रेकर्डिङ स्वरलय डिजिटल रेकर्डिङ स्टुडियो खरसाङ, ध्वनि मिश्रण एवं सम्पादन महेश्वर तामाङ।
1: यो आकाशवाणी खरसाङ हो।

श्रोताहरूलाई पुनः स्वागत छ आकाशवाणीको खरसाङ केन्द्रमा। समय यस बेला पूर्वान्न 11:05 भइरहेछ र अब सुनौ आधुनिक गीतको कार्यक्रम स्वर माधुरी विभिन्न कलाकारहरूको आवाजमा। त प्रथममा राखिरहेछु हिरा रसैलीको आवाजमा यो गीत।

यहाँले अहिले सुन्नुभयो पवन पवन नामदुङको आवाजलाई। के घुँडाको दुखाइले तपाईँको दैनिक जीवनलाई प्रभावित बनाइरहेको छ? हिँड्न सिँढी चढ्न वा लामो समय उभिन समस्या भइरहेको छ? घुँडाको दुखाइका कारण तपाईँको सक्रिय जीवनलाई प्रभावित तुल्याएको छ? अब चिन्ता नगर्नुहोस्, घुँडाको दुखाइ घुँडा प्रत्यारोपण रोबोटिक घुँडा प्रत्यारोपण शल्यक्रिया उपचारका विकल्प सावधानी र शल्यक्रिया पछिको पुनर्स्थापनाका विषयमा विशेषज्ञ चिकित्सकसित प्रत्यक्ष कुराकानी गर्ने अवसर रहेको छ। आज 12 अगस्त 2026 बेलुकी 5:05 आकाशवाणी खरसाङको स्वास्थ्य जीवन सम्बन्धी कार्यक्रम स्वास्थ्य जीवनमा यस समय आकाशवाणी खरसाङको स्टुडियोमा उपस्थित रहनुहुनेछ अर्थोपेडिक तथा जोइन्ट रिप्लेसमेन्ट विशेषज्ञ डाक्टर रविशंकर माझी। तपाईँले हाम्रो फोन नम्बर रहेको छ 0354299917 फोन गरेर आफ्नो समस्या डाक्टरसँग राख्न सक्नुहुनेछ। फोन नम्बर पुनः एकचोटि 0354299917। आज 12 अगस्त 2026 दिन बेलुकी 5:05

यो प्रसारण हो आकाशवाणी खरसाङको एफएम 103.5 मेगाहर्जको तरङ्गमा। समय यस बेला दिउँसोको ठिक 12:05 भइरहेछ अनि यहाँको साथमा छु म उद्घोषिका पूर्णिमा थापा र अब प्रस्तुत छ फरमाइसी फिल्म गीतको कार्यक्रम तपाईँको अनुरोधमा।

कार्यक्रमको प्रथम गीत यहाँ समक्ष राखिरहेछु फिल्म अकेले हम अकेले तुमबाट उदित नारायण र अलका यग्निको युगल आवाजमा शब्द मजरु सुल्तानपुरीको छ भने संगीत रहेको छ अनु मल्लिकको र यस गीतलाई अनुरोध पठाउनु भएको छ जतुका किशनपुरबाट आलम दिलकर शवाना रिजवान इमरान आलम फिरोज र चाँदनी रामपुरबाट सवाना प्रवीण साहिना तमन्ना रकीम कमरान फरहान इमराही रिमी र खुशबु मणिगाछी जतुकाबाट विजय कुमार सिरासपुर गणेशपुरबाट कैसर हिना फिरोज सवाना जतुका किशनपुरबाट आलम सवाना चाँदनी महादेवघाट अमलेश्वरबाट डोमन ठाकुर सुमन ठाकुर मिथलेश तार्नी सुरज सुजला ज्योति र रियान्स कोटवा नारायणपुर बाबापट्टी बलियाबाट ओमप्रकाश राई उषा राई अमित कुमार ह्याप्पी राई दिव्या नेवादा गाजीपुरबाट प्रतीक रोशनी र प्राञ्जल शेरपुर कला गाजीपुरबाट अवधेश राई प्रीति र नवनीत राई

बिहार कॉलोनी लोनीबाट नसिमुल इस्लाम, प्रकाश वीर डोंडी लोहरा बालोदबाट कमलेश, बिहारीपुर खडवाबाट पिंकी र रिंकी, जेल रोड रायगढ़बाट लालचन्द, रमेश र कुमकुम, पुरानो तलाव डुमरावबाट वलिउल्ला अन्सारी, आसमाना, जेल रोड बक्सरबाट राज अन्सारी र सिराज अन्सारी, इन्दिरा बिहार दिल्लीबाट बेबी अन्सारी र दानिस अन्सारी, जेल रोड रायगढ़बाट नरेन्द्र यादव, महेन्द्र र जानवी, शान्तिनगर भिलाई छत्तीसगढ़बाट प्रदीप कुमार शाह, प्रतिमा शाह र सन्देश शाह, पुना महाराष्ट्रबाट बिना आदेश मेहता र माही मेहता, पप्पू मेन रोड फारबिसगंज बिहारबाट प्रकाश कुमार पप्पू, नैतिक पिहु कुमार विमल र नवरतन हाटा बारेहाट पूर्णिया बिहारबाट ममता रानी, छवि अनोखी, अर्पिता दीक्षा, देव देवांशु र डब्लूजी, महेन्द्रनगर उमरखेत महाराष्ट्रबाट अभिजित गोइन्कर, सरिता प्रणीता र अर्जुन गोइन्कर, आकार हाइट्स बहादुरा नागपुरबाट वैशाली शैलेश गोइन्कर, सुमित ध्वनि गोइन्कर र प्रिन्स गोइन्कर, बडीखण्डपुर भागलपुरबाट गुलफराज आलम, समा आरा र जमालुद्दीन, शाह मार्केट भागलपुरबाट सिटिजन मास्टर र हुसैन मास्टर, डीएन सिंह रोड भागलपुरबाट अफरोज बरकत र सादाब। यहाँहरूको अनुरोधमा सुनौ यो गीत।

अब भने कार्यक्रमको अघिल्लो गीत यहाँ समक्ष राख्न गइरहेछु फिल्म आराधनाबाट किशोर कुमारको आवाजमा शब्द आनन्द बक्सीको छ भने संगीत रहेको छ एसडी बमनको अनि यस गीतलाई सुन्न चाहने हाम्रा श्रोताहरू यस प्रकारले रहेको छ मेन रोड राजविराज नेपालबाट मोहम्मद उताउल्ला जिनत सोनी इम्तियाज राजविराज नेपालबाट श्याम कुमार हाकु तारादेवी राजन कल्पना सुम्निमा पिङ्की श्रुति पूर्णिमा सुनी हाकु कटिहार बिहारबाट भिवा रानी प्रियङ्का आदित्य राजेश प्रेरणा प्रगति प्रिन्स आशिष सञ्जीव साक्षी अजय र विवेक नवगाछिया मुमताज मोहल्ला बिहारबाट जफर अन्सारी शौकत र अथर अन्सारी एमजो कॉलोनी नवगाछियाबाट साहिद अन्सारी बाहिद सोहेल र सोहेब अन्सारी बहादुरपुर जलगाउँबाट सन्तोष कुमार सोनार नरेन्द्र रविन्द्र सोनार सन्नी र मुन्ना न्यू चम्टा चिया बगान गिर्जा लाइनबाट तर्कात्रुस एका स्वर्णलता श्रद्धा अनिरुद्ध डेमियन जुलियन र चार्ल्स एका

अब भने कार्यक्रमको अन्तिम साङ्गीतिक कोशली हाम्रो समक्ष राख्न गरेछु फिल्म दिवानाबाट साधना सरगम अनि कुमार सानुको आवाजमा र यस गीतलाई अनुरोध पठाउनु भएको छ काठमाडौँबाट सरोज दत्त चन्द्र अवनीश तरुण र बेबी विदिता मेन रोड रानीगञ्जबाट फरजाना नुसरत सौम्या रुकैया रिहाना गजला अररिया रजोखर बजारबाट मोहम्मद शरीफ आर्जू मोहम्मद मोसिन आर्जू नवाब सवाब सरफराज अफजल पुस्तकालय रोड फारबिसगंज बिहारबाट शम्भु प्रसाद गुप्त कुन्ती देवी प्रेम कुमार कृष्ण कुमार नन्द किशोर अप्पर सिडुबारी खरसाङबाट एसएम दर्नाल सुषमा सयम करुणा विनोद रामपुर चौक बिहारबाट मोहम्मद जासिम राही सवना साहिना तमन्ना रकिम कमरान फरहान सञ्जय र खुसबु सरगुजा मैनपाटबाट सोनिया थापा सोनम रेशमा र अदिबा

हवस्त फिल्म गीतको कार्यक्रम तपाईको अनुरोधमा आजलाई यति माने पूरा गरिन्छ र अब अघिल्लो प्रस्तुति रहेको छ पाश्चात्य संगीतको कार्यक्रम मेलोडी टाइम

नमस्कार, यो आकाशवाणी हो। समाचार सारण मंगलबाट सुन्नुहोस्। लोकसभा र राज्यसभाको कार्यवाही नीट मुद्दालाई लिएर विद्यार्थीहरूको विरोध प्रदर्शनका क्रममा भएको कथित पुलिस कार्यवाही लगायत विभिन्न विषयमा विपक्षी दलहरूको हंगामाका कारण दिउँसो 2 बजेसम्मका लागि स्थगित गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा पूर्व राष्ट्रपति रामनाथ कोविन्दको आत्मकथा भारतीय गणराज्यका विजय मेरा जीवन मेरा संघर्ष विमोचन गर्नुभएको छ। यस आत्मकथामा श्री कोविन्दको उल्लेखनीय जीवनयात्राको व्यक्तिगत विवरण प्रस्तुत गरिएको छ। गृहमन्त्री अमित शाहले सरकार छलफलको लागि तयार रहेको बताउनु भएको छ। संसद परिसरमा पत्रकारहरूसँग कुरा गर्नुहुँदै श्री शाहले विपक्षीहरूलाई आज छलफलको लागि सदनमा उपस्थित हुन आग्रह गर्नुभयो। विदेश मन्त्रालयले सेवानिवृत्त आईआरपीएस डाक्टर बुमा विजीलाई मोरिसेस स्थित अटल बिहारी वाजपेयी इन्स्टिट्यूट अफ पब्लिक सर्भिस एण्ड इनोभेसनको कुलपति पदका लागि चयन गरिएको जनाएको छ। यसको उद्घाटन प्रधानमन्त्री नरेन्द्र मोदी र मोरिसेसका प्रधानमन्त्री नवीन चन्द्र रामगुलामले मार्च 2025 संयुक्त रूपमा गर्नुभएको थियो। पर्यावरण मन्त्री भूपेन्द्र यादवले विश्व हात्ती दिवसको अवसरमा हात्ती र मानिसको साझा भविष्य सुरक्षित गर्न देशको प्रतिबद्धता दोहोर्याउनु भएको छ। पंजाबको कपुरथला रेल डिब्बा कारखानाले आज बंगलादेश रेलवेका लागि 19 एलएसबी ब्रोडग्रेज रेल यात्री डिब्बाको पहिलो खेप रवाना गर्नेछ। आज वैज्ञानिक तथा पद्म विभूषणबाट सम्मानित डाक्टर विक्रम सराभाईको जन्म जयन्ती हो। रक्षा मन्त्री राजनाथ सिंह अनि लोकसभा अध्यक्ष ओम बिरलाले डाक्टर विक्रम सराभाईको जन्म जयन्तीका अवसरमा उनलाई श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। अनि मौसम विभागले पूर्वी राजस्थान, मध्य महाराष्ट्र, ओडिसा, झारखण्ड र गंगा मैदानी क्षेत्रको पश्चिम बंगालमा आज मुसलधारे वर्षा हुने चेतावनी जारी गरिएको छ। यसका साथै आकाशवाणीबाट मुख्य समाचार पूरा भयो।

Thank you.

Wang

एफएम 103.5 मेगाहर्ज को तरंगमा हामी आकाशवाणी को नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौं। साथै दार्जीलिङ एफएम 100.2 मेगाहर्ज अनि न्यूज अन एआईआर एप र प्रसार भारती को ओटीटी वेब्स प्लेटफर्मबाट पनि हाम्रो कार्यक्रमहरू सुन्न सक्नुहुनेछ। समय यस बेला दिउँसोको ठिक 2:30 भइरहेछ र अब प्रथममा यहाँलाई सुनाउन लागिरहेछौं विमला राईको आवाजमा आधुनिक गीत शब्द पुरुष दहालको छ भने सङ्गीत रहेको छ ओम विक्रम विष्टको।

0: श्रोताले सुन्नुभयो चण्डदीप वाइबा र साथीहरूको आवाजमा लोकगीत, जसमा शब्दानी संगीत रहेको थियो गणेश कुमार घिसिङको। र अब भने पालो भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सारण मगरबाट सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले युवाहरूसित आग्रह गर्नुभयो उनीहरूले आफ्नो प्रिय व्यक्तिको आत्मकथा पढ्नु अनि रिल्स तथा सोसियल मिडिया इन्फ्लुएन्सर्सहरूको युगमा सर्टकट अप्नाउनबाट बाँचुन्। संसदको दुवै सदनमा विपक्षको अवरोध जारी, लोकसभाको कार्यवाही 3 बजेसम्म स्थगित। गृहमन्त्री अमित शाहले भन्नुभयो सरकार विद्यार्थीहरूको मुद्दा सहित कुनै पनि विषयमा चर्चाका लागि तयार छ। वस्त्र मन्त्री गिरिराज सिंहले ह्यान्डलुम क्षेत्रमा ठूलो बदलावको आह्वान गर्नुभयो अनि मौसम विभागले राजस्थान, पश्चिम बङ्गालको गाङ्गेय क्षेत्र, मध्य महाराष्ट्र अनि ओडिसाको केही स्थानहरूमा मुसलधारे वर्षाको अरेन्ज अलर्ट जारी गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले युवाहरूसित आग्रह गर्नुभयो उनीहरूले आफ्नो प्रिय व्यक्तिको आत्मकथा पढ्नु अनि रिल्स तथा सोसियल मिडिया इन्फ्लुएन्सर्सहरूको युगमा सर्टकट अप्नाउनबाट बाँचुन्। उहाँले विकसित भारतको मिशनलाई अघि बढाउनका लागि समर्पित युवाहरूको निरन्तर आवश्यकतामा पनि बल दिनुभयो। श्री मोदीले यस्ता पिँढीलाई आह्वान गर्नुभयो जो बाधाहरूसित विचलित हुँदैनन् अनि राष्ट्रिय आत्मनिर्भरताको मार्गमा अग्रसर हुने साहस बनाई राख्ने छन्।
2: हमें भविष्य में कोविंद जी जैसे अनेकों युवा चाहिए जो परेशानियों से परास्त न हो, जो मुश्किलों से मायूस न हो, बल्कि अपनी मेहनत से हर मंजिल को आसान बनाने का हौसला रखे। इसी बदलाव से सशक्त भारत के निर्माण का संकल्प पूरा होगा, यहीं से आत्मनिर्भर और विकसित भारत का रास्ता बनेगा।
1: प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा पूर्व राष्ट्रपति रामनाथ कोविन्दको आत्मकथा भारतीय गणराज्यका विजय, मेरा जीवन मेरा संघर्षको विमोचन गर्नुभयो। यो आत्मकथा श्री कोविन्दको उल्लेखनीय जीवन सफरको एक व्यक्तिगत विवरण प्रस्तुत गर्दछ, जसमा उहाँको प्रारम्भिक जीवनदेखि लिएर उहाँको विशिष्ट सार्वजनिक जीवन अनि भारतको 14 राष्ट्रपतिको रूपमा उहाँको सेवासम्मको अनुभव, संघर्ष अनि उपलब्धिहरूको वर्णन रहेको छ। यो पुस्तकले ती मूल्यहरू, अनुभवहरू अनि परिस्थितिहरूको जानकारी दिदछ जसले उहाँको जीवन अनि सार्वजनिक सेवालाई आकार दिएको छ। यस अवसरमा श्री मोदीले भन्नुभयो राष्ट्रपतिको रूपमा रामनाथ कोविन्दको मार्गदर्शन उहाँका लागि शक्तिको एक ठूलो स्रोत रहेको छ। उहाँले भन्नुभयो श्री कोविन्दको आत्मकथाले न केवल उहाँको जीवन, व्यक्तित्व अनि योगदानहरूको जानकारी प्रदान गर्नेछ तर भारतीय लोकतन्त्र अनि समाजका लागि एक विरासत पनि बन्नेछ। प्रधानमन्त्री मोदीले भन्नुभयो देशको सर्वोच्च संवैधानिक पदबाट सेवानिवृत्त भएपछि पनि रामनाथ कोविन्द सक्रिय रूपले एक राष्ट्र एक चुनाव जस्ता महत्वपूर्ण मुद्दाहरूमा काम गर्न जारी राख्नुभयो। प्रधानमन्त्री मोदीले युवा पिँढीलाई रामनाथ कोविन्दको जीवनको कहानी उहाँको शब्दहरूमा जान्न अनि उहाँको लेखन अनि अनुभवलाई पढ्ने आग्रह गर्नुभयो। उहाँले भन्नुभयो महात्मा गान्धी, बाबा साहेब अम्बेडकर, ज्योतिबा फुले अनि सावित्रीबाई फुले जस्ता महान हस्तीहरूले भारतको पुनर्निर्माणको सपना देखेका थिए। एक यस्ता भारत जहाँ सबैभन्दा गरिब

को कहानी उहाँको शब्दहरूमा जान्न अनि उहाँको लेखन अनि अनुभवलाई पढ्ने आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, महात्मा गान्धी, बाबा साहेब अम्बेडकर, ज्योतिबा फुले अनि सावित्रीबाई फुले जस्ता महान हस्तीहरूले भारतको पुनर्निर्माणको सपना देखेका थिए। एक यस्ता भारत जहाँ सबैभन्दा गरिब

0: तर्फबाट उठाइएको सबै प्रश्नहरूको जवाफ दिनेछ। संसद परिसरमा पत्रकारहरूसितको बातचितमा श्री शाहले भन्नुभयो, सरकारसित लुकाउनका लागि केही छैन अनि चर्चाका लागि तयार छ। उहाँले भन्नुभयो, विपक्षले यस मुद्दामा चर्चाका लागि दिउँसो 2 बजेसम्म लोकसभा अध्यक्षलाई नोटिस दिन सक्नेछ ताकि आज 3 बजे चर्चा सुरु गर्न सकोस्। श्री शाहले भन्नुभयो, चर्चा अवधि उहाँ सदनमा उपस्थित रहनुहुनेछ अनि सबै सदस्यहरूको कुरा सुन्नुहुनेछ। उहाँले चर्चा पूरा भएपछि उहाँ भोलि दिउँसो 3 बजे चर्चाको जवाब दिन तयार रहनुहुनेछ।
1: आज 3 बजे तक स्पीकर साहब को वो पत्र दे दें, 3 बजे से लेकर कल 3 बजे तक सभी प्रकार की चर्चा के लिए हम तैयार हैं। मैं सदन में ही बैठूंगा, सबको सुनूंगा और सब चीजों का जवाब दूंगा। सरकार के पास छुपाने के लिए कुछ नहीं, देश की जनता के सामने सारी चीजें स्पष्ट हो जाए, दूध का दूध और पानी का पानी हो जाए।
0: लोकसभामा विपक्ष नेता राहुल गान्धीले भन्नुभयो, विपक्ष नेट प्रदर्शनकारीहरूमा कथित पुलिस कार्यवाहीलाई लिएर सरकारसित जवाबदेही मागिरहेको छ। संसद परिसरमा पत्रकारहरूसित बातचित गर्दै श्री गान्धीले भन्नुभयो, विपक्षलाई गृहमन्त्रीको कुनै बयानमा कुनै चासो छैन तर सरकारबाट जवाबदेही चाहिन्छ। गृह तथा सहकारिता मन्त्री अमित शाहले आज बेलुकी भिडियो कन्फरेन्सिङको माध्यमले ग्रामीण ज्ञान सेतु एपको शुभारम्भ गर्नुहुनेछ। यो एप गुजरातको गान्धीनगर लोकसभा क्षेत्रको विभिन्न लाइब्रेरीहरूलाई एकसाथ जोड्नका लागि विकसित गरिएको छ। वस्त्र मन्त्री गिरिराज सिंहले ह्यान्डलुम क्षेत्रमा ठूलो बदलावको आह्वान गर्नुभयो। उहाँले उद्योगलाई पुनर्जीवित गर्न अनि कारिगरहरूका लागि नयाँ अवसर सृजित गर्न नवाचार, बजार उन्मुख डिजाइन अनि टिकाउ उत्पादनमाथि बल दिनुभयो। नयाँ दिल्लीमा भारतीय ह्यान्डलुम प्रौद्योगिकी संस्थानको पहिलो वार्षिक सम्मेलन सूत्र 2026 श्री सिंहले भन्नुभयो, ह्यान्डलुम ब्रिटिस औपनिवेशिक शासन विरूद्ध प्रतिरोधको एक शक्तिशाली साधन थियो अनि अब यसलाई आर्थिक सशक्तिकरणको साधन बनाउने आवश्यकता छ। उहाँले विद्यार्थीहरूसित उत्पाद डिजाइन गर्न अघि बजारबारे सोच्ने आग्रह गर्नुभयो। श्री सिंहले यस बातमाथि पनि जोड दिनुभयो, ह्यान्डलुमलाई उन्नत डिजाइन, आधुनिक प्रौद्योगिकी अनि मजबुत उद्योग सम्बन्धको माध्यमले विकसित गर्नुपर्नेछ ताकि यस क्षेत्रलाई पुनर्जीवित गर्नमा सहयोग मिलोस्। मौसम विभागले राजस्थान, पश्चिम बंगालको गांगेय क्षेत्र, मध्य महाराष्ट्र अनि ओडिसाको केही स्थानहरूमा मुसलधारी वर्षाको अरेन्ज अलर्ट जारी गरेको छ। अण्डमान अनि निकोबार द्वीप समूह, अरूणाचल प्रदेश, असम, मेघालय, छत्तीसगढ़ अनि राजस्थानमा भोलिसम्म बिजुली चम्किने अनि भारी वर्षाको अनुमान छ। जम्मू कश्मीर, लद्दाख, गिलगित, बल्टिस्तान, मुजफ्फराबाद, मध्यप्रदेश, नागाल्याण्ड, मणिपुर, मिजोरम, त्रिपुरा अनि उत्तराखण्डमा पनि यस्तै स्थिति रहन सक्नेछ। यो समाचार युट्युबमा @AIR खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले युवाहरूसित आग्रह गर्नुभयो, उनीहरूले आफ्नो प्रिय व्यक्तिको आत्मकथा पढ्नु अनि रिल्स तथा सोसियल मिडिया इन्फ्लुएन्सर्सहरूको युगमा सर्टकट अप्नाउनबाट बाँचुन्। संसदको दुवै सदनमा विपक्षको अवरोध जारी, लोकसभाको कार्यवाही 3 बजेसम्म स्थगित। गृहमन्त्री अमित शाहले भन्नुभयो, सरकार विद्यार्थीहरूको मुद्दा सहित कुनै पनि विषयमा चर्चाका लागि तयार छ। वस्त्र मन्त्री गिरिराज सिंहले ह्यान्डलुम क्षेत्रमा ठूलो बदलावको आह्वान गर्नुभयो अनि मौसम विभागले राजस्थान, पश्चिम बंगालको गांगेय क्षेत्र, मध्य महाराष्ट्र अनि ओडिसाको केही स्थानहरूमा मुसलधारी वर्षाको अरेन्ज अलर्ट जारी गरेको छ। यसको साथै आकाशवाणीबाट समाचार पूरा भयो।

अब आई हर समक्ष राखिरहेछौ सुदीप वाइबाको आवाजमा लोकगीत, शब्द शरण राईको छ भने संगीत रहेको छ गणेश कुमार घिसिङको।

समसामयिक समीक्षा अनुवादक तथा वाचक सिल्वेस्टर लेप्चा विषय रहेको छ कन्टेनर निर्माण सहायता योजना भारतको समुद्री भविष्य।

विद्यमान। आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी। आज वैश्विक व्यापार में कंटेनर आधारित लॉजिस्टिक्स को योगदान लगातार बढ़े गई रहेको छ। संयुक्त राष्ट्र व्यापार एवं विकास सम्मेलन यूएनसीटीएडी अनुसार वैश्विक माल व्यापार को लगभग 80% भाग समुद्री मार्गबाट हुँदछ। समुद्री परिवहन अन्तर्राष्ट्रिय वाणिज्यको मेरुदण्ड हो। त्यही कन्टेनरद्वारा माल ढुलाई अन्तर्राष्ट्रिय व्यापारको कुल मूल्यको लगभग 2/3 भाग हो। यो रुझानले वैश्विक आपूर्ति श्रृङ्खलाहरूलाई सुचारू रूपमा चलाउनमा कुशल कन्टेनर लजिस्टिक्सको रणनीतिक महत्वलाई उजागर गर्दछ। हालका वर्षहरूमा भू राजनीतिक तनाव, आपूर्ति श्रृङ्खला अवरोधहरू र परिवर्तनशील ढुवानी मार्गहरूले सामानहरूको विश्वव्यापी आवागमनमा कमजोरीहरू उजागर गरेको छ। यूएनसीटीएडीले यी अवरोधहरूले माल ढुवानी दर, अस्थिरता र समुद्री यातायात नेटवर्कहरूमा दबाव बढाएको देखिएको छ। फलस्वरूप धेरै देशहरूले ढुवानी कन्टेनरहरूसहित महत्व दीर्घकालीन समुद्री र व्यापार महत्वाकांक्षामा योगदान पुर्याएको छ। सीएमएएसको घोषणा संघीय बजेट 2026-27 गरिएको थियो। यो वित्तीय र संस्थागत सहयोग मार्फत प्रतिस्पर्धी घरेलु कन्टेनर उत्पादन उद्योग स्थापना गर्ने लक्षित पहल हो। 5 वर्षमा 10,000 करोडको परिव्ययको साथ प्रस्तावित योजनाले नयाँ उत्पादन सुविधाहरूको स्थापना र अवस्थित एकाइहरूको विस्तारलाई समर्थन गर्दछ। यसले भारतको सिपिङ कन्टेनरको बढ्दो माग पूरा गर्न उत्पादन क्षमता बढाउने लक्ष्य पनि राखेको छ। यो पहलले अवस्थित कन्टेनर उत्पादन क्षमताको लगभग 10 गुणा वार्षिक घरेलु उत्पादन क्षमतालाई 7.5 लाख 20 फिट समतुल्य इकाइहरूसम्म लक्षित गर्दछ। यसले भारतलाई अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धी सिपिङ कन्टेनरहरूको भरपर्दो उत्पादकको रूपमा स्थान दिँदै लगभग 80,000 लाख करोडको बजार अवसर उत्पन्न गर्ने अपेक्षा गरिएको

यो प्रसारण हो आकाशवाणीको एफएम 103.5 मेगाहर्ज को तरङ्गमा र भने श्रोतालाई केही क्षण मनोरञ्जन गराइरहेछौँ हिन्दी फिल्मी गीतहरूबाट।

मेरी काम यस फिल्मबाट राखिरहेछौ। प्रथम गीत अरिजित सिंहको आवाजमा, शब्द रहेको छ संदीप सिंहको अनि संगीत शिवमको।

श्रोताले अहिले सुन्नुभयो सुनिधि चौहानको आवाजलाई फिल्म आजा नस्लेबाट, जसमा शब्द रहेको थियो जयदीप र पियुषको अनि सङ्गीत सलिम सुलेमानको। र अब राखिरहेछौँ कार्यक्रमको अघिल्लो साङ्गीतिक कोशीले फिल्म ये जवानी है दिवानीबाट बेनी दयाल र सेफारीको युगल आवाजमा, शब्द रहेको छ अमिताभ भट्टाचार्यको अनि सङ्गीत प्रीतमको।

0: फिल्म गीतको कार्यक्रमपछि श्रोता अब भने समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, समाचार उषा किरणबाट सुन्नुहोस्। मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माको अध्यक्षतामा हिजो दिसपुरस्थित लोकसेवा भवनमा भएको असम मन्त्रीमण्डलको बैठकमा कैयौं महत्वपूर्ण प्रस्तावहरूलाई मञ्जुरी दिएको छ। क्याबिनेटले वित्त वर्ष 2026-27 लागि बोरोल्यान्ड टेरिटोरियल काउन्सिल बीटीसीलाई एसओपीडी जी निधि अन्तर्गत पहिलो किस्ताको रूपमा 450 करोड रुपियाँ जारी गर्ने स्वीकृति दिएको छ। क्याबिनेटले मुख्यमन्त्रीको विदेशी भाषा पहल सीएम फ्लाइट अन्तर्गत विदेशी भाषा प्रशिक्षण एवं कार्यान्वयन साझेदारहरूको भुक्तान ढाँचामा संशोधनलाई मञ्जुरी दिएको छ। प्रशिक्षण सहायता राशि अब निर्धारित लक्ष्यको आधारमा 3 चरणहरूमा जारी गरिनेछ। योजना अन्तर्गत प्लेसमेन्टपछि उम्मेद्वारहरूलाई प्राप्त हुने 50,000 रुपियाँको सहायता राशिसहित अन्य प्रावधान यथावत रहनेछ। मुख्यमन्त्री जीवन प्रेरणा योजनाको क्रियान्वयनका लागि वित्त वर्ष 2026-27 में 118 करोड़

0: 50 लाख रुपियाँको बजेट प्रावधानलाई मंजूरी दिएको छ। असममा अझै पनि बाढ़का कारण 441 गाउँ अनि 11,02,718 नागरिक प्रभावित छन्। यद्यपि नदीहरूको जलस्तर लगातार कम भइरहेकोले धेरै जिल्लाहरूमा स्थिति सामान्य बनिरहेको छ। तैपनि कतिपय जिल्लाहरूमा बाढ़को असर अझ कम भने भएको छैन। यहाँका प्रभावित मानिसहरू राहत शिविरहरूमा आश्रय लिन बाध्य छन्। मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले प्रतिदिन समीक्षा बैठक गर्दै अधिकारीहरूलाई हरसम्भव कदम उठाउने निर्देश दिइरहनु भएको छ। उहाँले मन्त्रीमण्डल सहयोगीहरूका साथ प्रभावित क्षेत्रको भ्रमण पनि गरिरहनु भएको छ। भारतले अरुणाचल प्रदेश भारतको अविभाज्य र अभिन्न अङ्ग हो र यो निर्विवाद वास्तविकतालाई कसैले पनि परिवर्तन गर्न सक्दैन भनेर दोहोऱ्याएको छ। नयाँ दिल्लीमा विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले चीनसितको बलियो सम्बन्धका लागि सीमा क्षेत्रमा शान्ति र स्थिरता आवश्यक रहेको बताउनुभयो। श्री जायसवालले भन्नुभयो, पाकिस्तानको कब्जामा रहेको जम्मू काश्मीरमा व्यापक मानवाधिकार उल्लङ्घन भएको छ। विदेश मन्त्रालयले बताएको छ, सेवानिवृत्त आईआरपीएस डाक्टर भूमा भीजीलाई मरिसियसको अटल बिहारी वाजपेयी इन्स्टिच्युट अफ पब्लिक सर्भिस एण्ड इनोभेसन एआईपीएसआईको कुलपति पदका लागि चुनिएको छ। मन्त्रालयले एक बयानमा भनेको छ, एआईपीएसआई मरिसियसको पूर्व सिभिल सर्भिस कलेज हो। यसको उद्घाटन प्रधानमन्त्री नरेन्द्र मोदी अनि मरिसियसका प्रधानमन्त्री नवीन चन्द्र रामगुलामले मार्च 2025 संयुक्त रूपले गरेका थिए। मन्त्रालयले बताएको छ, यस संस्थानलाई अफ्रिकी क्षेत्रका लागि एक प्रमुख प्रशिक्षण संस्थान अनि उत्कृष्टता केन्द्रको रूपमा विकसित गरिँदैछ। डाक्टर भूमाले चाँडै आफ्नो कार्यभार सम्हाल्नुहुनेछ। असम राज्य महिला आयोगले मंगलबार आफ्नो समर्पित मोबाइल एप्लिकेशन शुरू गरेको छ, जसको उद्देश्य महिलाहरूलाई उनीहरूको अधिकार, कल्याण र गुनासोहरूसँग सम्बन्धित जानकारी र सेवाहरूमा सजिलो र द्रुत पहुँच प्रदान गर्नु हो। गुवाहाटीको असम राज्य महिला आयोगको सम्मेलन हलमा आयोजित एक समारोहमा राज्य महिला तथा बाल विकास तथा पर्यटन मन्त्री अजन्ता नियोगले मोबाइल एपको औपचारिक शुरूआत गर्नुभयो। महिला तथा बाल विकास विभागका अतिरिक्त मुख्य सचिव मुकेश चन्द्र साहु र असम राज्य महिला आयोगका अध्यक्ष अङ्गुरलता डेका पनि उपस्थित थिए। असम राज्य महिला आयोगले राष्ट्रिय महिला आयोगसँगको सहकार्यमा यो मोबाइल एप विकास गरेको हो। यसले महिलाहरूलाई उनीहरूको अधिकार, कल्याणकारी योजना र गुनासोहरूसँग सम्बन्धित समर्थन र सेवाहरूमा सुविधाजनक, पारदर्शी र प्रयोगकर्ता मैत्री डिजिटल पहुँच प्रदान गर्ने लक्ष्य राखेको छ। असमका कृषि मन्त्री पीयूष हजारिकाले हिजो जनता भवनस्थित आफ्नो कार्यालयमा दुई समीक्षा बैठकको अध्यक्षता गर्नुभयो। बैठकहरूले राज्यमा मलको उपलब्धता र वितरण र आर्थिक वर्ष 2026-27 लागि राष्ट्रिय खाद्य तेल मिशन ओइल पामको प्रगतिको समीक्षा गर्यो। मल उपलब्धता सम्बन्धी बैठकको क्रममा मन्त्रीले कृषि विभागका वरिष्ठ अधिकारीहरूसँग किसानहरूलाई समयमै र पर्याप्त मल उपलब्धता सुनिश्चित गर्न उपायहरूबारे छलफल गर्नुभयो। असममा मल परिवहन गर्ने 12 रेक पोइन्टहरूको स्थितिको पनि समीक्षा गरियो। श्री हजारिकाले मलको छिटो र सहज परिवहन र वितरण सुनिश्चित गर्न रेक पोइन्टहरूको संख्या बढाउनु पर्ने आवश्यकतामाथि जोड दिनुभयो। उहाँले यो मुद्दा सम्बन्धित केन्द्रीय मन्त्रालयसँग उठाउने बताउनुभयो। आकाशवाणीबाट समाचार पूरा भयो। नयाँ समाचार अपडेट्सहरू लिएर पुनः 3:45 उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङ।
1: अब आकाशवाणी प्रस्तुत गर्दछ कार्यक्रम विश्वमा हामी।
2: नमस्कार, नेपाली प्रसारण सेवाको विशेष कार्यक्रम विश्व हामीको आजको विशेष अङ्कमा यहाँलाई सम्पूर्ण हाम्रो श्रोता महानुभावलाई स्वागत छ। अनि तपाईँहरूको साथमा रहेको छु यसन म निर्मल गुरुङ। अनि आज हामी केवल अनि केवल 2026 फिफा विश्वकप फुटबल प्रतियोगिता लिएर चर्चा परिचर्चा गर्न गइरहेका छौँ भने यस चर्चा अनि परिचर्चामा भाग लिने आजका हाम्रा दुई अतिथिहरू हुनुहुन्छ पहाडकै छोराहरू, तर उहाँहरूले राष्ट्रिय स्तरसम्म यहाँको प्रतिनिधित्व गरेर गोर्खा जातिलाई गौरवमय इतिहासमा उहाँले नाम दर्ता गरिसक्नुभएको छ। र अब म ज्यादा कुरालाई मन चाहन्न र हामीसँग

0: प्रथममा आजको अतिथि हुनुहुन्छ डिङ्कर छेत्रीज्यू, नमस्कार।
1: नमस्कार हेमलज्यू।
0: यसरी नै हाम्रा अर्का अतिथि हुनुहुन्छ ज्या 32 का डाइरेक्टर महोदय श्रीमान जितेन राज्यू, यहाँलाई पनि स्वागत।
1: जस्तै यामालहरू भयो, नयाँ प्लेयरहरू एकदमै अगाडि आयो, त्यसले गर्दाखेरि माने एज अ होल एउटा मिक्स्ड उयो भयो। तर पनि मेरो विचारमा चाहिँ ड्यु टु द सो मेनी इन्भल्भमेन्ट अफ द टेक्नोलोजिज त गेमलाई अलिकति यो नेचुरलिटीबाट अलिक घटेको जस्तो चाहिँ मलाई फिल भयो।
0: हजुर डिङ्गरजी, तपाईँले भन्नुभयो यसपल्ट सायद फिफाले अब अधिकभन्दा अधिक देशहरूले फिफा विश्वकप फुटबलमा चाहिँ सहभागिता गर्नुपाओस् भनेर 22औँसम्म हामी 22औँ संस्करणसम्म 32 देशले भाग लिइरहेको थियो भने योपालि 48 देशलाई भाग लिने मौका दियो। र तपाईँले भन्नुहुँदैछ कि नेक्स्ट जो 2030 जो सम्पन्न हुन गएको छ एउटा सेन्टिनेरी शतवार्षिक पनि भइरहेको छ, त्यसमा 56 हुने सम्भावना छ र त्यसमा 6 देशले पनि यसलाई आयोजना गर्ने भएको छ है। यो एउटा सायद सुखद अनुभव हुनसक्छ र भारतको लागि पनि एउटा मौका हुनसक्छ, त्यस विषयमा हामी पछि चर्चा गर्नेछौँ। जितेन्ज्यू, तपाईँ स्वयं पनि अब सानसाना नानीहरूलाई लिएर अहिले एकाडेमी चलाइरहनु भएको छ है। विश्वकपमा हामीले यस्ता सानसाना 17-18 वर्षको खेलाडीहरूलाई पनि हामीले पायौँ है। यो हेर्दाखेरि तपाईँलाई कस्तो अनुभव भयो, किनभने तपाईँले जुन चाहिँ एउटा अनुभव बटुलेर आउनुभएको छ, कमसेकम एउटा राष्ट्रिय स्तरसम्म तपाईँले खेल्नुभएको छ है। अघि यहाँले भनेको जस्तै अब मेसी, रोनाल्डो, नेमार, मोड्रिक, सायद हेरिकेन पनि सायद रिटायर लिनुहुन्छ होला है उहाँले। यो एउटा बन्च अफ ग्रेट प्लेयर्सहरू जब रिटायर भएपछि जुन चाहिँ लेगेसी तिनीहरू छोडेर गएको छ, भिनिसियस ब्राजिलको अरे, यामाल भन्नुहुँदैछ स्पेनको, के यिनीहरूले त्यो 3-4 जो नेमारहरू थियो, मेसीहरू थियो, तिनीहरूको लेगेसीलाई थाम्न सक्ला?
2: हुन त त पहिलादेखि नै भएर आएको, जस्तो पेले थियो, म्याराडोना थियो होइन। अब त्यति बेला हामीले सोच्थ्यौँ होला पेले जस्तो आउँदैन होला होइन, म्याराडोना जस्तो अब साथीहरू देख्नु पाउँदैन, तर पनि हामीले रोनाल्डो पायो, मेसी पायो होइन। एउटा टाइम अनुसार सबै कुरो चेन्ज हुन्छ होइन, फुटबल पनि थियो लाइक अब एभ्रिडे नै अब पहिला जस्तो पहिला फोन जस्तो पहिला 2000 फोनहरू देख्नु पाउँथेन म,
0: टिक
2: अहिले आइफोनहरू 70 आइपुगिसक्यो। फुटबल पनि त्यही हो, कहिले पनि स्टप हुँदैन क्या, यो पनि पढाइ जस्तो लर्न गर्दै गर्दै जानुपर्छ। अब पहिलाको फुटबल अहिलेमा धेरै चेन्जेसहरू छ होइन, टेक्निकली इन्भल्भहरू भएको छ अब होइन, सबै कुरो यो चेन्जेसहरू अटोमेटिकली यो टाइमअनुसारै चेन्जेस हुन्छ। तर फुटबल कहिले पनि खतम चाहिँ हुँदैन, अब मेसी रोनाल्डो गयो भन्दा पनि ला हामीले अब राम्रो प्लेयर देख्नु पाउँदैन, त्यस्तो चाहिँ हुँदैन, किनभने यो एभ्रिडे नै लर्न गर्नु सक्छ।
0: 42-43 इयर्सको एजमा के सक्छ
1: खेल्नु सक्छ, 42 जस्तै 15-20 त खेल्छ, जस्तै 40 योपालि नै रोनाल्डो 41 इयर्स होइन।
0: हजुर,
1: भजिना भन्ने प्लेयर कहिले खेलेको थिएन, जो चाहिँ तपाईँ केभी भटे गोल्के 40 इयर्स वर्ल्ड कप डेब्यू गरे अब होइन। एक्चुली यो दुईजना कतिजना प्लेयरले चाहिँ के देखायो भने देखायो भन्दाखेरि चाहिँ तपाईँले इफ यु लभ यर बडी, इफ यु बी अ फिट, यु क्यान प्ले अ गेम अप टु द 42 इयर्स। वर्ल्ड कपमा त्यो 42 लेभलमा खेल्नु चाहिँ एउटा म्याटर हुन्छ, त्यो पनि 90 मिनट्स मात्रै होइन
0: होइन, कहीँ कहीँ एज फ्याक्टर हामीले अब तपाईँहरूले भन्नुहुन्छ विशेष त है, किनभने यो फुटबल खेल्ने जति पनि प्लेयर्सहरू हुन्छ उनीहरूको जुन चाहिँ पिरियड चाहिँ एकदम सर्ट हुन्छ, 33-35 भित्र नै उहाँहरूले सायद रिटायर लिनुपर्छ, किनभने उहाँहरूको धेरै प्रब्लम हुन्छ, शारीरिक प्रब्लम पनि हुनसक्छ, प्लस फेरि उहाँहरू चाहिँ यङ ट्यालेन्टसँग म्याचअप गर्नु सक्दैन, स्पिड म्याचअप गर्नु सक्दैन भन्नुहुन्थ्यो नि त।
1: होइन, त्यो चाहिँ यस्तो हो नि, 33-35 त अहिले म त लाग्दैन त्यो एज हो रिटायरमेन्ट गर्ने भने, इफ यु आर रियली फिट अब तपाईँले म एकदमै अब एज अ प्रोफेसनली मैले कुरा गरेँ, प्यासनली त चाहिँ डिफ्रेन्ट पार्ट, किनभने प्यासनमा खेल्नु भनेको तपाईँको, तर अब इन्डियामा इन्डियाको 30-35 र उताको 30-35 चाहिँ आकाश पत्रको डिफ्रेन्ट हो, दे अर्न अ मिलियन रुपिज होइन, त्यहाँ त्यही सोच हुन्छ उनीहरू चाहिँ जस्ट लभ एन्जोय फुटबल
0: हजुर,
1: त्यही कारण तिनीहरूले क्यारी गर्नु सक्छ, आफ्नो राम्रो डाइटिसियन राख्छ, आफ्नो फिजियोज राम्रो हुन्छ, सबै कुरा राम्रो हुन्छ नि, त्यसले गर्दाखेरि त्यो प्रब्लम हुँदैन।
0: जितेन्ज्यू, तपाईँले अघि भन्नुहुँदै थियो कि तपाईँ मेसी फ्यान हुनुहुन्छ, द्याट मिन्स तपाईँलाई प्रश्न सोध्नु सायद मलाई कतिको सही लाग्छ तपाईँले बताउनु होला, डिङ्गरज्यू पनि सँगमा आन्सर दिनु सक्नुहुन्छ है। 2026 फर्केर हेर्दाखेरि 48 देशमा सबैभन्दा बेस्ट टिम चाहिँ को लाग्यो तपाईँलाई?
2: मेरो त हमेसा नै अर्जेन्टिना हो होइन,
1: मेरो चाहिँ ब्राजिल हो,
0: ब्राजिल फ्यान भए तापनि जुन चाहिँ हार्यो है मलाई दुःख छैन, किनभने उहाँले त्यो प्रकारको खेल खेलेन ब्राजिलले।
1: तर होइन, तर म तपाईँलाई एउटा बात काटेको जस्तो, मेरो योपालिको डलर फ्यान चाहिँ म के थियो भने अबको फ्युचर फ्यान पनि मेरो इन्टरनेसनली वर्ल्ड कपमा चाहिँ ब्राजिल चाहिँ बाई बन्न ब्राजिल फ्यान, तर मैले अब अहिले चाहिँ भयो लास्ट 5 जस्तो म जापानलाई फलो गर्छु।
0: हजुर हजुर,
1: जापानले यति डलर डेभलप गरे फुटबल, यति डलर किन चाहिँ भन्दाखेरि त्यहाँ रिजनेबलनेस टु अवर कम्युनिटी।
0: हजुर हजुर,
1: त्यस्तै केटाहरू त्यस्तै
0: हाइटको है,
1: जति पनि फ्रेन्डली म्याचेसहरू भयो दे वन टु एभ्रीबडी, स्पेनलाई, जर्मनीलाई, ब्राजिललाई सबलाई जित्यो तिनीहरूले, अब तिनीहरूको फुटबल एकदमै माथि आइरहेको छ।
0: हजुर जितेन्ज्यू,
2: मेरो चाहिँ अब त्यो एज फ्याक्टर भन्दा चाहिँ मेरो चाहिँ के हुन्छ, मान्छेको एउटा आफ हामी तिनजना छौँ होइन, तिनजनामा इन्डिभिजुअल थिङ्किङ हुन्छ क्या, थिङ्किङ हुन्छ. अब मेस्सीको थिङ्किङ के छ भने

0: म जब म फुटबल स्टार हुनु होइन, म जबसम्म फुटबल छोडेर जान्छु त्यति मलाई राम्रो मान्छे चिनोस् भनेर उसले त्यो छाप छोडेर जान चाहन्छ। तर पनि उसलाई त्यो त्यो थिङ्किङले उसलाई डिसिप्लिनमा राख्छ नि त होइन। अब रोनाल्डो फेरि उसको एटिट्युड अर्कै छ, सो अफ होइन, उसको अब आइएम द बेस्ट भन्ने। मेसीलाई चाहिँ भनेको छैन कि म गोट हो
1: कतिको
2: ट्यालेन्टेड मोस्ट हम्बल प्लेयर एज इन्डिभिजुअली काउन्ट गर्नु पऱ्यो भने
1: अघि मैले कुरा गर्दा थिएँ जितेन्द्रसँग प्रश्न गरेको थिएँ होइन, तपाईँले अब अर्जेन्टिनालाई एक्सचेन्ज साइड राखिदिनुहोस् है, तपाईँले 48 अरू कन्ट्रीमा सबभन्दा बेस्ट टिम चाहिँ को पाउनु भयो र किन
0: भन्नु भन्दा म त 99% फोकसै म अर्जेन्टिना मात्रै गर्छु हो, अरूलाई म त्यति म अब त्यस्तो भन्नु त हुँदैन, म त्यति इम्पोर्टेन्स दिँदिनँ उसले कस्तो खेल्यो कुन चाहिँ प्लेयर इन्डिभिजुअल
1: होइन।
0: त्यो चाहिँ अर्जेन्टिना फलो गरेको बिकज अफ दाजुले भन्नुभयो, म पहिला म पनि 86 म्याराडो नै थिएँ म पनि होइन, टिल मेसी एन्जल त अब मेसी आएपछि मेसी त्यो सायद दुईजनाले गर्दा होला, म पहिलादेखि नै अर्जेन्टिनाको
1: ढिङ्गजी तपाईँ अब तपाईँ पूर्व खेलाडी पनि रहनु भएछ, ब्राजिलको फ्यान हुनुहुन्छ है, बाई बर्थ तपाईँले ब्राजिल हुनुहुन्छ, यो पालिको ब्राजिल जुन चाहिँ 1998 ब्राजिल 2002 ब्राजिलमा जुन प्रकारको खेलाडीहरूको त्यो जमघट थियो है, रोनाल्डो थियो, काफू थियो, रोबर्टो कार्लोस थियो, काका थियो, रोमारियो थियो, तर योपालि हामीले सायद एउटै नामले मात्रै चिनिरहेको थियो, नेमार नेमार हुनु छ, भिनिसियस जुनियर थियो, रविना थियो, तर त्यो खेलको त्यो उचाइ हामीले ब्राजिलबाट सोच्थ्यौँ त्यो पाइन, तपाईँलाई के लाग्छ?
2: होइन एक्चुअलीमा ब्राजिल इज द बन्डल अफ द ट्यालेन्टेड उयो माने टिम, ब्राजिल त यस्तो कन्ट्रीहरू हो जो सबभन्दा म्याक्सिमम् प्लेयरलाई सप्लाई गर्छ बाहिर, यिनीहरूको जिडिपी पनि ब्राजिलले प्लेयर बेचेरै कमाउँछ है, नम्बर वान त ब्राजिल यति डरलाग्दो टिम हो। तर के भयो भन्दाखेरि ब्राजिलमा चाहिँ विल गोइङ टु बिल्ड द क्याट भनेको जस्तो भयो, सबैजना स्टार छ, किन किन योपालि एन्सेलोटीलाई ल्यायो बाहिरबाट कोच, किन एउटा कुरा याद गर्नु सबभन्दा फुटबल चाहिँ मेरो विषयमा एज अ कोच एज अ प्लेयर म चाहिँ के फिल गर्छु भन्दाखेरि फुटबल डजन्ट वन बाई द इन्डिभिजुअलिटी,
1: हजुर
2: इट इज वन इनसाइड द तपाईँको तपाईँको जुन चाहिँ हाम्रो ड्रेसिङ रुम हुन्छ नि, ड्रेसिङ रुममा आधा फुटबल हामी जितिसकेको हुन्छौँ, केमिस्ट्री सब आज एज अ एउटा कोचले कहिले पनि मेसीलाई फुटबल सिकाउँदैन, मैले ह्यारिकेनलाई किन फुटबल सिकाउनु, तर कोच र म्यानेजर चाहिँ त्यो लेभलको म्यानेजर हो, के एभ्री बडीको साइकोलोजी रिड गर्छ, एभ्री बडीलाई मोटिभेट कसरी गर्नु, एभ्री बडीको सानसानो कुरा त यो ब्राजिलमा चाहिँ सबभन्दा ठुलो कुरा के छ भने एज अ ब्राजिलियन प्लेयरहरूमा चाहिँ सबभन्दा इन्डिसिप्लिन वर्ल्डमा चाहिँ ब्राजिलियन प्लेयर इज
1: ओके ओके
2: सबभन्दा कृपया दे कम भन्दा फेरि पुअर फ्यामिली दे अन अ लट
1: हजुर हजुर
2: है दे अन अ लट अन्त एकैचोटि तिनीहरू फ्लेभोइन्ट स्टाइलमा पुग्छ
1: हजुर हजुर
2: म्याक्सिमम रोनाल्डो रोमारियो भन्नुहोस् रोनाल्डिनो म्याक्सिमम ब्राजिलमा वान अफ द सब भन्दा सिन्सियर सबभन्दा रेस्पेक्टेड प्लेयर भनेको काका
1: काका थियो हजुर
2: एकदमै त्यो मान्छे उयो थियो, तर पनि अब ब्राजिल अब अहिले पनि नयाँ नयाँ प्लेयरहरू राम्रो छ ब्राजिलमा है, त्यसले गर्दाखेरि अब यिनीहरूको स्ट्यान्डर्ड एउटै हुन्छ, अब जित्नु हार्नु त अर्को कुरा हो, तर ब्राजिल जस्तो हारे त्यस्तै वर्ल्ड कप चाहिँ हेरिनँ मैले पनि
1: हजुर हजुर
2: फाइनल चाहिँ
1: हजुर त्यसमा अब कुरा फाइनलको कुरा गर्दाखेरि स्पेन तपाईँलाई के लाग्छ डिजर्भिङ टिम थियो?
2: नो नो मैले भने त स्पेन अरू सबै कन्ट्रीहरूमा चाहिँ के भयो भन्दाखेरि तपाईँ थाहा छ यो पनि वर्ल्ड कप भन्नु हुनुभन्दा अगाडि है जितेन हामी अर्जेन्टिनाको बेसी कुरा हुन्थ्यो, फ्रान्सको पुरा कुरा हुन्थ्यो, पोर्चुगलको कुरा हुन्थ्यो, यो ब्राजिलको कुरा हुन्थ्यो, किन इन्डिभिजुअल स्टारहरू देख्थ्यो,
1: त्यो
2: स्पेनको कुरा गर्यो यामल भाइ कसै हो दे प्ले एज अ युनिट
1: हजुर हजुर
2: यङ्गेस्ट यङ्गेस्ट प्लेयरहरू सोच्नुहोस् न अब त्यसले गर्दाखेरि हो स्पेनले वर्ल्ड कप जितेको, उनीहरूको जुन चाहिँ टिमको त्यो मुभमेन्ट थियो, तिनीहरूको जुन चाहिँ एउटा त्यो इन्डिभिजुअलिटी थिएन तिनीहरूको
1: हजुर हजुर एज अ टिम भएर खेल्थ्यो। जितेन्द्रज्यू तपाईँ अब अर्जेन्टिना फ्यान हुनुहुन्छ है, कुरा गरौँ अब सबभन्दा विवादास्पद एउटा जुन चाहिँ गेम रहेको थियो इजिप्टसँग, अर्जेन्टिना एन्ड इजिप्टसँग, सायद इजिप्टको मान्छेले भन्दा चाहिँ इभन कोचले पनि त्यसलाई एकदमै नराम्रो कमेन्ट लिनुभयो है, रूपले लिनुभयो, के लाग्छ त्यो म्याच पछि गएर त्यसलाई डिङ्गज्यूले पनि थप्नुहुनेछ, त्यो तपाईँलाई के लाग्छ अर्जेन्टिना इजिप्टको म्याचमा?
0: अब एज अ एक्स फुटबल प्लेयर होइन हामी पनि अब 30 इयर्सदेखि हामी फुटबलमै
1: डेभलपमेन्ट
0: छौँ, तर अब त्यो कम्पेरिजन आयो भने त इजिप्ट र अर्जेन्टिनाको त कम्पेरिजन आउँदैन
1: किनभने जुन दिनको खेलको कुरा
0: होइन, आफ्नो पोइन्ट अफ भ्यू राख्नु खोज्दा चाहिँ कस्तो हुन्छ, एउटा अर्जेन्टिना टिम भनेको डिफेन्डिङ च्याम्पियन हो, इजिप्ट भनेको अब उनीहरूको लेभलमा अब आउनु सक्दैन, एउटा हुन्छ नि अब हामी जब प्लेयर थियौँ हामी लुज टिम खेल्दाखेरि अलिकति क्याजुअलिटी आइहाल्छ क्या
1: हजुर,
0: हामी ए यिनीहरूलाई सिकाइहाल्छ, मलाई चाहिँ अर्जेन्टिना मैले दुई तिनवटा म्याच लास्ट मोमेन्ट जुन चाहिँ जित्यो त्यो मलाई त्यस्तो लाग्यो अर्जेन्टिना अब डिफेन्डिङ च्याम्पियन हो बेस्ट बेस्ट प्लेयरहरू छ अब
1: ओभर कन्फिडेन्स जस्तो लाग्यो
0: मलाई त्यस्तो लाग्यो क्याजुअली खेल्यो लास्टमा उनीहरूलाई यति कन्फिडेन्स छ लास्टमा चाहिँ हुन्छ गर्छौ भने म चाहिँ त्यो चाहिँ देखे

0: अर्जेन्टिनामा जति पनि तिनवटा म्याचमा
1: हजुर हजुर
0: उनीहरूले जस्तो होइन कि ला हामी जित्छु कि हार्छु होइन, मैले चाहिँ के थिएँ हामी अर्जेन्टिना हो, हामी डिफेन्स च्याम्पियन हो, हामी यस्तो टिमलाई जस त्यो एउटा हुन्छ नि स्टार्टिङदेखि लुज खेल्दा खेल्दै आएर लास्टमा चाहिँ हामीले त्यो पनि मलाई चाहिँ त्यस्तो लाग्यो मलाई धेरै जस्तो चाहिँ
2: यो कुरो लिएर आउँदाखेरि यो म्याचदेखि सायद ज्यादा प्रश्न उठ्न उठ्न
0: म किन जाँदिनँ भने पनि एउटा
2: होइन तपाईँ अब अर्जेन्टिनियन फ्यान भएकोले गर्दाखेरि तपाईँले भन्नुहुन्छ यस त्यो एकदम अर्जेन्टिनियन फेभरमा थियो भनेर, तर इजिप्सियनहरू या होल वर्ल्ड अनि सामाजिक सञ्जालहरूमा देख्दाखेरि चाहिँ कहीँ न कहीँ त्यो फिफाको नाम गरेर नै एउटा उनीहरूले गरिरहेको छ कि होइन यो चाहिँ कमर्सियलाइज भ्यालुमा चाहिँ अर्जेन्टिनालाई माथि लाने एउटा प्लान अर्डिङ्गज
3: हो होइन एक्चुअलीमा तपाईँको के हो भन्दाखेरि अब बिङ अ प्लेयर है भार भनेको त अब हामी पछाडि इन्ट्रोड्युस भएको है
2: हजुर
3: त्यो भारको कतिवटा सिस्टम छ कतिवटा रुल छ सोर्स अफ गेम कहाँबाट सुरु भयो के स्टिल वी डोन्ट नो अब अझै हामी त्यो भित्र डेप्थमा गएको छैनौँ होइन जब पनि कुनै एट्याक सुरु हुन्छ एट्याक सुरु हुँदाखेरि त्यसको सोर्स कहाँबाट सुरु हुन्छ त्यो पनि रिड गर्दो रहेछ अब पछाडि थाहा पाएँ मैले होइन तर एउटा कुरा कस्तो भन्दाखेरि चाहिँ मलाई चाहिँ त्यो म्याचमा चाहिँ के लाग्यो भन्दाखेरि एनिवे त्यो म्याच त्यो जुन चाहिँ गोल्ड डिसल आउट गर्यो
2: हजुर हजुर
3: इजिप्टको त्यसै गोल्ड डिसल आउट गर्नुपर्ने अर्को पनि थियो
2: हजुर
3: होइन मैले सोर्स हेऱ्यो भने
2: हजुर हजुर
3: तर पनि मलाई चाहिँ आजकल चाहिँ भारले चाहिँ के लाग्थ्यो भन्दाखेरि किनभने जस्तै ऊ स्ट्राइकर जितेन स्ट्राइकर अरे म डिफेन्डर अरे
2: हजुर
3: ब्रिङ्क अफ अ गेममा टफमा हामी ट्याकल गर्छौँ नि गर्दाखेरि त मेरो खुट्टाको पोर्सन मोसन बडीको मोसन्सहरू त अब अटोमेटिकली अर्कै हुन्छ नि त त्यसलाई जब तिमीले माइन्युटली तिमीले उयसमा देखाउँछौ निर्मल चाहिँ हामी देखाउँछौँ स्लो मोसनमा इट लुक्स डिफरेन्ट होइन मैले के लाग्छ भन्दाखेरि भार चाहिँ यस्तो हुनुपर्ने जहाँ चाहिँ तिमीले माइन्युट माइन्युट कुराहरू चाहिँ इन्भल्भ नहुनुपर्ने त्यसले गर्दा चाहिँ मलाई आजकल के लाग्छ भने गेमको नेचुरलिटी हुन्छ नि नेचर जुन चाहिँ गेम थियो त्यो पनि गएको जस्तो लाग्यो अर्को चाहिँ मलाई के मलाई विश्वास लाग्छ भन्दाखेरि यो 25 मिनट्समा जुन चाहिँ हाइड्रेसन ब्रेकको कुरा आयो यो हाइड्रेसन ब्रेक मेरो लागि युजलेस लाग्यो
2: हजुर हजुर
3: किन भन्दाखेरि पहिलाको त्यत्रो मान्छेहरू विदाउट हाइड्रेसन ब्रेकै खेल्थ्यो होइन फ्लो अफ द गेम थियो
2: हजुर हजुर हजुर
3: फ्लो अफ द गेम थियो नि त
2: ठिक हो
3: यो चाहिँ मलाई चाहिँ लाग्छ फिफाले वर्ल्ड कपलाई फुटबललाई पनि जस्तै क्रिकेटमा किन बेसी एडभर्टिजमेन्ट आउँछ सर्ट किन आउँछ 30 सेकेन्ड 20 सेकेन्ड लाख लाख करोड करोड रुपियाँ किन पाउँछ अब फुटबलमा पाउँदैन त्यही कारणले यो हाइड्रेसन ब्रेक राखेको कारण चाहिँ त्यो फिफाको एउटा कमर्सियल
2: कमर्सियल भ्यालुको लागि
3: जस्तो लाग्यो नभए नथिङ हेर्नुहोस् है
2: हाइड्रेसन ब्रेकको सायद मैले पनि कुनै पॉइंट नै बुझिनँ किन है तपाईहरु
3: सबै इफ अ म्याच इज प्लेड इन नर्वे
2: हजुर दुईजना कलकत्तामा धेरै गेम खेल्नुभयो अब कलकत्ताको टेम्परेचर कहाँ कहाँ कहाँ हाई छ त्यो टाइममा ब्रेक गर्दाखेरि तपाईँहरूलाई कस्तो फिल हुन्छ किनभने मोमेन्टम ब्रेक हुन्छ अच्छा एउटा कुरो सोधिहाल्छ दुईजनालाई अब यसरी खेल्दै जाँदाखेरि यसो बिचमा ब्रेक गर्दाखेरि आफ्नो जुन चाहिँ एड्रेनल बढिरहेको हुन्छ पम्प अप भइरहेको हुन्छ त्यो डाउन हुन्छ कि हुँदैन
3: अटोमेटिक हो त्यो त अटोमेटिक हो यो त बडीको एनाटोमी नै त्यस्तो हुन्छ
2: हजुर
3: किनभने एउटा याद गर्नुभयो साइकोलोजी के हुन्छ वान्स एउटा टिमले प्रेसर गर्नु थाल्छ नि प्रेसर गर्छ फुटबलमा होइन
2: हजुर हजुर
3: प्रेसर आएको आएकै हुन्छ नि
2: हजुर हजुर
3: यो के हुन्छ भन्दा एकचोटि होल टिमको एडलिन जुन हर्मोन जुन चाहिँ यिनीहरूको त्यो इन्थुजियास्ट बढिहाल्छ क्या
2: हजुर हजुर
3: डिफेन्ड गरेको गरे गर्नु थालिहाल्छ त्यो एउटा यो चाहिँ बडीले गरेको होइन
2: हजुर
3: यो बडीले गर्दा जब एड्रेनलिन हर्मोन बढी माइन्डमा जान्छ माइन्ड सेटअप भन्छ कि डिफेन्सिभमा पुग भन्ने हुन्छ क्या यो चाहिँ साइन्टिफिक रिजन हो
2: हजुर
3: त्यसले गर्दाखेरि कतिवटा चिजमा हाइड्रेसन ब्रेकले एडभान्टेज पनि छ डिसएडभान्टेज हाइड्रेसन ब्रेकले एडभान्टेज के छ भन्दाखेरि जो डिफेन्डिङ टिम छ तिनीहरूलाई स्लो भयो स्लो डाउन गर्नुभयो जो एटाकिङ टिमको डिसएडभान्टेज
2: अनि कहिले काहीँ अब यस्तो हुन्छ नि हाइड्रेसन पोइन्टको जुन चाहिँ कुरा गर्दैछु त्यो हामीले पहिला देख्दाखेरि चाहिँ अब हामीले त्यो मोमेन्टम ब्रेक गर्नुको लागि बल कोही बेला हामीले हल्का बाहिर फ्याँकिदिन्छु या थ्रो इन गर्दाखेरि हल्का ढिलो चलाइदिन्छु प्लेयर सब्स्टिट्युट हुँदाखेरि पनि हामी ढिलो गर्छौँ नि होइन यो त एउटा उनीहरूको अब म्यानेजरको त्यो एउटा पोलिसी भनौँ न ट्याक्टिक भयो त्यो तर यो त टोटल्ली ब्रेक गर्दाखेरि चाहिँ एकदमै अब अघि तपाईँले रिगेन गर्नु सक्छ
3: होइन यसमा एउटा कुरा चाहिँ गरेको छ योपालि फेरि कस्तो कुरो गर्यो भने हाइड्रेसन ब्रेकलाई दियो यता चाहिँ तिमीले विदिन 5 सेकेन्डमा थ्रो चलाउनु पऱ्यो
2: हजुर
3: कर्नर ढिलो गरेन उल्टा ओपनरलाई दियो इन्जुरी भएर ट्याक्टिकली
2: त्यो एक प्रकारले ठिकै छ तर 2-3 मिनट ब्रेक हुँदाखेरि त एकदमै हुन्छ है जितेन्ज्यू अब हामीले यो विश्वपटलमा होइन वर्ल्डमा हामी हेर्दाखेरि 48 देशले खेल्यो अब नेक्स्ट इयर एडिसन जो आउँदछ 24th edition अफ फिफा फुटबल वर्ल्ड कप त्यो सेन्टेनियरी इयर पनि बनेर गइरहेको छ होइन 1930 सुरु भएको थियो र अब हामीले अघि डिङ्गजीले भनेको सायद सम्भावित पोसिबल छ कि 56 देशमा त्यसमा नै भारतलाई तपाईँले देख्नुहुन्छ
0: तपाईँको हेर्नुहोस् अब वर्ल्ड वाइड फुटबल हेऱ्यो भने अब हेर्नुहोस् अब 150,000 पपुलेसन भएकोले पनि बडो खेल्यो तिम्रो आफ्नो पर्फर्म गर्यो
2: हजुर
0: हाम्रो हमेसा कुरा गर्छ 140 करोड त्यो र पैसाले फुटबल खेल्नु सक्दैन
2: राइट हजुर
0: हेर्नु फुटबल भनेको

0: किन 211 कन्ट्रीले खेल्छ भने फुटबल खेलेको खेल्नु बहुत इजी हो. एउटा बल छ भने एक्लै छ भने खेल्नु सक्छ. अब जस्तो हामीले वर्ल्ड कपमा दिएको कतिवटा क्लास क्लास ग्लोल हाल्यो, त्यो एउटा सानो नानीले आफ्नो ग्राउन्डमा गएर एक्लै पनि गर्नु सक्छ. त्यसको लागि पैसा कोचहरू चाहिँदैन. फुटबल हो भने त्यही गर्दै गर्नु, वर्ल्ड वाइड खेल्छ. इजी फुटबल फुटबल हो भने कि इजी गेम ठिकै छ, कम्पिटिसन त्यसले गर्दा स्ट्यान्डर्ड हाई भएको छ.
1: हजुर,
0: तर यसरी हेऱ्यो भने बहुत इजिली सिक्नु सक्ने गेम हो. अरू जस्तो त्यो के अरे रुल्सहरू फलो गर्नु पर्दैन ज्यादा, त्यो हुन्छ नि अब के अरे टेक्निकली के के फुटबल हो भने त्यही भएर सायद वर्ल्डमा सबभन्दा ज्यादा अब 5 बिलियन मिन्स 500 करोड मान्छेले फलो गर्छ भन्छ. र मैले भन्नु खोजेको चाहिँ इन्डिया 140 करोड भएर खेल्छ भन्ने ग्यारेन्टी छैन. त्यसमा के हुन्छ, लास्टमा क्वालिटी नै आउँछ.
1: हजुर, जब कि 101,60,000 जनसङ्ख्या भएको देश
0: अरू स्पोर्ट्समा त अरू स्पोर्ट्समा हेर्नुहोस् तपाईँले, अब क्रिकेटमा हेर्नुहोस् एउटा लुज टिमलाई आएर ठुलो प्लेयरसँग ठुलो टिमसँग अब इन्डियासँग फाइट गर भने दे क्यान पर्फर्म नि. तर फुटबलमा यो कान्छे फुटबलमा जसले पनि पर्फर्म गर्न सक्छ, त्यहाँ के गर्छ फिटनेस आफ्नो होइन, फिटनेस स्ट्रङ छ भने यु क्यान प्ले जोसुकै टिम.
1: के भन्नुहुन्छ यसमा?
2: होइन, उसले भनेको पनि कुरा ठिकै हो, चितेन्द्रले जुन चाहिँ कुरा गर्छ. फुटबल चाहिँ म पनि पहिला के सोच्थेँ भन्दाखेरि फेसिलिटिज एडभान्टेजहरू हामी छ, तर अबको फुटबल यस्तो भइसक्यो कि जो केटाकोमा हङ्गर छ, जुन कन्ट्रीमा हङ्गर छ कुछ गर्छु भने इट डजन्ट म्याटर विथ द पपुलेसन. इभन 50,000 छ भने वर्ल्ड कप खेल्छ, तर त्यो मान्छेभित्र चाहिँ हङ्गर हुनु पऱ्यो खेल्छु भन्ने. खेल्छु भने फुटबल चाहिँ मलाई फेसिलिटी र पैसाले मात्रै माथि पुग्छ भन्ने होइन, सबभन्दा इम्पोर्टेन्ट कुरा चाहिँ यु मस्ट ह्याभ हङ्गर एन्ड प्यासन.
0: रोनाल्डो मेसी एक्जाम्पल छ त, उसको आमा बाउ कुन चाहिँ फ्यामिली
2: हो,
0: ऊ कहाँ एसी गर्थ्यो, कहाँ उसले टप क्लास स्कुल पढेको
2: रोनाल्डोलाई त झन् रोनाल्डो उसको टिचर छ भन्दै भोलि चाहिँ के गरेर खान्छ यसले भन्दाखेरि यसको बाबा त ड्रङ्क गर्नु हो.
1: हजुर हजुर होइन
2: हजुर. अब तिमीले अधिकांश वर्ल्डको के अरे फुटबलर्सहरूको ब्याक हिस्ट्री देख्यो भने कोही पनि राम्रो फ्यामिली होला, किनभने फुटबल इज प्लेड बाई द अन्डर प्रिभिलेज स्टुडेन्ट उयो. तर तिमी जुन चाहिँ निमजीले इन्डियाको कन्टेक्समा कुरा गर्दाखेरि चाहिँ एउटा कुरा चाहिँ यति चाहिँ हो, वेयर इज अ गुड ड्राइभर देयर मस्ट बी गुड भेहिकल भने जस्तो हुन्छ. अन्त यस फ्रन्ट
1: 140 करोडको
0: जनसङ्ख्या, हाम्रो इन्डियाको मेन्टालिटी के छ भने एउटा राम्रो प्लेयर हुन्छ नि, अब उसलाई त्यहाँबाट राम्रो जग्गामा किन्छ नि.
1: हजुर,
0: उसले सोच्छ के सोच्छ, आई एम द बेस्ट. उसले त्यो अब उसको अब जिम्मेवारी के बढेको छ त्यो चाहिँ बुझ्दैन. अब
1: हामी भन्ने गरिन्छ नि एभ्री पावर कम्स विथ अ ग्रेट रेस्पोन्सिबिलिटी,
0: कम्पिटिसन हाई हुँदै जान्छ. अब हामी तिनजना अब आज म्याच खेले
1: होइन,
0: तिनजना पर्फर्म गर्यो, नेक्स्ट म्याच पनि सेम पर्फर्म गर्दा त हुँदैन नि त, किनभने हामीले पनि मिस्टेकहरू पक्रिन्छौँ आफू आफूलाई के अर्को. अब मैले अर्काको एगेन्स्टको कुरा गरेको, अब म एउटा राम्रो प्लेयर भएर मलाई जिम्मेवारी दियो अरे त म क्याजुअलहरू बसेँ अरे, ए प्र्याक्टिस लाइटको सिन म राम्रो प्लेयर अरू न, तर उसले पनि त त्यसको लागि त प्रिपेरेसन गरेको हुन्छ नि त नेक्स्ट म्याचको लागि.
1: हजुर,
0: तर मेरो अन्त एज अब कोच ओनर कोच भएपछि या क्लब ओनर भयो भने त मलाई त उसले त एउटा होप राखेको हुन्छ नि,
1: आन्सरेबल आन्सरेबल छ होइन. श्रोतामानुभव, आज विश्वमा हामीको आजको विशेष कार्यक्रममा हामीले केवल अनि केवल 2026 विश्वकप फुटबललाई लिएर परिचर्चा गरिरहेको छौँ. यससँग हामीसँग डिङ्कर छेत्री अनि जितेन रायजी हुनुहुन्छ, जो राष्ट्रिय स्तरसम्म पुगेका हाम्रा गोर्खा गौरवहरू हुनुहुन्छ. र वर्तमान समयमा हाम्रो डिङ्कर छेत्रीज्यूले कञ्चनजङ्घा फुटबल क्लबको हेड कोचको रूपमा कार्य गरिरहनु भएको छ. उहाँले यो संस्थापक सदस्य नै हुनुहुन्छ तपाईँ है. र यो समय एनालाइज गर्दाखेरि तपाईँले आफ्नो जति पनि यो जुन चाहिँ नयाँ बन्च अफ ट्यालेन्ट केटाहरू तपाईँले अहिले त्यसलाई सिकाइरहनु भएको छ, तपाईँले दुईजना प्रश्न गर्न चाहन्छु. यो केटाहरूमा कतिको हङ्गर पाइरहनु भएको छ, के लाग्छ हामी भविष्यमा गएर कमसे कम नर्थ इस्टबाट भयो या दार्जिलिङबाट भयो या यो क्षेत्रबाट हामी राष्ट्रिय स्तरमा पुग्ने सम्भावना देख्नुहुन्छ त्यो केटाहरूमा?
2: अनि डेफिनेटली यहाँ दार्जिलिङमा यति डरलाग्दो ट्यालेन्टेड प्लेयर्सहरू छ, यति डरलाग्दो ट्यालेन्टेड नानीहरू छ यहाँ दार्जिलिङ डिस्ट्रिक्टमा मस्ट मलाई लाग्छ. म पनि अब हामी पनि अति राज्यभरि हेर्छु टुर्नामेन्टहरू, फुटबलहरू हेर्छु है, अहिले इन्डियाको टिमहरू पनि हेर्छु, नेसनल टिमको केटाहरू पनि देख्छु म, मनमा स्पेङ्गल खेलेको अहिलेको नानीहरू पनि देख्छु हामी होइन. तर पनि म हेर्दाखेरि के लाग्छ भन्दाखेरि चाहिँ अहिलेको अहिलेमा चाहिँ अपर्च्युनिटिज लट त अहिलेको नानीहरूकोमा कुन चाहिँ के छैन भन्दाखेरि चाहिँ जुन चाहिँ हङ्गर प्यासन भन्ने छ नि, डिटर्मिनेसन भन्ने चाहिँ त्यो बहुत कम्ती छ. त्यो चाहिँ ड्यु टु द ल्याक अफ आवर इन्भाइरोमेन्ट.
1: हजुर,
2: म तिनीहरूलाई दोष दिँदैन, नानीहरूलाई दोष दिँदैन. आज एउटा नानी स्कुलबाट छुट्टी भएर आएर कहाँ जान्छ, तपाईँ मलाई भन्नुहोस्, जान्छ कहाँ? ग्राउन्ड छ तपाईँकोमा?
1: छैन हजुर.
2: कुनै इन्डोर स्टेडियम छ त्यस्तो, मल्टिप्लेक्स स्टेडियम छ, कुनै एथलेटिक सेन्टर छ, केही छैन. त्यो नानी एउटा मोबाइल फोन पक्रेर कहाँ बस्छ? रुमभित्र बस्छ.
1: हजुर ठिक.
2: तल कन्फाइन भएर बस्छ, अर्कोमा नानी माथि कन्फाइन भएर बस्छ, एकअर्कामा न्युक्लियस इन्भाइरोमेन्ट भइसक्यो. म त यसको जस्तो
1: कहिले कहिले अझै यसमा फेमिली प्रेसर पनि जोडेको छ होला, किनभने हामी हजुर

0: अहिले यस्तो हो नि, फ्यामिली प्रेसर कति बेला आउँछ भन्दाखेरि तपाईँको एउटा अहिले हामी कस्तो न्युक्लियस, मेरो एउटा छोरा, तपाईँको एउटा छोरा एउटा छोरी, म्याक्सिमम् दुइटा
1: हजुर
0: हाम्रो फ्यामिलीमा. अब हामी के गर्छौँ, हामी भयङ्कर इन्सिक्योर फिल गर्छौँ नानीको लागि.
1: हजुर,
0: वाइ? बिकज इन्भाइरोमेन्ट यस्तो छ हाम्रोमा, एउटै नानी चाहिँ एउटा छोरा चाहिँ जानुपर्ने जग्गा केही पनि छैन.
1: हजुर,
0: वेयर अरू कम्युनिटीमा हेर्नुभयो भने त्यहाँको एभ्री क्लब, एभ्री इन्भल्भ, इभन डाउन टु द सिलिगुडी. तपाईँ हेर्नुहोस्, हामीले यहाँ क्लब भनेपछि हामी मान्छे भाग्छ.
1: हजुर,
0: समाज भनेर भाग्छ, उनीहरू क्लब समाजलाई बचाउँछ.
2: अघि मैले तपाईँलाई भन्नु खोजेको चाहिँ के भने, हाम्रो नि मेन्टालिटी एउटा हुन्छ नि, इन्भाइरोमेन्ट फुटबलको बनाउनुपर्छ. इन्डिया वर्ल्ड कप खेल्छ किन खेल्दैन भने,
1: हजुर हजुर हजुर,
2: हाम्रोहरू के छ भने नि, अलिकति राम्रो खेलेपछि नि, अब जस्तो अब एउटा एजुकेसन र स्पोर्ट्स भन्ने त एउटा गभर्मेन्टले गरिसके भन्ने त सक्दैन नि त. यो त डे बाई डे इम्प्रुभमेन्ट आउँछ आउँछ, नयाँ नयाँ आउँछ, सिक्दै सिक्दै जान्छ होइन. हाम्रो मेन्टालिटी के छ इन्डियन फुटबलमा चाहिँ के छ भने, अब म एउटा राम्रो लेभल गएपछि आफू आफूलाई के सोच्छु, ए मैले गरिसकेँ, अब फर्दर अब म यतिमा गरे पनि हुन्छ. तर उसले अब वर्ल्ड कप भनेपछि त अल ओभर द वर्ल्ड होइन, उनीहरूले पनि त आफ्नो अब जस्तो अब यो वर्ल्ड कप तुर अब 2030 लागि प्रिपेरेसन गर्नु सुरु गर्यो, बेटर अब त्यो लेभल झन् कस्तो हाई हुन्छ होला, त्यसमा कम्पिट गर्नुको लागि हामी त अहिलेदेखि नै रेडी
1: हुनुपर्छ.
0: इन्डियामा चाहिँ के भइदियो भने, इन्डियाको प्लेयरहरूले लेस क्वालिटीको प्लेयरहरू पनि आइएसएलमा गएर करोड करोड कमाइदियो, अन्त उनीहरूले किन युरोप जानु, किन बाहिर जानु, कम्पिटिसन टप छ, क्वालिफाई पनि हुँदैन. उसले भन्नु चाहेको, जित्ने भन्नु चाहेको सेम कुरा त्यो. हाम्रो प्लेयरहरू चाहिँ एउटा बाह्रमा पुगेपछि त्यहाँदेखि फर्दर बाह्र अझै छ नि त जानु,
1: हजुर हजुर हजुर,
0: त्यहाँ जाँदैन किन भन्नु त, यहाँ नै वेलम छ उसलाई,
1: हजुर हजुर,
0: पैसा कमाइहाल्यो अब कम्ती लेभलमा. मैले कम्ती खटेर बेसी पैसा कमाएँ, म इम्प्रुभै हुँदिनँ नि,
1: हजुर
0: हुन्छ र हुँदिनँ, द्याट्स द मेन इस्यु.
1: श्रद्धा महानुभव डिङ्का छेत्रीजीले अत्यन्त महत्त्व कुरा गर्नुभयो अन्तमा, कि हामीले जुन पनि आयोजना गर्ने गर्छौँ, या आज जति पनि सदस्यहरू हुन्छ उहाँलाई पनि एउटा सिक हो, यो एउटा उहाँलाई प्रस्ताव पनि हो, कि यदि हामीले कुनै पनि फुटबलको नानीहरूलाई लिएर भविष्यमा उहाँलाई राष्ट्रिय स्तरकासम्म पुर्याउन सक्नु चाहनुहुन्छ भने चाहिँ हामीले यो प्रकारको लिगहरू खेलाउन जरुरी छ. र धन्यवाद दिन चाहन्छु जितेन राईज्यूलाई, उहाँ हामीसँग आज सहभागिता बनाउनु, त्यसरी नै हामीसँग सिलगढीबाट भए तापनि यस पानीझरीमा हाम्रो डिङ्कु छेत्रीजी आउनुभयो, यहाँलाई पनि धन्यवाद दिन चाहन्छु. र अनि धन्यवाद दिन चाहन्छु आजका हाम्रा जति पनि श्रोता महानुभावहरू जसले यो चर्चा परिचर्चामा हामीसँग सहभागिता बनाइदिनु भयो, र आगामी दिनहरूमा पनि हामी यस्ता प्रतिष्ठित व्यक्तिहरूलाई हाम्रो स्टुडियोमा निम्ताएर अनि खेलहरूसँग सम्बन्धित विभिन्न जानकारी.
3: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्. मुख्य समाचार. गृहमन्त्री अमित शाहले सरकार सबै मुद्दामा छलफल गर्न तयार रहेको बताउनु भएको छ. उहाँले संसद चल्न दिन विपक्षी दलहरूलाई आग्रह गर्नुभयो. संसदका विभिन्न मुद्दाहरूमा विपक्षले गरेको हो हल्लाका कारण आज पनि दुवै सदनको कार्यवाही अवरूद्ध भएको छ. प्रधानमन्त्री नरेन्द्र मोदीले युवाहरूलाई आत्मकथाहरू पढ्न र रील्स तथा सोसियल मीडियाको सर्टकट संस्कृतिबाट बच्न आग्रह गर्नुभएको छ. हिमाचल प्रदेश सरकारले पेट्रोल र डिजेलमा 60 पैसा प्रति लिटरको अनाथ र विधवा उपकर लगाएको छ. यो राशि अनाथ बाल बालिका र विधवाहरूका लागि चलिरहेका कल्याणकारी योजनाहरूमा खर्च गरिनेछ. हर घर तिरंगा अभियानप्रति मानिसहरू उत्साहित छन्. उपराष्ट्रपति सीपी राधाकृष्णनले वन्दे मातरमको भावनाले राष्ट्रको पहिचानलाई बलियो बनाइरहेको बताउनु भएको छ. ग्रान्ड मास्टर आर प्रज्ञानन्दले ग्रान्ड चेस टुर प्रतियोगिताको सिङफिल्ड कपको दोस्रो राउण्डमा जोवखिर सिन्दारोभलाई पराजित गरी आफ्नो पहिलो जित दर्ता गरेका छन्. अब समाचार विस्तारमा. गृहमन्त्री अमित शाहले भन्नुभएको छ, सरकार विद्यार्थीहरूको मुद्दासहित कुनै पनि विषयमा चर्चा गर्न पूर्ण रूपमा तयार छ र संसदमा सदस्यहरूले उठाएका सबै प्रश्नहरूको जवाफ दिइनेछ. संसद परिसरमा पत्रकारहरूसित कुराकानीमा श्री शाहले सरकारसित लुकाउनु पर्ने केही छैन र चर्चाको लागि तयार रहेको बताउनुभयो. श्री शाहले आरोप लगाउँदै भन्नुभयो, विपक्षी सदस्यहरूले सदनको कार्यवाही अगाडि बढ्न दिइरहेका छैनन्.
4: पक्ष संसद को चलने ही नहीं दे रहा है दोनों गृहों में, तो कोई जाकर क्या करेगा. जहां तक चर्चा का सवाल है, सरकार की ओर से किरण रिजिजू जी ने बहुत स्पष्ट कर दिया है कि जो नीट आंदोलन के छात्र प्रदर्शन पर सभी प्रकार की चर्चा करने के लिए सरकार तैयार है और चर्चा के लिए समय सुनिश्चित किया जाए और विपक्ष तैयार हो जाए.
3: लोकसभाको कार्यवाही पटक

0: पटक बाधित भएपछि अन्ततः भोलिसम्मको लागि स्थगित गरिएको छ। आज बिहान सदनको कार्यवाही सुरु भएपछि लोकसभा अध्यक्ष ओम बिरलाले प्रश्नकाल सुरु गर्ने प्रयास गर्नुभयो, तर विपक्षी सदस्यहरूले नीत मुद्दामाथिको विद्यार्थी प्रदर्शन अवधि, कथित पुलिस कार्यवाही अनि अयोध्या राम मन्दिरको चन्दामा भएको कथित अनियमितताहरूको मुद्दा उठाए। श्री बिरलाले विपक्षी सदस्यहरूसित सदनको कार्यवाही चलाउन दिन अपील गर्नुभयो। अध्यक्षले भन्नुभयो, सरकार विपक्षको मागमा सहमत भएको छ अनि गृहमन्त्री अमित शाह बयान दिन तयार छ, तथापि हंगामा जारी रहेपछि सदनको कार्यवाही दिउँसो 2 बजेसम्म स्थगित गर्न पर्यो। त्यसपछि पुनः 3 बजेसम्म कार्यवाही स्थगित गरिएको थियो, अन्तत भोलिसम्मका लागि स्थगित गरिएको छ। यसै गरी राज्यसभाको कार्यवाही पनि विपक्षको हंगामाका कारण दिउँसो 2 बजेसम्म स्थगित गरियो। सदनको कार्यवाही बिहान शुरू भएपछि मन्त्रीहरूले आफ्नो मन्त्रालयहरूको दस्तावेज सदनमा राखे। रक्षा, वित्त, परिवहन, पर्यटन अनि संस्कृति, कृषि, पशुपालन तथा खाद्य प्रसंस्करण, कोइला खानी अनि इस्पातसित सम्बन्धित संसदीय स्थायी समितिको रिपोर्ट पनि सदनमा प्रस्तुत गरियो। विपक्षको अवरोधबीच राज्यसभाका सभापति सीपी राधाकृष्णनले शून्यकाल शुरू गर्नुभयो। शून्यकाल अवधि सीपीआईएम सदस्य जन ब्रेटासले सदनमा एक सदस्यद्वारा वहाँ विरूद्ध कथित अपमानजनक टिप्पणीको मुद्दा उठाउनुभयो। यस मुद्दामा सभापति सीपी राधाकृष्णनले भन्नुभयो, सदनमा अन्य सदस्यहरूको भाषणहरूमा बाधा हाल्दै सदस्यहरूद्वारा गरिएको अभद्र अनि अशोभनीय टिप्पणीहरूको केही घटनाहरूको वहाँको संज्ञानमा आएको छ। वहाँले सदस्यहरूलाई सावधान रहन अनि आफ्नो साथी सदस्यहरूको भावनालाई ठेस नपुर्याउने सल्लाह पनि दिनुभयो। लोकसभाले आज विदेशी अंशदान विनियमन संशोधन विधेयक 2026 विचार विमर्शको लागि संयुक्त संसदीय समितिमा पठाएको छ। यस विधेयकको लक्ष्य विदेशी अंशदानको प्रयोगलाई अझ पारदर्शी र जवाबदेही बनाउनु हो। गृह राज्य मन्त्री नित्यानन्द रायले विधेयकलाई व्यापक विचार विमर्शको लागि दुवै सदनका सदस्यहरू सम्मिलित संयुक्त संसदीय समितिमा पठाउने प्रस्ताव राख्नुभयो। उहाँले भन्नुभयो, समितिमा अध्यक्षद्वारा मनोनित 21 लोकसभा सदस्य र सभापतिद्वारा मनोनित 10 राज्यसभा सदस्यहरू रहनेछन्। श्री रायले भन्नुभयो, समितिले शीतकालीन सत्रको पहिलो साताको अन्तिम दिनसम्ममा सदनमा आफ्नो रिपोर्ट प्रस्तुत गर्नेछ। राज्यसभामा राष्ट्रिय सहकारी विकास निगम संशोधन विधेयक 2026 बारे विचार विमर्श र पारितका लागि चर्चा शुरू भएको छ। सहकारिता राज्यमन्त्री मुरलीधर मोहलले यो विधेयक प्रस्तुत गर्नुभयो। यसको उद्देश्य राष्ट्रिय सहकारी विकास निगम अधिनियम 1962 थप संशोधन गर्नु हो। झारखण्ड लोकसेवा आयोग जेपीएससी र झारखण्ड कर्मचारी चयन आयोग जेएसएससी लगायत राज्यको अन्य भर्ती परीक्षामा भएको कथित अनियमिततालाई लिएर राजधानी राँचीमा विद्यार्थीहरूले गरेको विरोध प्रदर्शन 19 दिन पनि जारी छ। हाम्रा संवाददाताले बताए अनुसार विपक्षका नेताहरूले पनि प्रदर्शनकारी विद्यार्थीहरूलाई आफ्नो समर्थन गरेका छन्। यो समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोशल मिडिया ह्यान्डल @AIR न्युज कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। प्रधानमन्त्री नरेन्द्र मोदीले युवाहरूलाई आफ्ना प्रिय व्यक्तिहरूको आत्मकथा पढ्न र रिल्स तथा सोसियल मिडिया इन्फ्लुएन्सरको युगमा सर्टकट लिनबाट बच्न आग्रह गर्नुभएको छ। उहाँले विकसित भारतको मिशनलाई अगाडि बढाउन समर्पित युवाहरूको निरन्तर आवश्यकतामा जोड दिनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा पूर्व राष्ट्रपति रामनाथ कोविन्दको आत्मकथा भारतीय गणराज्यको विजय मेरा जीवन मेरा संघर्षको विमोचन गर्नुभयो। यस आत्मकथाले श्री कोविन्दको उल्लेखनीय जीवन यात्राको एक व्यक्तिगत विवरण प्रस्तुत गर्दछ। यस पुस्तकले उहाँको जीवन र सार्वजनिक सेवालाई आकार दिने मूल्य अनुभव र परिस्थितिबारे जानकारी प्रदान गर्दछ।
1: कोविन्द जी ने ये काम हम सबके लिए किया है, क्योंकि उनके जीवन में ऐसा कितना कुछ है जिसमें गरीब वंचित तबके से आए तमाम लोग अपने जीवन की परछाई देख सकते हैं। कैसे एक साधारण परिवार मुश्किल हालातों में भी जीवन की शुचिता और ईमानदारी से समझौता नहीं करता।
0: यस अवसरमा श्री कोविन्दले भन्नुभयो, राजनीति केवल सत्ता हासिल गर्ने साधन मात्र होइन, तर राष्ट्रको सेवा गर्ने एक साधन पनि हो। हिमाचल

0: प्रदेशमा पेट्रोल र हाई स्पीड डिजेलको मूल्य बढेको छ। राज्य सरकारले पेट्रोल र डिजेलमा प्रति लिटर 60 पैसा अनाथ र विधवा उपकर लगाएको छ। संशोधित दरहरू हिजो मध्यरातीबाट लागू भएका छन्। यसबाट प्राप्त राशि अनाथ बालबालिका र विधवाहरूका लागि चलिरहेका कल्याणकारी योजनाहरूमा प्रयोग गरिनेछ। हर घर तिरंगा अभियानलाई लिएर मानिसहरूमा धेरै उत्साह छ।
1: इस वर्ष हर घर तिरंगा 2026 अभियान वंदे मातरम के 150 साल पूरे होने के जज्बे को समर्पित है। यह अभियान देशभक्ति, तिरंगे के प्रति गर्व और हमारे राष्ट्रगीत में झलकने वाले मातृभूमि के प्रति प्रेम का जश्न मनाता है। आजादी का अमृत महोत्सव के तहत शुरू किए गए इस अभियान का उद्देश्य लोगों को तिरंगा घर लाने और भारत की आजादी के उपलक्ष्य में उसे फहराने के लिए प्रोत्साहित करना है। इसकी शुरुआत इस सोच के साथ हुई थी कि राष्ट्रध्वज के साथ हमारा रिश्ता हमेशा व्यक्तिगत होने के बजाय औपचारिक और संस्थागत रहा है। इसलिए एक राष्ट्र के तौर पर सामूहिक रूप से तिरंगे को घर लाना न केवल तिरंगे के साथ व्यक्तिगत जुड़ाव का प्रतीक बन गया बल्कि राष्ट्र निर्माण के प्रति हमारी सामूहिक प्रतिबद्धता का भी प्रतीक बन गया। इस पहल का मकसद लोगों के दिलों में देशभक्ति की भावना जगाना और भारतीय राष्ट्रध्वज के बारे में जागरूकता बढ़ाना है।
0: उपराष्ट्रपति सीपी राधाकृष्णनले भन्नुभएको छ, वन्दे मातरमको भावनाले भारतको स्वतन्त्रता संग्रामलाई प्रेरित गरेको छ र आज पनि यसले देशको पहिचानलाई बलियो बनाउँदै आएको छ। राष्ट्रिय गीतको 150 वर्ष पूरा भएको अवसरमा संस्कृति मन्त्रालयद्वारा आयोजित हरघर तिरंगा बाइक र्यालीका सहभागीहरूलाई सम्बोधन गर्दै उहाँले यो कुरा बताउनु भएको हो। ग्रान्ड मास्टर आर प्रज्ञानन्दले अमेरिकामा आयोजित ग्रान्ड शतरञ्ज टुर प्रतियोगिता सिंह फिल्ड कपको दोस्रो चरणमा जावेकी सिन्दारोभलाई पराजित गरेर आफ्नो पहिलो जीत दर्ता गरेका छन्। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। गृहमन्त्री अमित शाहले सरकार सबै मुद्दामा छलफल गर्न तयार रहेको बताउनु भएको छ। उहाँले संसद चल्न दिन विपक्षी दलहरूलाई आग्रह गर्नुभयो। संसदका विभिन्न मुद्दाहरूमा विपक्षले गरेको हो हल्लाका कारण आज पनि दुवै सदन कार्यवाही अवरुद्ध भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले युवाहरूलाई आत्मकथाहरू पढ्न र रिल्स तथा सोशल मिडियाको सर्टकट संस्कृतिबाट बच्न आग्रह गर्नुभएको छ। हिमाचल प्रदेश सरकारले पेट्रोल र डिजेलमा 60 पैसा प्रति लिटरको अनाथ र विधवा उपकर लगाएको छ। हर घर तिरंगा अभियानप्रति मानिसहरू उत्साहित छन्। उपराष्ट्रपति सीपी राधाकृष्णनले वन्दे मातरमको भावनाले राष्ट्रको पहिचानलाई बलियो बनाइरहेको बताउनु भएको छ। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।
2: यो प्रसारण हो आकाशवाणीको र अब सुनौ देशभक्ति गीत मनाडेको आवाजमा।

0: श्रोताहरूले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रलाई एफएम 103.5 मेगाहर्जको तरंगमा। समय यस बेला अपरान्ह 4 बज्यो र अब सुनौ पोडकास्ट कार्यक्रम।
1: नमस्कार, आकाशवाणी खरसाङबाट प्रसारण हुने पोडकास्टको अर्को अंकमा यहाँ सम्पूर्ण श्रोता मित्रहरूलाई कार्यक्रम प्रस्तोता तथा कार्यक्रम निष्पादक मिङमा दोर्जे लामा अनि म प्रमीर राईबाट हार्दिक अभिनन्दन जनाउँदछौ। श्रोता मित्रहरू, गत केही दिन अघि हामीले हाम्रो अघिल्लो पोडकास्टको अंकमा अन्तर्वार्ताकार कमल रेग्मीज्यूले दार्जिलिङ पहाडका ख्यातिप्राप्त नेपाली लोक तथा आधुनिक गायक पेमा लामाज्यूसँग गर्नुभएको विशेष कुराकानीको पहिलो भाग यहाँहरू सामु प्रस्तुत गरेका थियौं। यस कुराकानीका क्रममा गायक पेमा लामाज्यूले आफ्नो सांगीतिक यात्रा, गीत संगीत प्रतिको रुचि, अनुभव तथा आफ्नो जीवनसँग जोडिएका विभिन्न पक्षहरूका बारेमा कमल रेग्मीज्यूका साथमा भलाकुसारी गर्नुभएको थियो। आजको यस पोडकास्टको अंकमा हामी यही विशेष कुराकानीको दोस्रो भाग यहाँहरू समक्ष प्रस्तुत गर्न गइरहेछौ। त्यसैले श्रोता मित्रहरू,

0: गायक हुन् जसको सिल्भर जुब्ली पनि धुमधामसँगले दार्जिलिङले मनाएको छ। यसै गरी उहाँको स्वर्ण जयन्ती पनि दार्जिलिङले भव्यसँगले मनाएको छ र उहाँको नाममा एउटा अभिनन्दन ग्रन्थ प्रकाशित गरेर जसमा लगभग 45-50 जना लेखकहरूले पेमा लामाका जीवनका विभिन्न पाटाहरूलाई लिएर विभिन्न आयामहरूलाई लिएर अध्ययन अन्वेषणमूलक लेखहरू प्रकाशित गरेर एउटा पुस्तकै प्रकाशित गरिसकेका छन्। दार्जिलिङका कलाकारहरूमध्येमा पेमा लामा मात्रै यस्ता कलाकार होलान् जसको चाहिँ सिल्भर जुब्ली र गोल्डन जुब्ली मनाइएको छ। कस्तो लाग्छ सर यो कुराहरू सम्झिँदा?
1: यो सबै कुरा सम्झिँदाखेरि अघि
0: हजुर
1: सबैभन्दा ठुलो कुरो चाहिँ मलाई श्रोतावृन्दले मलाई धेरै माया गरेको हो र अहिले यो 50 वर्ष गरिन्जेलसम्म पनि मैले गाउनु पाएको छु अनि श्रोताहरूले मन पराइदिनु भएको छ। यसको लागि म विशेष गरी धन्यवाद चाहिँ म श्रोताहरूलाई दिन चाहन्छु है। त्यसपछि अनि मेरो अग्रजहरू जसले मलाई माया गरेर गीत दिनुभयो ती गीतहरूले मैले अलिक नाम पनि कमाउन सकेँ त्यसले गर्दा उहाँहरूप्रति पनि म धन्यवाद दिन चाहन्छु।
0: जीवनसँग कतिको सन्तुष्ट हुनुहुन्छ सर?
1: एकदम ठिकै छु म त्यसै पनि खुसी हुने मान्छे।
0: तपाईँ त खुसी हुने मान्छे, तपाईँ खुसी मात्रै होइन तपाईँलाई देखेर खुसी हुनेहरू पनि धेरै छन्। तपाईँ आफू मात्रै खुसी बाँच्ने होइन, तपाईँले अरूलाई पनि खुसी बनाउने सन्तुष्ट हुनुहुन्छ जीवनसँग। अलिकति घर परिवारको बारेमा पनि श्रोताहरूलाई जान्न मन लागिराखेको होला।
1: सबै ठिकै छ, मेरो श्रीमती हुनुहुन्छ, छोरी छ, ज्वाइँ छ, नाता नातिनी छ, सबै राम्रो ठिक ठिक ठाउँमै छ। अनि उहाँहरूलाई दिनुपर्ने पढाउनु पर्ने कामहरू हामी दुईले गरेका छौँ र जिन्दगी दुःख भन्दा बेसी मैले सुख नै पाएँ जस्तो लाग्छ।
0: त्यो त देख्नेहरूलाई पनि थाहा हुन्छ, जसले पेमा लामालाई नजिकबाट हेरेका छन् आरिस लाग्दो जीवन छ उनको, ईर्ष्या लाग्दो घर व्यवहार छ उनको। म त धेरैचोटि उहाँको घरमा पुगिसकेको छु। त्यो परिवेश, त्यो वातावरण जसलाई पनि त्यहाँ गएर आफूलाई पाहुना अनुभूत हुँदैन, म यही घरको सदस्य हुँ भन्ने त्यो परिवेश घरका सबैजनाले बनाउँछन्, त्यो अत्यन्तै त्यो भाग्यशाली, त्यो सबैको घरमा जुर्दैन। त्यस्तो पेमा सरको घरमा यो जुरेको छ।

0: सर, अहिले अब यो कुरा गर्दै गरौँ है, 50 वर्ष त तपाईँले बिताउनु भयो, 50 वर्षमा 50 जना जतिलाई त धोका पनि दिनुभयो होला होइन, नढाटिकन भन्दा केही पनि हुँदैन, अब त उमेरले डाँडा काटेको चाहिँ भन्दिनँ, हिमाल माथि नै छ उमेर हो सर।
1: यो कुरा त मजा लाग्यो मलाई क्या
0: हजुर,
1: तपाईँले बुढेसकालमा ढाँट्नु लगाउँदो रहेछ।
0: होइन होइन, वास्तवमा मैले उकेल्नु लगाएको,
1: उखेलिँदैन अरे,
0: उखेलिँदैन है।
1: अनि केही छैन, सबै ठिकै छ, जिन्दगी दुःख सुखले बित्दैछ, भगवान्लाई प्रार्थना गर्छु मैले जम्मालाई माया गर्न सकौँ, सबै श्रोताबिन्दुलाई माया गर्न सकौँ, अनि हाम्रो दार्जिलिङ जहाँ जहाँ नेपालीहरू छ सबै उहाँहरूलाई म

0: के भन्छु भने उहाँहरूकै मायाले गरेर म अगाडि बढेको र सबै राम्रै होस् भन्छु र अरू कुरो के पनि छैन. तपाईँले त्यो अलिक ठिक लागेन
1: नदिने बजै आइतबार भेटिन्
0: उखान.
1: त्यसो हो अब तपाईँलाई जति नै त्यो गरेर पनि तपाईँले घुमाइ फेराइ कुरा ढाँट्नै भयो. तर त्यो श्रोताले पत्याउँदैन किनभने पेमा लामा त्यो त्यस्तो गीतको गायक होइन त्यो समयको एउटा
0: त्यो चाहिँ मेरो सक्सेस हो.
1: अच्छा अच्छा त्यो भनेपछि त्यो कुरा ढाँट्नु सक्नु तपाईँको सक्सेस हो. बडो मिठो कुरा गर्न अहिलेसम्म यस्तो लाग्छ कि अरू गायकहरूले गाएको कुनै गीत एउटा यस्तो छ जुन चाहिँ गीत चाहिँ मैले गाउनु पाएको भए हुन्थ्यो भन्ने लाग्छ तपाईँलाई?
0: त्यस्तो पनि भएन मलाई.
1: त्यस्तो
0: कति एउटा त के भयो भने उहिले दिव्य खालीको गीतहरू हामी धेरै हामीले गीत गाएका थियौँ वाङ्गेल लामा र मैले र त्यो गीतहरू चाहिँ हामीले रेकर्ड गर्नु पर्थ्यो जस्तो. किनभने त्यति बेला के भयो भने अब दिव्य खाली जब काठमाडौँ गयो हामीलाई चाहिँ के भनेको थियो भने दिव्य खालीज्यूले तिमीहरूलाई म बोलाउँछु तिमीहरू ठिक बस्नु तिमीहरूलाई म बोलाउँछु र यो गीतहरू चाहिँ गाउनुपर्छ भन्नुभएको थियो है. तर पछाडि के भयो भने उहाँ त्यहाँ गएपछि नारायण गोपाल भेटेपछि त त्यो त नारायण गोपालले गीत गाउनुपर्छ नि उसको गीत किनभने दिव्य दाजु गीत नारायण गोपालले गीत गाएको थिएन अनि त्यसमा हामीले दुःख पनि लागेन ठिकै हो भनेर. त्यो गीतहरू जस्तै विपदा नभए भन्नेहरू सधैँ म हाँसे भन्ने गीतहरू त्यो थुप्रो गीतहरू छ त्यो गीतहरू हामीले गाएको थियौँ त्यो गीतहरूको लोप लाग्थ्यो तर त्यो लोप पनि लागेन किन नारायण दाजुले गीत गाइसकेपछि त त्यो त पुऱ्याएन नि होइन राम्रै भयो नि त. त्यस्तो छ अरू त केही छैन कसैले गाइदिएको मन दुख पनि छैन त्यो भाग्यको कुरो हो आफ्नो भागमा जे पर्छ पर्छ त्यही चाहिँ हो. मैले एउटा गीत गाएको छु नि मलाई आफ्नो आफ्नो जिन्दगानी फरक फरक कर्म हुन्छ जस्तो जस्तो आइपर्छ त्यस्तै भोग्नुपर्छ.

0: प्रेमा सर, अहिले यहाँलाई सुन्दै गर्ने श्रोताहरू यो पिँढीका पनि धेरै छन्। त्यो पिँढीकाहरूलाई त दार्जिलिङको साङ्गीतिक परिवेशबारे धेर थोर ज्ञान छ, अहिलेकाहरूलाई नहुन सक्छ। दार्जिलिङको जुन चाहिँ पुरानो एउटा म्युजिकल इन्भाइरोमेन्ट थियो नि, एउटा साङ्गीतिक परिवेश थियो नि, त्यसभित्र त्यहाँ पसिसक्नु भएको दार्जिलिङका अब दिग्गज सङ्गीतकर्मीहरूसँग अहिले काम गरिसक्नु भएको छ, त्यो बारेमा अलिकति प्रकाश पारिदिनुहोस् न।
1: विशेष गरी अब पहिलाको सङ्गीत गराई
0: हजुर
1: बजाई
0: हजुर
1: अहिलेकोसँग धेरै फरक छ। मैले अघि भनिहालेँ है, अब पहिला त गीत रेकर्ड गर्दा पनि
0: हजुर
1: मैले प्रायः गीतहरू जम्मै वान टेकको गीतहरू हो,
0: हजुर
1: टुप्पोदेखि फेससम्म गाउनै पर्ने, जसलाई चाहिँ मोनो रेकर्डिङ भन्थ्यो। त्यसपछि स्टेरियो भन्ने आयो, स्टेरियो चाहिँ दुई ट्र्याकको, अब अहिले त मल्टी ट्र्याक भयो। अन्त एक प्रकारले अब अहिलेको जुन हामीले रेकर्डहरू गर्छौँ कोही त भेट्दैन, खालि रेकर्डिस्ट र एरेन्जर र गाउने मात्रै हुन्छ। गीत गाएर कहाँ गयो, कसले गीत गायो, अब त्यसले गर्दामा पनि एकअर्कासँग भेट भएन। अनि जसले राम्रो बजाउँछ ऊ त चाहिँ बिजी भयो कुन चाहिँ स्टुडियो घरि कुन स्टुडियो, त्यसले गर्दामा पनि अब पहिला त सँगै बसेर गफ गरेर खाएर, मैले भने नि शान्ति दिदीहरूको मैले गीत गाउँदा, मणिकमल बसन्त छेत्रीको गीत गाउँदाखेरि, कर्मैनु गीत गाउँदाखेरि दुई महिना रेसल हुन्थ्यो।
0: हजुर,
1: दुई महिना रेसल भएपछि बजाउनेहरू वरिपरि बस्थ्यो होइन, बिचमा बिगार्यो भने गाली पनि खान्थे, त्यस्तो हुन्थ्यो। यो परिवेशले गर्दा अहिलेको अब युगमा सायद राम्रै पनि हुनसक्छ, अहिले चाहिँ प्रोफेसनल हुनसक्छ, त्यति बेला चाहिँ सक्थेन प्राय, किनभने रेकर्ड कम्ती हुन्थ्यो, बजाउने पनि कम्ती नै हुन्थ्यो। अहिले त जम्मै प्राय बजाउने छ भन्नु पर्यो, त्यति बेला चाहिँ एकअर्कामा प्रेम थियो, तर अहिले चाहिँ अब आफ्नो आफ्नो प्रकारले।
0: त्यो प्रेमकै कुरा मैले अघिदेखि गर्दैछु नि त, हो त्यो प्रेम चाहिँ कस्तो प्रेम थियो, कोसितको प्रेम थियो भन्ने कुरा चाहिँ म तपाईँलाई अघिदेखि।
1: त्यो प्रेमको कुरा चाहिँ कस्तो भने, त्यति बेला मैले भने नि अहिले यस्तो डिजिटलाइज त हुँदै थिँदै थिएन, त्यति बेला जम्मै अकस्टिक भनौँ न होइन, सबै
0: लाइभ म्युजिक,
1: त्यस्तो लाइभ म्युजिकहरू हुन्थ्यो, एकअर्कामा प्रेम हुन्थ्यो। अनि त्यति बेला समय पनि थियो होला हौ, किनभने दुई महिना प्र्याक्टिस गरेर रेकर्ड गरिन्थ्यो, अहिले त बिजी छ नि केटाहरू, अहिलेको गायक एरेन्जर म्युजिक डाइरेक्टर लिरिसिस्ट सबै बिजी छ, सबै बिजी छ। अनि अहिलेको कलाकारहरूले पैसा पनि पाउँछ,
0: धेर थोर कमाई पनि राखेका छ,
1: पाउँछ नि।
0: अब दार्जिलिङमा अहिले हेऱ्यौँ भने अहिलेको सन्दर्भमा दार्जिलिङमै छ सातवटा रेकर्डिङ स्टुडियोहरू बनिसकेको छ, पछि रेकर्डिङ स्टुडियो बनिएको भनेपछि त्यहाँ गीतहरू रेकर्ड हुन्छन्, त्यत्तिकै सङ्ख्यामा कलाकारहरू त्यहाँनिर आबद्ध छन्। अघि हामीले अघि पनि यो कुरा गर्यौँ नि त होइन, अहिले त कमसेकम सङ्गीत गरेर पनि एउटा रोजगारको
1: कमाई गर्न सकेको छ, सङ्गीतलाई पेसा पनि बनाउन,
0: हजुर हजुर सङ्गीतलाई पेसा बनाउन सकिन्छ नि त। हजुर, तपाईँ त मान्छे त्यसै पनि रौसे हुनुहुन्छ, अघि रसिक मान्छे, हाँसिरहने हँसाइरहने मान्छे हुनुहुन्छ, यसरी कार्यक्रम गर्दाखेरि कुनै एउटा यस्तो घटना सम्झिनुहुन्छ जुन घटनाले चाहिँ तपाईँ अहिले पनि खुबसँग रमाउनुहुन्छ, त्यस्तो कुनै घटनाहरू त पक्कै पनि धेरै होलान्, एउटा रोचक घटना।
1: रोचक घटना के भने, म जब प्रोग्रामतिर जान्छु
0: हजुर
1: म एकदम खुसीसँगै जान्थेँ, प्रोग्राम सकेपछि नै हामी खुसीसँगै आउँथ्यौँ, एकअर्कामा प्रेम भाव थियो
0: हजुर हजुर।
1: अनि त्यसले गर्दा म त्यो मैले भन्दैछु तपाईँलाई, मेरो गीतदेखि लिएर म सबै कुरो नै मलाई ठिक लागेरै गरेको
0: कि,
1: अनि त्यसले गर्दामा त्यो रोचक पनि एउटालाई भन्नु सक्दिनँ, प्राय सबै नै रोचकै थियो क्या।
0: उसो भए तपाईँका गीतहरू अहिले गाउँदाखेरि अहिले अब मञ्चहरूतिर रेडियोतिर तपाईँले गाउनु पर्दाखेरि कुन गीत गाउँदा चाहिँ तपाईँ बढी भावुक हुनुहुन्छ?
1: खास गरी गीत

0: ले के भन्नु चाहेको छ है, कतिवटा भावपूर्ण हुन्छ गीतहरू
1: होइन, मैले भन्नु खोजेको कुरा चाहिँ त्यो गीतसँग जोडिएको प्रसङ्गले पनि मान्छेलाई त्यो संवेदनाको त्यो चुचुरोमा पुर्याउँछ नि त। गीतको भाव अर्कै कुरा हो, तर त्यो गीतले दिएको भावुकता होइन, त्योसँग जोडिएको प्रसङ्गका कुराहरू, घटनाक्रमका कुराहरू, कोही बेला गाउँदा गाउँदै त्यो आँसु झर्ला झर्ला जस्तो अवस्था हुने, इमोसनल बढी हुने, त्यस्तो कुनै छ? हुन त पेमा लामाको आँखामा आँसु त के होला र जहिले हाँसो मान्छे है, तथापि अब
0: हो के भने अब त्यो प्रसङ्गहरू छैन। गीतलाई म तौलेर नै गीत गाउँछु। जब आँसु आउने गीत छ भने अनि दुःखलाग्दो भावनात्मक छ भने म त्यही प्रकारले त्यहीभित्र डुबिदिन्छु। तर त्यो रमाइलो गीत छ, दुःख प्रकारले गाउनु त्यो प्रकारको मेरोमा थिएन।
1: मैले भन्नु खोजेको कुरा चाहिँ
0: तपाईँको कुरा बुझ्दैछु
1: तर तपाईँ त्यहाँबाट टारिन टार्नु हुँदैछ है।

0: अहिलेसम्म पुरा गर्न नसकेको अर्थात् यसो भनौँ, यति बेला तपाईँले कुनै एउटा गीत गाउनु पाउनु भयो भने, कसैले तपाईँलाई यो गीत गाउन आग्रह गर्छ भने कस्तो किसिमको गीत रोज्नुहुन्छ?
1: म सानैदेखि अलिकति चाहिँ भावनात्मक गीतहरू बेसी गाइनँ मैले, प्राय रियालिटी नै, त्यो भएकै घटनाहरूको भएकै कुराहरू म गीत गाउँछु है। र कसैले गीत दियो भने, गाउनुहोस् भन्यो भने, मलाई मन पर्यो भने जसले गीत दिन्छ उसलाई बेसी म सोध्छु त्यो गीत के भयो कसो भयो भनेर, होइन? अनि म गीत गाउनु म आफै नै तप्त रहन्छु, तर म जबरजस्ती मात्रै गर्दिनँ।
0: त्यो गीतले सङ्गीतले आग्रह गर्नु पर्यो
1: है।
0: अच्छा, ठिकै छ त्यसो भए। त्यो कुरा जीवनमा अब यस्ता थुप्रै उतार चढावहरू हुन्छ नि त, होइन? धेरै थपगढहरू हुन्छन्, धेरै उकाला ठाडाहरू हुन्छन्। त्यस्तो बेलामा तपाईँलाई सङ्गीतले कति साथ दिएको छ? किनभने त्यो समय थियो जति बेला चाहिँ तपाईँ हसिङबाट दार्जिलिङ सहर आएर गाडीहरू पनि लगभग हुँदैन थियो, होइन? दुःख गर्नु पर्थ्यो नि त, दुःख गरेर सङ्गीत सिक्नु पर्थ्यो। त्यति बेला सङ्गीतले तपाईँलाई कस्तो किसिमको ऊर्जा दिन्थ्यो?
1: ऊर्जा दिएर नै म गएको हो। हामी अब हर्सिङबाट झन्डै नै अब म डालीतिर गुरुहरू कोही डाली कोही सिंहमाडी थियो है, त्यसरी हिँडेको हिसाबले हेर्दाखेरि मलाई एकदम इच्छा थियो क्या पछि पछि। फेरि आमा गीत भन्दामरी मेट्ने, अन्त हामीले गुरु थाप्दा पनि पुरा दस्तुरसँग गराइदिएको, आमाले गराइदिनु भएको। त्यसले गर्दामा ऊर्जा त्यसै आउँछ। तर त मैले कुनै चिज गर्छु भनेर बिचमा गरे हुँदैन भने पनि त हुँदैन। जब आफूले चाहिँ कुनै काम गर्छु, मेरोमा त्यो ढेटपन चाहिँ थियो, अहिले पनि छ। म यो गर्छु भने म गर्छु, होला पुग्दो नपुग्दो होला,

0: तर तपाईँले चाह्यो भने त्यो हुन्छ क्या। त्यो मेरो जिन्दगीमा त्यस्तो भएको छ, गीत गाउँदा पनि आज भएन भने भोलि त हुन्छ नि त, कोसिस चाहिँ हुनुपर्छ। म हरेक कुरोमै म त्यही भन्छु, तपाईँले यदि चाह्यो भने तिम्रो इच्छा पुर्याउनु हुन्छ भने त तिमी आफै पनि डुल्नु पऱ्यो नि त, आफै पनि डुब्नु पऱ्यो, सिरियस त हुनु पऱ्यो, लगनशीलता भन्ने त्यही हो, त्यो त हुनु पऱ्यो। त्यसो भने जिन्दगीमा दुःख हुँदैन। म त के भन्छु भने भगवान्लाई यही प्रार्थना गरौँ, रोग नलागोस् बास भए क्या, होइन।
1: वास्तवमा मान्छेले दुःखलाई सङ्घर्ष सम्झ्यो भने उसले हाकेको ताकेको पुरा गर्न सक्छ
0: सक्छ सक्छ
1: तर हामीलाई
0: छैन,
1: हामी
0: सबैलाई छ,
1: सबैले छ। हामी चाहिँ दुःखलाई दुःखै सम्झेर अझै दुःखी बन्छौँ र अघि बढ्दैनौँ। तर मलाई पनि यस्तै लाग्छ, दुःखलाई चाहिँ हामीले सङ्घर्ष सम्झ्यौँ भने अनि त्यो सङ्घर्षबाट कसरी आफू अघि बढ्नु त्यसलाई लिएर हामी अघि बढ्यौँ भने पक्कै पनि कुनै पनि सफल कलाकार, सफल व्यक्ति, विभिन्न क्षेत्रका होइन त्यस्ता सक्सेसफुल पर्सनालिटीहरूको जीवनलाई हेऱ्यौँ भने सङ्घर्ष त छँदैछ नि त। सजिलै तेर्सो बाटो हिँडेर गन्तव्यमा त कोही पनि पुगेका छैनन्। उकालो ओह्रालो टिचिप्लो ठाडो बाटो हिँडेर होइन लड्दै पढ्दै चोट पर्दै ठोक्किँदै त्यसरी नै पुगेका छन् नि त। यहाँको जीवनमा पनि त्यस्ता थुप्रै कथाहरू छन् है, थुप्रै कथाहरू छन्। तर यो एउटा छोटो अन्तर्वार्तामा यो सबै कुराहरू सम्भव पनि हुँदैन। यति बेला मैले यहाँलाई श्रोताहरूको निम्ति एउटा गीत गुनगुनाइदिने आग्रह गरेँ भने यहाँले कुन गीत गुनगुनाउनुहुन्छ? गुनगुनाएरै भनिदिनु पर्यो, किनभने श्रोताहरूले पेमा लामालाई बोलेको भन्दा धेर गाएको रुचाउँछन्। पर्खिराखेका होलान् पेमा लामाले कति बेला गाउँछन् भनेर। म यहाँनिर तपाईँलाई गाउने ठाउँ दिइराखेको छुइनँ, अब भने तपाईँलाई एकछिन गाउनतिर।
0: यो गीत 2015 गीत गाएको, रिटायर भएपछि गीत गाएकी थिए, नेपालमा रेकर्ड भएको गीतको शब्द छ
1: दिनेश अधिकारी,
0: दिनेश अधिकारीको, अनि सङ्गीत बसन्त छेत्री है।
1: हजुर,

0: पेमा लामाको जीवनमा मात्रै होइन यस्ता मोडहरू धेरै हुन्छन्, धेरैका हुन्छन्, सबैका हुन्छन्। यस्ता गीतहरू छन् जुन गीतले मान्छेको हृदयलाई छुन्छ, कुनै कुनै गीतहरू हुन्छन् जसले मान्छेको मस्तिष्कलाई छुन्छ, कुनैले मनलाई छुन्छ, कुनैले हृदयलाई छुन्छ, तर पेमा लामाका गीतहरू छन् जसले यी सबै कुरालाई झम्मै छुन्छन्। के त यति लोकप्रिय हुनुभयो तपाईँ?
1: खै के भन्ने है, ठिकै छ, लोकप्रिय भए होइन
0: शब्दहरू, यस्ता यस्ता शब्दहरू छन्। साँझको घाम डुबिसक्यो, यात्रा अझै बाँकी नै छ। गुनगुनाउनु सर यो गीत।

0: आदरणीय श्रोतागण,
1: यहाँहरू समक्ष अहिले हामीले प्रस्तुत गरिराखेका थियौँ अन्तरङ्ग कुराहरू आकाशवाणी खरसाङको यो रेडियो पोडकास्ट मार्फत गायक पेमा लामासँग।
2: श्रोता मित्रहरू, यसरी नै आजको हाम्रो विशेष पोडकास्टमा अन्तर्वार्ताकार कमल रेग्मीज्यू र दार्जिलिङ पहाडका ख्यातिप्राप्त नेपाली लोक तथा आधुनिक गायक पेमा लामा ज्यू बीचको रोचक तथा आत्मीय कुराकानीको दोस्रो भाग सुन्नुभयो। आजको यस पोडकास्टलाई यहाँसम्म सुनेर साथ दिनुभएका सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौ। फेरि अर्को नयाँ अङ्कमा नयाँ विषय र नयाँ कुराकानीको साथ यहाँहरू सामु उपस्थित हुने बाचासहित आजलाई कार्यक्रम प्रस्तोता तथा कार्यक्रम निष्पादक मिङमा दोर्जे लामा र कार्यक्रम सहयोगी म प्रमीर राई यहाँहरूबाट बिदा हुन्छौ। सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङ। नमस्कार।

सम्पूर्णमा म सञ्जलिका शर्मिष्ठाको तर्फबाट शिक्षा ज्योति कार्यक्रममा स्वागत एवं न्यानो अभिवादन। त आजको शिक्षा ज्योति कार्यक्रमको थालनीमा सुनाइरहेका छौँ एउटा देशभक्ति गीत।

0: आज अन्तर्राष्ट्रिय युवा दिवस विश्वभरि नै मनाइन्छ र यसै दिनको स्वअवसरमा आज प्रस्तुत गर्न लागिरहेछौ देशको विकासमा युवाहरूको दायित्व बारेमा वार्ता यस वार्तालाई प्रस्तुत गर्नुहुनेछ शिक्षिका जुरेन राईज्यूले त सुन्नुहोस् यो वार्ता
1: इन्टरनेसनल युथ डे देशको विकासमा युवाहरूको दायित्व कुनै पनि राष्ट्रको साँचो ऊर्जा औ राष्ट्रको दिशा त्यस देशको युवाहरूमा निर्भर गर्दछ युवाहरू देशका भविष्य मात्र होइनन् वर्तमान पनि हुन् युवाहरूको ऊर्जा र दृष्टिकोण बिना कुनै पनि देशको समृद्धि र विकास सम्भव छैन त्यसैले युवा अवस्थामा गरिने समर्पण नै वास्तवमा देशको विकासमा गरिने समर्पण हो अनि देशको विकासका लागि युवाहरूको समर्पण नितान्त आवश्यक छ संयुक्त राष्ट्रसङ्घ युएनद्वारा सन् 1999 हरेक वर्ष अगस्त 12 तारिकलाई अन्तर्राष्ट्रिय युवा दिवसको रूपमा मनाउने घोषणा गरिएको थियो अनि यसरी यसको पृष्ठभूमिलाई लिएर हेर्दा सन् 1998 पोर्तुगलको लिस्बनमा आयोजित वर्ल्ड कन्फरेन्स अफ मिनिस्टर्स रेस्पोन्सिबल फर युथमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउने प्रस्ताव पेश गरिएको थियो त्यसपछि संयुक्त राष्ट्र संघद्वारा अथवा युएनद्वारा चाहिँ सन् 1999 यो स्वीकृत भयो अनि सन् 2000 प्रत्येक वर्ष 12 अगस्तमा यस दिवस मनाउन थालियो र यही वर्ष 2000 नै यस अन्तर्राष्ट्रिय युवा दिवस पहिलोपल्ट मनाइयो देशको विकासमा युवाहरूको दायित्व नेतृत्व र सामाजिक परिवर्तन युवाहरूसँग नयाँ सोच जागर र साहस हुन्छ समाजमा व्याप्त कुरीति अन्धविश्वास र भ्रष्टाचार विरुद्ध आवाज उठाई सुशासन कायम गर्न युवाहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्दछ आर्थिक विकास र उद्यमशीलता

देशलाई समृद्ध बनाउन युवाहरू परम्परागत जागिरे मानसिकताबाट माथि उठेर नयाँ व्यवसाय र उद्यमशीलतामा लाग्नुपर्छ। कृषि, पर्यटन र जलस्रोत जस्ता क्षेत्रमा आधुनिक प्रवृत्तिको प्रयोग गरी आर्थिक क्रान्ति ल्याउने जिम्मेवारी युवाहरूको नै हो। शिक्षा र प्रवृत्तिको विस्तार आजको युग सूचना र प्रविधिको युग हो। युवाहरूको डिजिटल साक्षरता, आर्टिफिसियल इन्टेलिजेन्स अथवा AI र नयाँ प्रविधिको ज्ञान हासिल गरी त्यसलाई देशको विकास, शिक्षा र स्वास्थ्य क्षेत्रमा उपयोग गर्नु युवा वर्गको कर्तव्य हो। राजनीतिक सचेतना र नीति निर्माण, युवाहरू देशको नीति निर्माण तहमा पुग्नु आवश्यक छ। सही नेता चुन्न र देशलाई सही दिशा निर्देश गर्न युवाहरूको राजनीतिक सचेतना र सक्रियता अपरिहार्य हुन्छ। यसैले सकारात्मक संस्कृतिको प्रवर्धन पनि यस्तो छ, आफ्नो देशको कला संस्कृति चिनारी र संरक्षण गर्दै विश्व सामु चिनाउने दायित्व पनि युवा पुस्ताकै हो। युवाहरूको भावना र सपना र आधुनिक युवाहरू आफ्नो देशको विकासका लागि कस्तो सोच भावना र सपना राख्दछन्, ती युवाहरूले आफ्नो भावना र जोशलाई केवल कुरामा मात्र सीमित नराखी देशको आर्थिक वा सामाजिक क्षेत्रमा कसरी ठोस रूपमा प्रयोग गर्न सकिन्छ भन्ने उपायहरू शिक्षा, सिप, मेहनत र इमान्दारी साथ कायम राख्नु हो। देशको विकासमा युवाहरूको भूमिका अत्यन्त महत्वपूर्ण भए तापनि वर्तमान समयमा विश्वमा एउटा परिवर्तन भइरहेको छ, त्यो हो बढ्दो जनसङ्ख्या। आज संसारभरि नै 15-24 वर्ष उमेरका युवाहरूको संख्या प्राय 1.2 अरब रहेको छ भने जुन कुल संख्यामा 16% हुन्। यस पुस्ता मानव इतिहासको सबैभन्दा ठूलो युवा समूह हो। यी युवाहरू भविष्यका कर्णधार मात्र होइनन् कि वर्तमानको सामाजिक, आर्थिक र राजनैतिक सत्यतालाई सक्रिय रूपमा आकार दिइरहेका संवाहक पनि हुन्। यसै कारण प्रत्येक वर्षको 12 अगस्तमा मनाइने अन्तर्राष्ट्रिय युवा डेले युवाहरूको यस अथाह सम्भावनालाई चिनाउने एक महत्वपूर्ण माध्यमको रूपमा काम गर्दछ। साथै यसले युवाहरूलाई अघि बढाउनलाई रोक्ने जुन बाधाहरू छ त्यसलाई व्यवस्थित रूपमा सम्बोधन गर्ने अवसर पनि प्रदान गर्दछ। युवाहरूलाई राज्यको नीतिबाट लाभ दिने निष्क्रिय समूह वा नियन्त्रण गरिनुपर्ने एक अस्थिर जनसाङ्ख्यिक जोखिमको रूपमा मात्रै हेरियो भने अन्तर्राष्ट्रिय युवा दिवसले यो कुरालाई पूर्ण रूपमा परिवर्तन गरिदिएको छ। यसले युवाहरूलाई विश्वव्यापी विकासको अपरिहार्य साझेदार, प्रवर्तक, नेतृत्वका रूपमा स्थापित गर्दछ। अन्तर्राष्ट्रिय युवा दिवसको ऐतिहासिक पृष्ठभूमि विश्वव्यापी स्तरमा युवा अधिकारको संस्थागत चिनारी सजिलै भएको होइन। यो एक बहुदशकीय प्रक्रिया थियो। यस प्रक्रियाले अन्तर्राष्ट्रिय समुदाय कसरी सामान्य तहबाट ठोस ढाँचातर्फ अघि बढ्यो भन्ने कुरा स्पष्ट पार्छ। सन् 1985 पहिलो पल्ट अन्तर्राष्ट्रिय युवा वर्ष संयुक्त राष्ट्र संघले सहभागिता, विकास र शान्तिको लागि भन्ने जुन नारासँगै पहिलो अन्तर्राष्ट्रिय युवा वर्ष मनाइयो, जसले युवाहरूका विशिष्ट आवश्यकताहरूतर्फ विश्वको ध्यान आकर्षित गर्यो। सन् 1995 युवाहरूको लागि विश्व कार्यक्रम वर्ल्ड प्रोग्राम अफ एक्सन फर युथ संयुक्त राष्ट्र संघको महासभाले WPAY अङ्गीकार गर्यो, जसले विश्वभरका युवाहरूको अवस्था सुधार गर्न राष्ट्रिय कार्य र अन्तर्राष्ट्रिय सहयोगको लागि एउटा रूपरेखा तयार गर्यो। यसरी सन् 1998 लिस्बनको घोषणा पत्रमा पोर्तुगलको लिस्बनमा भएको युवा विषय हेर्ने मन्त्रीहरूको विश्व सम्मेलनले युवा चेतनाका लागि एउटा छुट्टै दिन समर्पित गर्न औपचारिक निर्णय गरियो। युवाहरूको लागि विश्व कार्यक्रम WPAY का मुख्य स्तम्भहरू अन्तर्राष्ट्रिय युवा दिवसमा कुन कुराको उत्सव मनाइन्छ र के कुरामाथि विचार विमर्श गरिन्छ भन्ने बुझ्न संयुक्त राष्ट्र संघद्वारा 15 प्राथमिक क्षेत्रहरूमा 3 मुख्य आयामहरूको विभाजन गरिएको देखाइएको थियो र आर्थिक र शैक्षिक अनि सशक्तिकरण, शिक्षा सबैका लागि गुणस्तरीय प्राथमिक, माध्यमिक र उच्च शिक्षामा पुग्न सुनिश्चित गर्ने र यसको ध्यान द्रुत गतिमा डिजिटल साक्षरता एवं प्राविधिक व्यावसायिक शिक्षातर्फ केन्द्रित गर्न, अर्को रोजगार अथवा रोजगारी युवा बेरोजगारीको विश्वव्यापी

बीच समस्यालाई सम्बोधन गर्न र अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओ अनुसार वयस्कहरूको तुलनामा युवाहरू बेरोजगार हुने सम्भावना 3 गुणा बढी हुन्छ। भोक र गरिबीको त्यो पुस्तौनी चक्रलाई कायम गर्ने जसको ग्रामीण र सीमान्तकृत अथवा बाहिरिएको युवाहरूलाई अवसरहरू पाउनबाट रोकिएको छ। यी कुराहरू विश्व कार्यक्रममा जनाइन्छ। स्वास्थ्य र कल्याण, मानसिक स्वास्थ्य सम्बन्धी उपचार र परामर्शलाई सामाजिक रूपमा स्वीकार्य बनाउने, युवा पुस्तामा बढ्दै गएको चिन्ता, डिप्रेसन र मानसिक आघातलाई सम्बोधन गर्न बलियो सहयोग प्रणाली निर्माण गर्न यस युवा दिवसको मूल उद्देश्य हो। दुर्व्यवसन, युवाहरूलाई दण्ड दिने कार्यवाहीमुखी उपायहरू भन्दा पनि समुदायमा आधारित र सुधारलाई जोड दिने अग्रगामी प्रणालीहरू विकास गर्ने, बाल युवा अपराध न्याय प्रणालीलाई कडा सजाय दिने खालको नबनाई उनीहरूलाई सिकाउने र समाजमा पुनः स्थापित गर्ने सुधारात्मक न्यायतर्फ केन्द्रित गरिन्छ। नागरिक संलग्नता र सामाजिक समायोजना, सूचना र संचार प्रवृत्ति, विश्वव्यापी रूपमा रहेको डिजिटल भित्र काम गर्ने जसमा विकास उन्मुख देशका युवाहरूले पनि आधुनिक डिजिटल अर्थतन्त्रमा समान अवसर पाउन सकुन्। अन्तर पुस्ता ऐक्यबद्धता, यस अनुसार दुवै तर्फबाट हुने उमेर समूहको विभेदलाई अन्त्य गर्ने अर्थात् पुरानो पुस्ताले युवाहरूलाई नेतृत्वमा आउन नरोक्ने अथवा वञ्चित नराख्ने र युवाहरूले पनि पुराना पुस्ताको अनुभव र ज्ञानको सम्मान गर्दै सहकार्य गर्ने, आधुनिक युवाहरूले सामना गरिरहेको प्रमुख विश्वव्यापी चुनौतीहरू अन्तर्राष्ट्रिय युवा दिवसको सकारात्मक नारा र उत्साह हुँदा हुँदै पनि आजको युवा पुस्ताले एकाअर्कामा जोडिएको धेरै धेरै गम्भीर समस्या र संकटहरूको सामना गरिरहेको छ भन्ने विषय यस दिवसले खुलस्त पारिदिन्छ। युवा बेरोजगारीको विश्वव्यापी समस्या, वर्तमान श्रम र हाम्रा परम्परागत शैक्षिक संस्थाहरूले सिकाउने सिपमा ठूलो समस्या छ। स्वचालन, आर्टिफिसियल इन्टेलिजेन्स AI, इकोनोमी, अस्थायी वा स्वतन्त्र काममा आधारित अर्थतन्त्रको उदयले स्थायी खेल र स्थापित करियरको बाटाहरू भत्काइदिएको छ। जलवायु परिवर्तन र इको एन्जाइटी, इतिहासको कार्बन उत्सर्जनमा सबैभन्दा कम योगदान भए तापनि वातावरण विनाशको सबैभन्दा ठूलो दीर्घकालीन क्षति र मार युवा पुस्ताले नै भोग्नु परिरहेको छ। यसले युवाहरूमा इको एन्जाइटी अर्थात् पर्यावरणको भविष्यलाई लिएर यस्तो डर उत्पन्न भएको छ जसले उनीहरूको सक्रियता र व्यक्तिगत निर्णयहरूलाई प्रभावित पारिरहेको छ। युवाहरूको नेतृत्वमा समाधान र केही उदाहरणहरू, सरकारी वा संस्थागत कदमहरूको प्रतीक्षा गर्नुको साटो विश्वभरका युवाहरूको प्रवृत्ति र विकेन्द्रीकरण वा विकेन्द्रीकृत सञ्जालको प्रयोग गरेर आफै समाधानका उपायहरू निकालिरहेका छन् र नयाँ पुस्ताका वास्तविक सशक्तिकरण, अन्तर्राष्ट्रिय युवा दिवसलाई केवल वर्षमा एक पटक भाषण गर्ने औपचारिकतामा मात्र सीमित नराखी यसलाई वास्तविक विकासको माध्यम बनाउन राज्य अथवा राष्ट्र अथवा अन्तर्राष्ट्रिय स्तरमा संरचनागत परिवर्तनहरू गर्न आवश्यक छ। प्रभावको क्षेत्र, युवाहरूको मुख्य रणनीति वास्तविक संसारको केही प्रमुख उदाहरणहरू, जलवायु कार्य तल्लो तहबाट निम्न तहबाट जलवायु आन्दोलन, धेरै कार्बन उत्सर्जन गर्ने राज्यहरू विरुद्ध कानुनी लडाई र समुदायको नेतृत्वमा वृक्षारोपण, फ्राइडेज फर फ्युचर, इक्वेडर र मोन्टानाका आदिवासी युवा कानुनी समूहहरू, डिजिटल लोकतन्त्र राज्यको नियन्त्रणमा रहेको मिडियालाई छल्न र नागरिक आन्दोलन सञ्चालन गर्न इन्क्रिप्टेड मेसेजिङ एप र सामाजिक सञ्जालको प्रयोग, अरब स्प्रिङ ऐतिहासिक विरासत, हङकङको छाता आन्दोलन र अरब देशको स्प्रिङको ऐतिहासिक विरासत, हङकङको छाता आन्दोलन र सहारा अफ्रिकामा भइरहेको भ्रष्टाचार विरोधी प्रदर्शनहरू, अन्तर्राष्ट्रिय युवा दिवस चाहिँ सन् 2000 सालको प्रथम पल्ट 12 अगस्तको दिन मनाइए तापनि 2001 भएको अन्तर्राष्ट्रिय युवा दिवसमा स्वास्थ्य र बेरोजगारीका चुनौतीहरूको सम्बोधन, यस वर्षको युवा दिवस युवाहरूको स्वास्थ्य सुधार, बेरोजगारी न्यूनीकरण, सिप विकास र रोजगारीका अवसर सृजना गर्ने विषयमा विश्वव्यापी रूपमा जनचेतना फैलाउनु थियो र सन् 2002 विषय अहिले र भविष्यका लागि अनि दिगो विकासका लागि युवाहरूको कार्य, त्यसरी नै सन् 2003 जुन विषय थियो विश्वभरका युवाका लागि मर्यादित र उत्पादनशील रोजगारीको खोजीमाथि ध्यान केन्द्रित गर्नु थियो, त्यसरी नै सन् 2000 सालको मुख्य विषय

अन्तरपुस्तीय समाजमा युवा समाजको दिगो विकासमा सबै पुस्ताले मिलेर योगदान दिन सकुन् भन्ने उद्देश्यले यस अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको हो। सन् 2005 विषय वर्ल्ड प्रोग्राम अफ एक्सन फर युथ। यस वर्षको विषयले विश्व युवा कार्यक्रम लागू भएको 10 वर्ष पुगेको अवसरमा सरकार र समाजले युवासँग गरेका प्रतिबद्धतालाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने आवश्यकतामा जोड दिएको थियो र सन् 2006 विषय थियो गरिबी अन्त्यको लागि सँगै जुटौलाई लिएर मनाइयो। त्यसरी नै सन् 2007 जुन विषय थियो त्यसमा देखिनु पर्ने र सुनिनु पर्ने विकासका लागि युवाहरूको सहभागिता बारे महत्व दिएको थियो अनि सन् 2008 विशेष विषय युवा जलवायु परिवर्तन अब कार्यक्रम गर्ने समय यसले जलवायु परिवर्तनको सामना गर्न युवाहरूको सक्रिय सहभागिता र नेतृत्वको आवश्यकतालाई जोड दिएको थियो अनि सन् 2009 दिगोपन यस विषयमा हाम्रो चुनौती हाम्रो भविष्य यस अन्तर्गत युवाहरूको सक्रिय भूमिकालाई विशेष जोड दिएको थियो। सन् 2010 जुन विषय थियो त्यसमा संवाद र आपसी साझेदारी 2010 जुन विषय थियो जसमा संवाद र आपसी समझदारी युवा नै हो अनि सन् 2011 जुन मुख्य विषय थियो यस विषयलाई लिएर मनाइएको थियो कि विश्व परिवर्तन गरौं चेन्ज आवर वर्ल्ड यस अन्तर्गत युवाहरूलाई उज्जवल भविष्य निर्माण गर्ने प्रेरित गरिएको थियो अनि सन् 2012 विषयमा हाम्रो विश्व निर्माण युवासँग साझेदारी अनि सन् 2013 विषयमा युवा बसाई सराई विकासलाई अगाडि बढाउँदै सुरक्षित बसाई सराई विकास र रोजगारीका अवसर मार्फत विकासलाई अघि बढाउने कुरामा जोड दिएको थियो अनि त्यसरी नै अर्को साल सन् 2014 जुन चाहिँ विषय थियो युवा र मानसिक स्वास्थ्य यस दिवसमा मानसिक स्वास्थ्य महत्वपूर्ण छ युथ एन्ड मेन्टल हेल्थ भन्ने उद्देश्यले मनाइएको थियो। यस वर्षको विशेष उद्देश्य स्वस्थ मानसिक अवस्था भएका युवाले शिक्षा रोजगारी र देशको विकासमा अझ प्रभावकारी योगदान दिन सक्छन् भन्ने कुरालाई जोड दिएको थियो। सन् 2015 विषयमा युवाहरूको नागरिक सहभागिता यस विषयले समाज लोकतन्त्र र निर्णय प्रक्रियामा युवाहरूको सक्रिय सहभागितालाई प्रोत्साहन गर्ने उद्देश्य राखेको थियो अनि साल 1916 अन्तर्राष्ट्रिय युवा दिवसको मुख्य विषय थियो गरिबी उन्मूलन र दिगो उपभोग तथा उत्पादन हासिल गर्न युवाहरूको सहभागिता बिना दिगो विकास लक्ष्य हासिल गर्न सम्भव छैन त्यसैले शिक्षा रोजगारी नव प्रवर्तन र सामाजिक सहभागितामा युवालाई सशक्त बनाउन आवश्यक छ भन्ने यी कुरालाई जोड दिएको थियो र सन् 2017 विषय थियो शान्ति निर्माणमा युवाहरूको भूमिका वा युवाद्वारा शान्ति निर्माण सन् 2018 विषयमा यस वर्षको दिवस युवाहरूको लागि सुरक्षित स्थान जसमा प्रत्येक युवाले भेदभाव हिंसा र डर बिनाको सुरक्षित तथा समावेशी वातावरण पाउनु पर्छ भन्ने विषयमा जोड थियो र सन् 2019 विषयमा शिक्षाको रूपान्तरण बदलिँदो विश्व अनुसार शिक्षा प्रणालीलाई आधुनिक सिप मूलक र सबैका लागि पहुँच योग्य अथवा सबैमा पुग्न सक्ने युवालाई भविष्यका चुनौतीका लागि सक्षम बनाउनु थियो अनि सन् 2020 जुन मुख्य विषयमा विश्वव्यापी कार्यका लागि युवाहरूको सहभागिता यस विषयले जलवायु परिवर्तन सामाजिक न्याय दिगो विकास शान्ति र विश्वव्यापी चुनौतीहरूको समाधानमा युवाहरूको सक्रिय सहभागिताको महत्वलाई जोड दिएको थियो अनि सन् 2021 अन्तर्राष्ट्रिय युवा दिवसमा यस विषयले दिगो स्वस्थ र सबैका लागि पहुँच योग्य खाद्य प्रणाली निर्माणमा युवाहरूको नयाँ सोच र सक्रिय भूमिकालाई जोड दिएको थियो। खाद्य प्रणालीको रूपान्तरण मानव र पृथ्वीको स्वास्थ्यका लागि युवाको नव प्रवर्तन अनि सन् 2022 मुख्य विषय अन्तपुष्टीय एकबद्धता सबै उमेरका लागि संसार निर्माण तथा एकता मार्फत दिगो र समावेशी समाज निर्माणमा जोड दिएको थियो। सन् 2023 विषयमा युवाहरूको लागि हरित सिप दिगो विश्वतर्फ यस अनुसार जलवायु परिवर्तनको सामना गर्न हरियो रोजगारी सृजना गर्न तथा दिगो विकासका लागि युवाहरूलाई हरित सिप प्रदान गर्ने आवश्यकतामा जोड दिएको थियो। यसरी नै क्लिकबाट प्रगतितर्फ दिगो विकासका लागि युवाहरूको डिजिटल मार्गहरू यस विषयले दिगो विकास

सामेल गर्न डिजिटल सिप प्रविधि र नवा प्रवर्तनमा युवाहरूको भूमिकालाई विशेष रूपमा जोड दिएको थियो अनि सन् 2025 जुन चाहिँ मुख्य विषय थियो दिगो विकास लक्ष्य र त्यसपछिका लक्ष्यहरूका लागि स्थानीय स्तरमा युवाका कार्यहरू यो विषयले समुदाय स्तरमा युवाको नेतृत्व सहभागिता र दिगो विकासमा उनीहरूको भूमिकालाई विशेष जोड दिएको पाइन्छ। देशको विकासमा युवाहरूको दायित्वले देशलाई कस्तो असर पर्छ यस कुरामा देशमा शान्ति एकता र सद्भाव सम्भव हुन्छ, राष्ट्रको समग्र विकास र समृद्धि सम्भव हुन्छ, शिक्षा स्वास्थ्य र सामाजिक क्षेत्रमा सुधार आउँछ साथै आर्थिक सुधार आउँछ। देशको विकासमा युवाहरूको दायित्वका केही बुन्दाहरू। प्रथम, इमानदारी पूर्वक युवाहरूले आफ्नो जिम्मेवारी पूरा गर्नु हो, देशको कानुन पालन गर्नु पनि हो, भ्रष्टाचार हिंसा र लागु पदार्थको प्रयोगबाट टाढा रहनु। यसरी अन्तर्राष्ट्रिय युवा दिवस किन मनाइन्छ भन्ने कुराहरूमा युवाहरूको महत्वलाई सम्मान गर्न र उनीहरूको अधिकार शिक्षा स्वास्थ्य रोजगार र विकासका अवसर बारे जनचेतना फैलाउन तथा देश र समाजको विकासमा युवाहरूको सक्रिय सहभागिता बढाउन यस दिवस मनाइन्छ। युवाहरू विश्वको भविष्यका कर्णधारहरू मात्र होइनन्, उनीहरू वर्तमानका साझेदार पनि हुन्। अन्तर्राष्ट्रिय युवा दिवसले युवाहरूलाई आफ्नै अधिकार खोज्न मात्र नभई देशप्रतिको आफ्नो कर्तव्य र दायित्व सम्झाउने एउटा महत्वपूर्ण अवसर प्रदान गर्दछ। युवा शक्ति राष्ट्रको शक्ति भन्ने नारालाई सार्थक बनाउन हरेक युवा राष्ट्र निर्माणमा जोड्नु पर्छ वा जोड्नु पर्नेछ, किनकि युवाहरूको सहभागिता र दायित्व बिना कुनै पनि राष्ट्रले समृद्धि र विकासको गति लिन सक्दैन। युवाहरू वैदेशिक रोजगारीमा जाने प्रवृत्तिको सट्टा स्वदेशमै उपलब्ध स्रोत र साधनको प्रयोग गरी कृषि पर्यटन र सूचना प्रवृत्ति जस्ता क्षेत्रमा व्यवसाय सुरु गर्नु युवाहरूको ठूलो दायित्व हो। युवाहरू केवल जागिर खोज्ने मात्र नभई नयाँ नयाँ अवसरहरू सृजना गरेर अरूलाई पनि रोजगार लिने रोजगारदाता बन्नुपर्छ। समाजमा व्याप्त प्रथा जातीय भेदभाव लैङ्गिक असमानता र अन्धविश्वास जस्ता कुरीतिहरू विरुद्ध युवाहरूले आवाज उठाउनु पर्दछ।

सामाजिक सेवा, बाढी, पहिरो या भूकम्प जस्ता प्राकृतिक विपत्तिको समयमा राहत र उद्धार कार्यमा युवाहरू सधैँ अग्र पंक्तिमा रहनुपर्छ। राजनैतिक सचेतना र अनुशासन, राजनीतिमा युवाहरूको अर्थपूर्ण सहभागिता हुन जरुरी छ। नेतृत्व तहमा पुगेर नीति निर्माणमा युवा दृष्टिकोण राख्नु आजको युगको आवश्यकता हो। समाज र राज्यका हरेक निकायमा हुने भ्रष्टाचार विरुद्ध खबरदारी गर्दै अनुशासन कायम गर्न युवाहरूले वाचडगको भूमिका निभाउनु पर्दछ। अन्तर्राष्ट्रिय युथ दिवसमा युवाहरूको दायित्वबारे केही थप बुन्दाहरू। युवाहरूले डिजिटल साक्षरता र प्रविधिको अथवा तकनिकीको सदुपयोग गरी देशलाई आधुनिक बनाउन सहयोग गर्नु सक्नुपर्छ। महिला तथा सीमान्तकृत समुदायका युवाहरूको सहभागिता बढाउन पहल गर्नुपर्छ। स्वस्थ खेलकुद र शारीरिक फुर्तीमा ध्यान दिई स्वस्थ समाज निर्माणमा योगदान दिन सक्नु पनि पर्छ। आजको युवा संस्कृति, भाषा, राष्ट्रिय सम्पदाको संरक्षण र सम्वर्धनमा सक्रिय भए अन्तर्राष्ट्रिय विकास हुन सक्छ। जलवायु परिवर्तन र वातावरण संरक्षणमा सचेतना फैलाउन तथा हरियाली बढाउने कुरामा युवाहरूले काम गर्न पर्छ। सामुदायिक विकास, स्वयंसेवक, रक्तदान, राहत तथा उद्धार कार्यमा सहभागी हुनुपर्छ। विश्वव्यापी प्रतिस्पर्धा गर्न सक्ने ज्ञान, सिप र नेतृत्व क्षमतामा पनि विकास गर्नुपर्छ।

0: छ। साथै युवाहरूले राष्ट्रिय एकता, शान्ति, समानता र लोकतान्त्रिक मूल्य मान्यताको सम्मान गर्न सक्नुपर्छ। लागु औषध, दुर्व्यवसन, हिंसा, भ्रष्टाचार र सामाजिक कुरीतिबाट टाढा रही अरूलाई पनि सचेत बनाउन स्वरोजगार र उद्यमशीलता मार्फत रोजगारी गरेर देशको आर्थिक विकासमा योगदान दिन युवाहरूको परम कर्तव्य पनि हो। शिक्षा र सिप हासिल गरी आत्मनिर्भर बन्न पनि युवाहरूको दायित्व नै हो। नयाँ सोच, नव प्रवर्तन र उद्यमशीलतालाई प्रोत्साहन गर्नु पनि युवा वर्गको कर्तव्य हो। आफ्नो अधिकारसँगै कर्तव्य पालन पनि गर्नुपर्दछ। स्वयं सेवा तथा सामाजिक सेवाका कार्यमा सहभागी हुनुपर्छ, जसले गर्दा युवाहरूले समृद्ध, शान्त र प्रगतिशील राष्ट्र निर्माण बनाउन सक्छ। यसरी देशको विकासमा युवाहरूको दायित्वले देशलाई ठूलो खाँचो पूरा गरेको छ अनि देशको विकासमा युवाहरूको भूमिका अत्यन्त महत्वपूर्ण छ। युवाहरू राष्ट्रका वर्तमान शक्ति र भविष्यको नेतृत्वकर्ता हुन्। यसैले अन्तर्राष्ट्रिय युवा दिवसले युवा वर्गलाई आफ्नो दायित्व बुझेर देशको विकासमा सक्रिय योगदान दिन प्रेरित गर्ने महत्वपूर्ण अवसर प्रदान गर्दछ।
1: त अहिले भर्खरै शिक्षा ज्योति कार्यक्रममा प्रस्तुत थियो अन्तर्राष्ट्रिय युवा दिवसको सु अवसरमा देशको विकासमा युवाहरूको दायित्व बारेमा जानकारी, जसलाई प्रस्तुत गर्नुभएको थियो शिक्षिका जुरन राईज्यूले। हवस् त श्रोता, कार्यक्रम प्रस्तुता लेखनाथ राई लगायत म सञ्चालिका शर्मिष्ठा शिक्षा ज्योति कार्यक्रमबाट बिदा चाहन्छौ। नमस्ते।

नमस्कार समादिन श्रोताहरू, म उमेश कार्किदोली उपस्थित भएको छु आजको फोन इन कार्यक्रम स्वस्थ जीवन दिएर। तमाम आदरणीय श्रोतालाई हामी कार्यक्रममा हार्दिक स्वागत एवं अभिवादन जनाउँछौँ। आज श्रोता, के घुँडाको दुखाइले तपाईँको दैनिक जीवनलाई प्रभावित बनाइरहेको छ? हिँड्न, सिँढी चढ्न वा लामो समय उभिन समस्या भइरहेको छ? घुँडाको दुखाइका कारण तपाईँको सक्रिय जीवनलाई प्रभावित तुलाएको छ? अब चिन्ता गर्नु पर्दैन श्रोता। घुँडाको दुखाइ, घुँडा प्रत्यारोपण, रोबोटिक घुँडा प्रत्यारोपण, शल्यक्रिया, उपचारका विकल्प, सावधानी र शल्यक्रियापछिको पुनर्स्थापना विषयमा तपाईँको समस्याहरूको निवारण गर्न आजको हाम्रो यो स्वस्थ जीवन कार्यक्रममा हाम्रो स्टुडियोमा मसँग यहाँ उपस्थित हुनुहुन्छ अर्थोपेडिक तथा जोइन्ट रिप्लेसमेन्ट विशेषज्ञ डाक्टर रविशंकर माझी र आउनु श्रोता, र उहाँसँग हामी बातचित गर्नेछौँ। र यसको निम्ति तपाईँले हामीलाई सोझै फोन गर्न पर्नेछ। हाम्रो फोन नम्बर रहेको छ 0354299937। फेरि एकपल्ट यो नम्बर नोट गर्नुहोला 0354299999317। हामी सरलाई स्वागत गर्दछौँ। सर नमस्कार, फोन आइसकेको छ, हामी फोन उठाउनेछौँ। फोन

0: यो प्रसारण आकाशवाणी खरसाङको। अब सुन्नुहोस् आकाशवाणीको समाचार।
1: यो आकाशवाणी हो, साँझ 6 बजेको मुख्य समाचार उषा किरणबाट सुन्नुहोस्। लोकसभाले खानी तथा खनिज विकास तथा विनियमन संशोधन विधेयक 2026 पारित गरेको छ। यस विधेयकले खानी तथा खनिज ऐन 1957 संशोधन गर्ने उद्देश्य राखेको छ। इलाहाबाद उच्च न्यायालयका पूर्व न्यायाधीश यशवन्त वर्मासँग सम्बन्धित आरोपको छानबिन गर्न गठित समितिको प्रतिवेदन संसदका दुवै सदनमा पेश गरिएको छ। राज्यसभामा केरल विधेयक 2026माथि विचार तथा पारित गर्नका लागि छलफल शुरू भएको छ। यस विधेयकको उद्देश्य संविधानको पहिलो अनुसूचीमा रहेको केरल राज्यको नाम परिवर्तन गरेर केरलम राख्नु रहेको छ। आकाशवाणीको दिल्ली मुख्यालयमा आज रक्तदान शिविर आयोजना गरिएको छ। यो शिविर रक्तदान गरौं जीवन बचाऊ भन्ने नारासहित आयोजना गरिएको हो, जसमा स्वैच्छिक रक्तदान मार्फत जीवन बचाउने महत्वमा जोड़ दिएको छ। आकाशवाणीका विभिन्न एकाइका कर्मचारी तथा अधिकारीहरूले रक्तदान शिविरमा सहभागी भएर रक्तदान गरेका छन्। सरकारले सामाजिक सञ्जालमा प्रसारित एउटा पत्रको खण्डन गरेको छ, जसमा प्रधानमन्त्री मुद्रा योजना अन्तर्गत नाम मात्रको रकम भुक्तानी गरेर ऋण उपलब्ध गराइने दावी गरेको थियो। प्रेस सूचना ब्यूरो पीआईबीको तथ्य जाँच इकाईले उक्त पत्र नक्कली भएको स्पष्ट पारेको छ। चीनका पूर्व प्रधानमन्त्री झू रोङजीको आज 98 वर्षको उमेरमा बेजिङमा निधन भएको छ। उनले 1998 देखि 2003 चीनको प्रधानमन्त्रीको रूपमा सेवा गरेका थिए र देशका सबैभन्दा प्रभावशाली आर्थिक सुधारकहरूमध्ये एक थिए। आकाशवाणीबाट प्रमुख समाचार पूरा भयो। अहिले 6:50 प्रादेशिक समाचारका साथ पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङ।

हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ। अब प्रस्तुत छ कार्यक्रम गाउँले सभा।

0: नमस्कार बिरे दाजु, नमस्कार है साइली बारी, आइपुगे म पनि।
1: नमस्कार नमस्कार चुल्ठे भाई, ठीक समयमा आइपुग्नु भएछ नि है साइली बारी।
2: हजुर हजुर, नमस्कार चुल्ठे दाजु, बिरे दाजु, नमस्कार।
1: नमस्कार नमस्कार,
0: हामी सबै जना सँगसँगै आएको हो।
1: हजुर हजुर, ठीक समयमा भेला भए साँझ तिमी
2: जना सजिलो गरी बसौँ।
1: अनि अब यसरी हामी भेला भएपछि सधैँ विभिन्न विषयमा कुराकानी गर्छौँ।
0: हजुर,
1: आज पनि कुराकानी त गर्नुपर्छ,
2: गर्नु पर्यो, कुराकानी
0: गर्नु त पर्ने हो। तर भर्खरै आएकोले एउटा मनोरञ्जन गरेर गीत सुनेर पो कुराकानी अघि बढाउँ जस्तो लाग्यो, अलिक थाके पनि हो बिरे दाजु साइली भरि।
2: हुन्छ नि,
1: त्यसै गरौँ न त त्यसो भने।
0: हुन्छ हुन्छ हुन्छ।

0: लौ त अहिले हामीले विश्राम गरेर गीत पनि सुन्यौँ अनि अब अघि नै भनियो कि हामी यसरी सभामा भेटघाट भएपछि विभिन्न विषयमा कुराकानी गर्छौँ भनेर अनि यहाँ साइली बुहारीले विभिन्न विषयहरू घरमै सोचेर आउनुहुन्छ आज चाहिँ के सोचेर आउनु भएको छ कुनी
1: हजुर हजुर दाजु आज चाहिँ मैले नि अब हामी त पहाडी क्षेत्रमा बसोबासो गर्छौँ पहाडी क्षेत्र भनेको चाहिँ पर्यटनको लागि एकदमै अब प्रख्यात छ भनौँ न पर्यटनको लागि धेरै पर्यटकहरू हाम्रो क्षेत्रमा आउनुहुन्छ घुम्नुको लागि है त्यही विषयलाई चाहिँ सोचेर आएको छु पर्यटन विकासको प्रमुख आधारहरू पो जानौँ कि भनेर नि दाजु
0: हजुर हजुर साह्रै राम्रो विचार गर्नुभएछ किनभने अब यो पर्यटन उद्योगलाई पनि हामीले एउटा व्यावसायिक रूपमा गऱ्यौँ भने है यसलाई रोजगारको माध्यम बनायौँ भने अवश्य नै यसबाट पनि हामी केही न केही त गर्न सक्छौँ नि तपाईँले सोध्नु भएको प्रश्नको उत्तर चाहिँ कसरी दिन्छु भन्दाखेरि पर्यटन विकासको प्रमुख आधारहरूमा पहिलो चाहिँ हो प्राकृतिक सम्पदा हाम्रो पहाडी इलाकाको प्राकृतिक सौन्दर्य हिमाल पहाड नदी झरना ताल वन जङ्गल वन्य जन्तु जैविक विविधता तथा मनोरम दृश्यले पर्यटकहरूलाई आकर्षित गर्न सक्छ नि त बहिनी त्यसले गर्दाखेरि दार्जिलिङ खरसाङ मिरिक सिक्किम यस्तो पहाडी क्षेत्रमा चाहिँ प्राकृतिक सौन्दर्यले गर्दाखेरि पर्यटनको चाहिँ ठुलो सम्भावना रहेको चाहिँ पाइन्छ यो चाहिँ एउटा प्रमुख आधार नै मान्न सक्छौँ हामी
1: हजुर पक्कै पनि हाम्रो पहाडी क्षेत्र भनेको नै एकदमै प्राकृतिक सौन्दर्यले भरिएको ठाउँ हो नि त दाजु
0: हो नि
2: अनि पर्यटन विकासको आधारहरूमा अर्को चाहिँ मलाई के लाग्छ भनेदेखिको यो ऐतिहासिक एवं पुरातात्विक सम्पदा जस्तै पुरानो दरबारहरू भयो है किल्लाहरू भयो मन्दिर भयो

0: गुम्बाहरू भयो, चर्चहरू, ऐतिहासिक भवनहरू भयो, अनि पुराना बस्ती तथा पुरातात्विक स्थलहरू पनि पर्यटकका लागि एकदमै आकर्षणको केन्द्र हुन्छ।
1: हो, यी हाम्रो ठाउँहरूमा जुन जुन तपाईँले यो कुरा गर्नुभयो नि, यस्ता स्थानहरू त पर्याप्त मात्रामा छ नि चुल्टे भाइ।
0: हो नि, हो नि। अब यस्तो सम्पदाको संरक्षण गरेर इतिहास र संस्कृति बारे पर्यटकलाई हामीले जानकारी दिन सक्यौँ भने चाहिँ अझ राम्रो।
1: अनि यो पर्यटन विकासको अर्को आधार चाहिँ के हो भन्दाखेरि नि, मलाई चाहिँ लागेको कुरा धार्मिक पर्यटन पनि हामीले सुरु गर्न सक्छौँ है।
0: एकदमै
1: जस्तै तपाईँले भनिहाल्नु भयो, मन्दिर, गुम्बा, चर्च, मस्जिद, तीर्थस्थल तथा धार्मिक पर्वहरू धार्मिक पर्यटनका महत्वपूर्ण आधार हुन् हो। अनि धार्मिक स्थलको उचित व्यवस्थापन, सरसफाई, यातायात र आवासको सुविधा बढाउन सके धार्मिक पर्यटनबाट स्थानीय अर्थतन्त्रमा ठुलो योगदान चाहिँ पुग्न सक्छ जस्तो मलाई लाग्छ हौ साइली भरि।
2: मानिसहरू यो मन्दिर, गुम्बा, चर्चमा त प्राय जस्तो आएको देखिन्छ नि त। हजुर हजुर, ठिक कुरा गर्नुभयो।
0: अनि अर्को चाहिँ पर्यटन विकासको प्रमुख आधारहरूमा चाहिँ मलाई के लाग्छ भने सांस्कृतिक पर्यटन। जस्तै अब हाम्रै हेर्यौँ भने हाम्रो जात जातिको समुदायको भाषा भयो, वेशभूषा भयो, खानपान भयो, यहाँको लोकगीत भयो, लोकनृत्य भयो, हस्तकला भयो, चाडपर्व, परम्परा चाहिँ यो सबै चिजहरू चाहिँ पर्यटकका लागि चाहिँ एकदमै महत्त्वपूर्ण आकर्षण हुन्छ। अनि स्थानीय संस्कृति प्रदर्शन गर्दा त्यसलाई केवल मनोरञ्जन मात्रै नभएर चाहिँ संस्कृतिको संरक्षण हाम्रो आउँदो भावी पिँढीहरूलाई पनि सिकाउन सक्छौँ नि त। यो चाहिँ एकदमै पर्यटकहरूको चाहिँ एकदमै आकर्षणको एउटा बिन्दु बनिन सक्छ क्या सांस्कृतिक पर्यटन पनि।
1: हजुर हजुर, तपाईँले ठुलो कुरा उठान गर्नुभयो। किनभने अब हामी जस्तै अब भारतको पन्जाबमा गयौँ भने पन्जाबतिर गएर हामी पन्जाबी वेशभूषाहरू लगाएर तस्विरहरू खिच्ने
0: गर्छौँ।
1: कश्मीरमा गयो भने त्यस्तै अब त्यस्तै प्रकारले हाम्रो ठाउँमा पनि यस्तै प्रकारले सुरु गर्न सकिन्छ नि त। खानपानको कुराहरू गर्न सकिन्छ, लोकगीत, लोकनृत्य, तपाईँले भनेको ठिकै कुरा हो।
0: हजुर हजुर।
1: अनि त्यसरी नै अर्को आधारमा चाहिँ के छ भने नि साइलीभरि, ट्रेकिङ, पर्वत आरोहण, राफ्टिङ, प्याराग्लाइडिङ, माउन्टेन बाइकिङ, क्याम्पिङ, जङ्गल सफारी जस्ता गतिविधिहरू हामीले अन्तर्भुक्त गर्न सक्छौँ होइन। अनि पहाडी क्षेत्रमा पदयात्रा मार्ग र प्राकृतिक दृश्यलाई व्यवस्थित गरी साहसिक पर्यटनको राम्रो विकास चाहिँ हामी गर्न सक्छौँ जस्तो पनि लाग्छ हौ मलाई त।
2: ए हजुर दाजु, यी सबै कुराहरू त भयो है, यो पर्यटन विकासको महत्व के कस्तो छन् त्यो पनि बताइदिनुहोस् न।
0: अब पर्यटन हामी किन विकास गर्नुपर्छ, यसको महत्व के छ भन्दाखेरि, प्रथम कुरो चाहिँ रोजगारको सृजना हुन्छ। अब पर्यटन क्षेत्रले होटल भयो, अहिले चारैतिर हामी होमस्टेहरू देख्छौँ, हामी रेस्टुरेन्टहरू देख्छौँ, यातायात, अनि पर्यटक गाइड, फोटोग्राफी, हस्तकला, मनोरञ्जन तथा अन्य सेवामा चाहिँ प्रत्यक्ष र अप्रत्यक्ष रोजगारीको सृजना गर्छ। अनि पर्यटक जति पनि आउँछन् उहाँहरूले चाहिँ केही न केही हामीले चाह्यौँ भने चाहिँ रोजगारीको सृजना गर्न
1: सक्छौँ। ठिक कुरा गर्नुभयो तपाईँले। त्यसरी नै चुल्टे भाइ,
0: हजुर,
1: पर्यटन विकासले चाहिँ अर्को के गर्छ भन्दाखेरि स्थानीयहरूको आय वृद्धि गर्छ क्या। पर्यटकले स्थानीय होटल, रेस्टुरेन्ट, पसल, यातायात र अन्य सेवामा खर्च गर्दा स्थानीय मानिसहरूको आमदानी बढ्दैन अन्त।
2: हो नि, हो नि, पर्यटकले त्यहाँनिर आएर विभिन्न चिजहरू किन्नुहुन्छ नि त, त आय बढिहाल्छ।
0: त्यसरी नै साइली भरि, अब पर्यटकहरू आएपछि स्थानीय उत्पादनको बजार पनि विस्तार हुन्छ। अब पर्यटकहरूले स्थानीय चिया भयो, मह भयो, अचार भयो, हस्तकला, अरू सर सामग्रीहरू भयो, अब हामीले देख्छौँ नि बाँसको कतिपय हस्तकलाहरू बनाएकोहरू, सामग्रीहरू बनाएकोहरू, कृषि उत्पादन तथा परम्परागत खाद्य पदार्थहरू बिक्री गर्न सकिन्छ।
1: यो डल्ले खोर्सानी त साह्रै मन पराउँछ।
0: अब अरू जग्गा हुँदैन, हाम्रै ठाउँमा हुन्छ। अनि पर्यटकहरू आएर चाहिँ धेरै कुराहरू चाहिँ उहाँहरूले चाहिँ हेर्न चाहनुहुन्छ, किन्नुहुन्छ, त्यो कुराहरू चाहिँ स्वाद लिनुहुन्छ। त्यसले गर्दाखेरि पनि स्थानीय उत्पादनलाई चाहिँ बजार उपलब्ध गराउँछ। अनि अघि भने जस्तै रोजगारी नै बढ्छ भनौँ न, आय स्रोत बढ्छ।
1: अनि यो बाहेक पर्यटन विकासको अरू महत्त्वहरू पनि

0: आहा, बडा रमाइलो भयो, आनन्द आयो। हामीले आज पर्यटन विकासका कुराहरू गरिरहेका छौँ, कसरी के हुन्छ कसो हुन्छ भन्ने कुराहरू गरिरहेका छौँ। साइली बुहारीले प्रश्नहरू सोधिरहनु भएको छ, साइली बुहारीले पनि केही न केही त सोच्नु भएको होला।
1: पक्कै पनि अब पर्यटन विकासलाई चाहिँ कसरी व्यावसायिक बनाउन सकिन्छ भन्ने विषयलाई लिएर चाहिँ म जानकारी प्राप्त गर्दैछु नि दाजुहरूबाट।
2: अनि तपाईँले अघि पर्यटन विकासको महत्वहरू सम्बन्धी सोध्नु भएको थियो, अनि हामीले पनि जाने जति कुराहरू बताउँदै थियौँ है। त्यसरी नै यो पर्यटन विकासको अर्को महत्व चाहिँ छ ग्रामीण क्षेत्रको विकास, बुझ्नुभयो त। पर्यटनलाई चाहिँ गाउँसम्म विस्तार गर्न सके सडक, खाने पानी, बिजुली, संचार, इन्टरनेट र स्वास्थ्य सेवा जस्ता बुनियादी विकास हुन सक्छ। कसो लाग्छ तपाईँलाई?
1: हजुर हजुर, एकदमै सही कुरा गर्नुभयो नि। गाउँसम्म विस्तार गर्ने सडकहरू बन्यो भने पर्यटकहरूलाई आउनु सुविधा हुन्छ।
0: हो नि हो नि। अब यही कुरामा म के जोड्न चाहन्छु भने हाम्रो संस्कृति संरक्षण पनि हुन्छ। अब पर्यटकहरूको आकर्षणको कारण चाहिँ स्थानीय भाषा, गीत, नृत्य, कला, परम्परा, हामीले लगाउने पोसाक, खानपानको संरक्षण र प्रवर्धन गर्न पनि सकिन्छ। अब पर्यटकहरू नयाँ कुरा हेर्न, नयाँ कुरालाई अनुभव गर्न यहाँ आएका हुन्छन्, अनि हामीले चाहिँ हरेक कुरामा नै पर्यटकहरूलाई चाहिँ आकर्षण गर्नको निम्ति चाहिँ यो संस्कृति

0: भक्षणहरू पनि गर्न सक्छौँ। यो गर्दा चाहिँ हाम्रो जति पनि पर्यटकहरू घुम्न आउनुहुन्छ उहाँहरूले पनि नयाँ कुरा सिकेर जानुहुन्छ, आदान प्रदान हुन्छ भनौँ न।
1: पक्कै पनि दाजु।
2: अनि पर्यटन विकासको अर्को महत्वपूर्ण महत्व चाहिँ के रहेको छ भने साइली भरि वातावरण संरक्षणमा सहयोग गर्छ यसले। प्राकृतिक पर्यटनलाई वातावरणसँग मिल्दो जुल्दो ढङ्गले सञ्चालन गर्न सके जङ्गल नदी झरना ताल र जैविक विविधता संरक्षण प्रति चाहिँ स्थानीय समुदायमा चेतना बढाउन सक्छ, उनीहरूलाई सिकाउन सकिन्छ के।
1: हजुर हजुर हजुर। यो पर्यटन विकासको लागि आवश्यक क्रियाकलापहरू चाहिँ के रहेका छन् त्यो पनि बताइदिनुहोस् न।
0: अब विशेष पर्यटन विकासका लागि नि सरकारले केवल सुन्दर ठाउँ हुनु मात्र चाहिँ पर्याप्त हुँदैन। पर्यटकलाई सुरक्षित र सहज अनुभव दिनको निम्ति चाहिँ विभिन्न कुराहरू आवश्यक हुन्छन्। जस्तै मुख्य कुरा चाहिँ राम्रो सडक तथा यातायात हुनु पर्यो,
2: पक्का कुरा।
0: अनि कहाँ अब आउनु त आउनुहुन्छ पर्यटकहरू, तर आएर कता बस्ने, कहाँ बस्ने, होटल तथा होमस्टेको सुविधाहरू हुनु पर्यो, स्वच्छ खाने पानी हुनु पर्यो, सार्वजनिक शौचालय, अब घुम्नु कता कता गएपछि त अब शौचालयको व्यवस्थाहरू पनि हुनु पर्यो ठाउँ ठाउँमा, अनि सरसफाई तथा फोहोर व्यवस्थापन राम्रो हुनु पर्यो। किनभने जति पर्यटकहरू आउनुहुन्छ त्यति नै अब हामी जति जनसङ्ख्या हुन्छौँ त्यति नै फोहोरहरू त बढ्छ, तर यसलाई फोहोर व्यवस्थापन गर्ने व्यवस्था हुनु पर्यो। स्वास्थ्य तथा प्राथमिक उपचार केन्द्र चाहिँ हुनै पर्छ, किनभने पर्यटकहरू घुम्नु आउँदाखेरि कोही बिमारी हुनुहुन्छ होला, के हुनुहुन्छ होला, उहाँहरूलाई यो सुविधा पनि हुनु पर्यो। अनि पर्यटक सूचना केन्द्र पनि निर्माण भएको हुनु पर्यो। अब कहाँ जाने, के गर्ने, पर्यटक भनेपछि त घुम्न आएको नयाँ व्यक्ति, नयाँ ठाउँ, अनि उहाँहरूलाई सूचना दिने केन्द्र हुनु पर्यो। अब इन्टरनेट तथा सञ्चारको सुविधा हुनु पर्यो, अहिले त हरेक कुरा इन्टरनेटद्वारा हुन्छ। अनि पर्यटकको सुरक्षा हुनु पर्यो, प्रशिक्षित पर्यटक गाइड पनि हुनु पर्यो। अब कता घुमाउने, के घुमाउने, के भन्ने, यहाँको यो ठाउँको कथा व्यथाहरू त सुनाउनु पर्यो नि त होइन। अब पर्यटकहरू आउँदाखेरि पार्किङको सुविधा पनि हुन एकदमै जरुरी छ। अब गाडीमा आउनुहुन्छ, गाडीमा आएपछि गाडी राख्ने सुविधा छैन भने कसरी घुम्ने त, होइन, त्यो सुविधा पनि हुनु पर्यो। अनि पैदल मार्गमा ट्रेकिङहरू गर्नु रुचाउनुहुन्छ भने त्यो व्यवस्था हुनु पर्यो। संकेत बोर्ड तथा दिशा निर्देशन बोर्डहरू लागेको हुन्छ नि, अब यो जग्गा जानुको लागि चाहिँ तपाईँले दाहिने तर्फ जानुपर्छ, बायाँ तर्फ जानुपर्छ, त्यो कतिपय चिजहरू चाहिँ ठाउँ ठाउँमा लगाएको हुनु पर्यो, जसमा कि पर्यटकहरूलाई चाहिँ सुविधा होस्। अनि डिजिटल प्रचार प्रसार एकदमै आवश्यक छ अहिले। अहिले अब हाम्रो ठाउँको के छ, कस्तो छ, हाम्रो ठाउँमा के पाउन सक्नुहुन्छ, कता कता जानु सक्नुहुन्छ भन्ने चाहिँ डिजिटल प्रचार प्रसार भयो भने चाहिँ पर्यटकहरू आएर उहाँहरूलाई सुविधा हुन्छ। अनि आपतकालीन उद्धार व्यवस्था, यो चाहिँ कस्तो भने हाम्रो त पहाडी क्षेत्र छ, यदि आपतकालीन केही घटनाहरू घट्यो भने त्यसलाई चाहिँ उद्धार गर्ने व्यवस्था पनि हुनु पर्यो नि त। योहरू चाहिँ हामीले विशेष विचार गर्नुपर्छ। हाम्रो जति पनि पर्यटकहरू आउनुहुन्छ उहाँहरू चाहिँ अब सजिलैसँग घुम्न फिर्न डुल्न यहाँको हरेक कुरा अवलोकन गर्न चाहिँ सजिलो बनाउनको निम्ति चाहिँ पर्यटन विकासको यो पूर्वाधारहरू चाहिँ हामीले तयार गर्नुपर्छ।
2: यही कुरामा एउटा मलाई थप्न मन लागेको कुरा चाहिँ के भन्नु, तपाईँले जुन यो डिजिटल प्रचार प्रसारको कुरा गर्यौँ नि, डिजिटल प्रचार प्रसार चाहिँ किन गरेको भन्दाखेरि चाहिँ पर्यटकहरूलाई लालायित गर्न उनीहरूलाई, तर जसले पनि यो पर्यटन उद्योगमा लागेका छन् है उनीहरूले चाहिँ पर्यटकहरूलाई राम्रो व्यवहार गर्न सक्यो भने चाहिँ के हुँदो रहेछ भन्दाखेरि त्यही व्यवहारले गर्दाखेरि चाहिँ उनीहरूले आफै नै प्रचार प्रसार गर्दो रहेछ क्या।
0: त्यो पनि
2: त्यो कुरा पनि हामीले ध्यान चाहिँ दिएको हुनुपर्छ जस्तो लाग्छ मेरो विचारमा।
1: हजुर हजुर, हो नि, मान्छेको व्यवहार नै सबैभन्दा ठुलो कुरो हो नि त दाजु।
2: हो नि,
1: व्यवहार राम्रो छ भने यो आफ्नो क्षेत्रको प्रचार प्रसार उनीहरूले नै गरिदिन्छन् नि।
2: अब त्यो सँगसँगै अब हाम्रो पहाडी इलाकामा हेर्नु हो भने अहिले होमस्टे व्यवसाय पर्यटन उद्योगको लागि ठुलो एउटा बाटो नै हो भन्न मिल्छ,
1: मुख्य भूमिका खेलेको छ भनौँ न। हजुर,
2: अनि ग्रामीण पर्यटन विकासमा होमस्टे अत्यन्त प्रभावकारी माध्यम हो। होमस्टेमा पर्यटकले स्थानीय परिवारसँग बसेर स्थानीय खानपान, संस्कृति, जीवनशैली र परम्पराको प्रत्यक्ष अनुभव लिन सक्छन्। यसबाट घर धनीले अतिरिक्त आमदानी प्राप्त गर्न सक्छन् र गाउँमै रोजगारी सृजना हुन्छ। उदाहरणको लागि पर्यटकलाई स्थानीय खाना, लोकगीत, लोक नृत्य, कृषि गतिविधि, चिया बगान, भ्रमण, पदयात्रा तथा स्थानीय हस्तकलाको अनुभवहरू गराउन सकिन्छ। तर हाम्रो

0: पहाडी क्षेत्रमा जति पनि होमस्टे सञ्चालन भइराखेको छ नि यो जुन जुन कुराहरू मैले भने नि यो भएको छ जस्तो लाग्दैन किन भन्नुहोस् त किनभने उनीहरूले यो खानपानमा विशेष गरेर बाहिरकै चिजहरू चिकन चिल्ली अरे कुनै के भन्नेहरू चाहिँ पकाउने गर्दछ उनीहरूलाई पस्किने गर्दछ तथापि हामीले हाम्रो स्थानीय खानपिन संस्कृतिलाई अझै बढावा दियो भने त झन् सुनमा सुगन्ध हुन्थ्यो कि भन्ने
1: दाजुले किनभने पर्यटक भनेको बाहिरबाट आएको मान्छे हो नि त बाहिरको मान्छेलाई चाहिँ अब हाम्रो पनि त आफ्नै कला संस्कृति सभ्यता छ नि त दाजु त्यसको पहिचान हजुर त्यसको पहिचान चाहिँ हामीले गराउन सक्यो भने एकदमै राम्रो
2: हजुर हजुर अब यही कुरामा म के जोड्न चाहन्छु भने पर्यटन र स्थानीय कृषिको सम्बन्ध छ नि त गहिरो सम्बन्ध छ होइन पर्यटन विकासले चाहिँ कृषिलाई पनि कसरी फाइदा पुर्याउन सक्छ भनेदेखिको अब होमस्टेहरू भनिहाल्नु भयो होटल रेस्टुरेन्टहरू भयो स्थानीय रूपमा उत्पादन गरिएको तरकारीहरू भयो फलफुलहरू भयो दुध अन्डा मासु मह चिया अन्य खाद्य सामग्रीहरू चाहिँ उपलब्ध गराउन सकिन्छ त्यो होटल होमस्टेमा यसरी चाहिँ स्थानीय उत्पादन पनि अब राम्रो भयो बजार पनि यसको राम्रो भयो अनि यो जुन चाहिँ छ अब स्थानीय खेतीपातीहरू पनि बिक्री गर्ने कुन चाहिँ बजारहरू चाहिँ खोजिरहनु परेन
0: हो नि
2: खोजिरहनु परेन अनि विशेष गरी पहाडी क्षेत्रमा चाहिँ अर्ग्यानिक खेती चिया पर्यटन भयो फुल खेती फलफुल खेती तथा कृषि पर्यटनलाई चाहिँ जोड्न सक्छौँ हामी एकदमै राम्रो हुन्छ
1: पक्कै पनि है धेरै राम्रो कुरा गर्नुभयो यहाँ चुल्ठे दाजुले त्यसै गरेर यो पर्यटन विकासको चुनौती अथवा समस्याहरू पनि त होला नि दाजु ती समस्याहरू के छन् त्यो पनि बताइदिनुहोस् न
0: हजुर हजुर ठिकै कुरा गर्नुभयो किनभने समस्या त सबै ठाउँमा अवश्य रहेकै हुन्छ अब पर्यटन विकासको चुनौतीहरूमा कमजोर सडक तथा यातायात पर्याप्त होटल तथा आवासको अभाव हुन सक्छ सरसफाइको कमी हुन सक्छ फोहोर व्यवस्थापनको समस्या पर्यटकीय स्थलको पर्याप्त प्रचार प्रसार नहुनु यो पनि समस्या नै मान्नुपर्छ हामीले है दक्ष गाइडको कमी पर्यटक सुरक्षा सम्बन्धी समस्याहरू प्राकृतिक सम्पदाको क्षति अव्यवस्थित निर्माणहरू के अनि मौसममा निर्भरता
1: बुझ्नुभयो
0: किनभने वर्षायाममा हाम्रो पहाडी इलाकामा धेरै पानी पर्ने हुन्छ
1: है
0: त्यसले गर्दा पनि पर्यटकहरूलाई ठुलो समस्या र चुनौतीहरू चाहिँ आउन सक्छ है
1: त्यस्ता चुनौतीहरूको सामना गर्नुपर्ने रहेछ त्यसो हो भने नि दाजु यो पर्यटनको हामीले प्रबन्धन चाहिँ कस्तो प्रकारले गर्नुपर्ने हो त्यो पनि बताइदिनुहोस् न
2: अब आजको समयमा चाहिँ पर्यटन प्रबन्धनका लागि चाहिँ विशेष गरी डिजिटल माध्यम चाहिँ अत्यन्त महत्त्वपूर्ण भएको छ
0: ठिक हो
2: अहिले अब पर्यटकीय स्थलहरू हुन्छ घुम्ने जग्गाहरू हुन्छ बस्ने जग्गाहरू हुन्छ आकर्षक त्यसको फोटोहरू भयो भिडियोहरू निर्माण गरेर सामाजिक सञ्जालमा प्रचार प्रसार गर्न सक्यो भने एकदमै राम्रो है अब वेबसाइटहरू छ डिजिटल नक्साहरू निर्माण पर्यटकको लागि चाहिँ एकदम अहिले चाहिँ अनलाइन सूचना चाहिँ उपलब्ध गराउने एउटा माध्यम बनिएको छ नि त त्यो भएर हामीले यो डिजिटली पनि एकदमै काम गर्न सक्छौँ पर्यटन विकासको निम्ति अनि स्थानीय संस्कृति र खानाको भिडियोहरू बनाएर प्रचार प्रसार गर्ने है पर्यटन महोत्सवको आयोजनाहरू गर्ने अनि विभिन्न घुमफिर गरेको भिडियोहरू बनाउने होइन अब मिडिया कर्मीहरूसित सहकार्य गरेर अब कुनै धेरै उत्पादनहरू हुन्छ हाम्रो ठाउँमा त्यो उत्पादनहरूको चाहिँ ब्रान्डिङहरू पनि गर्न सक्छौँ हामीले यस्तो कार्य गर्दाखेरि चाहिँ हामीले धेरै जसो चाहिँ यो पर्यटक प्रबन्धन चाहिँ यो प्रकारले चाहिँ हामीले गर्न सक्छौँ पर्यटकहरूलाई चाहिँ एकदम आकर्षित गर्न सक्छौँ ल्याउन सक्छौँ होइन
0: अनि साइली बरी अन्तमा चाहिँ मलाई के भन्न मन लाग्यो भने अब पर्यटन विकास भनेको पर्यटकलाई कुनै ठाउँमा ल्याउनु मात्र होइन त्यो ठाउँको प्रकृति संस्कृति र सम्पदाको संरक्षण गर्दै स्थानीय जनताको जीवन स्तर सुधार्नु पनि हो योजना बनाएर धेरै दिनसम्म चल्ने खालका पर्यटनको विकास गर्न सके यसले रोजगारीको सृजना हुन्छ स्थानीय उत्पादनको बजार विस्तार हुन्छ संस्कृतिको संरक्षण र आर्थिक आयमा चाहिँ महत्त्वपूर्ण योगदान पुर्याउन सकिन्छ अनि विशेष गरेर अघि नै भनियो पहाडी क्षेत्रको लागि प्राकृतिक सौन्दर्य स्थानीय संस्कृति कृषि होमस्टे स्थानीय उत्पादनलाई एकैचोटि पर्यटन विकासमा ल्याएर यसलाई प्रभावकारी रूपमा चाहिँ हामीले ल्याउन सक्यो भने चाहिँ अवश्य नै यसबाट पनि हामी रोजगारीहरू चाहिँ सृजना गर्न सक्छौँ

0: छौ साइले बरे
1: हजुर हजुर
2: धेरै राम्रो कुराहरु गर्नु भयो आज दाजुहरुले आजको सभामा हामीले पर्यटन विकासबाट चाहिँ कसरी पहाडको आर्थिक सामाजिक विकासलाई चाहिँ टेवा पुर्याउन सकिन्छ भन्ने विषयमा चर्चा परिचर्चा गर्यौं दाजुहरुले धेरै राम्रो जानकारी दिनुभयो मैले धेरै कुराहरु पनि बुझे एकदमै खुशी लाग्यो मलाई
0: हजुर अब यसरी कुराकानी गर्दा गर्दै हाम्रो बिदाको समय पनि भएछ
1: भनेपछि समय सिद्धियो भनेपछि त अब
2: बसिरहने कुरा आएन घरतिर लाग्नुपर्छ दाजु
0: लु जाउँ न त तिनैजना
1: लु जाउँ

आज अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङले भन्नुभयो, सिक्किममा हाम्रा युवाहरूले आफ्नो प्रतिभा, दृढ संकल्प र उज्जवल भविष्य निर्माण गर्ने प्रतिबद्धता मार्फत हामीलाई प्रेरणा दिइरहेका छन्। उहाँले भन्नुभयो, हामी आफ्ना युवाहरूलाई गुणस्तरीय शिक्षा, सार्थक अवसरहरू, सीपहरू र उनीहरूको क्षमतालाई साकार पार्न, साथै बलियो, समावेशी र प्रगतिशील सिक्किम र भारतमा योगदान पुर्याउन सही समर्थन प्रदान गर्दै सशक्त बनाउँदै जाउँ। 15 अगस्तमा हुने तय भएको सिक्किमको आगामी ऐतिहासिक मिर्गौला प्रत्यारोपणको तयारीलाई अन्तिम रूप दिन एसटीएनएम अस्पतालले आज प्रशासनिक र सञ्चालन समीक्षा बैठकहरू आयोजना गर्यो। समीक्षामा नयाँ अंग प्रत्यारोपण केन्द्र र प्रत्यारोपणपछिको आईसीयूको आगामी उद्घाटनमा केन्द्रित त्यस दिनका लागि आवश्यक पर्ने सबै महत्वपूर्ण आधारभूत कार्यहरू समेटिएका थिए। छलफलमा विशेष गरी निर्बाध सहभागी व्यवस्थापन र समग्र कार्यवाहीका लागि सम्पर्क अधिकारीहरूलाई पंक्तिबद्ध गर्ने कुरामा ध्यान केन्द्रित गर्दै सहज समन्वय स्थापना गर्नु पनि समावेश थियो। सिक्किम सरकारका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जीटी ढुंगेलले त्यस दिन राज्यपाल ओमप्रकाश माथुरलाई प्रमुख अतिथिको रूपमा कार्यक्रममा उपस्थित हुन आमन्त्रित गरे, जसलाई श्री माथुरले स्वीकार गर्नुभएको छ। सिक्किम सरकारको पर्यटन तथा नागरिक उड्डयन विभागले जारी गरेको तथ्याङ्क अनुसार जनवरीदेखि जुलाई 2026सम्म सिक्किममा 13 लाख भन्दा बढी घराइसी पर्यटक र 32,618 विदेशी पर्यटक आगमन रेकर्ड गरिएको छ। जनवरीमा घराइसी पर्यटक आगमन लगभग 2,20,000 थियो। यसै महिना सबैभन्दा बढी 6,557 विदेशी पर्यटक आगमन रेकर्ड गरिएको छ। त्यसपछि अप्रेलमा 8,913 र मे महिनामा 5,987 पर्यटक आगमन भएको छ। स्रोतका अनुसार 2026को पहिलो 7 महिनामा मेमा सबैभन्दा बढी घराइसी पर्यटक आगमन रेकर्ड गरिएको छ। राष्ट्रिय हरित न्यायाधिकरण एनजीटीले दक्षिण सिक्किमको समरदोङमा रहेको टिस्टा 6 जलविद्युत परियोजनाको निर्माणाधीन सुरुङभित्र ग्यास सम्बन्धी दुर्घटनामा कामदारहरूको मृत्युको बारेमा स्वतः संज्ञान लिएको छ। नयाँ दिल्लीस्थित एनजीटीको प्रमुख इजलासले यो मुद्दा लिँदै थप कार्यवाहीका लागि यसलाई कोलकाताको पूर्वी क्षेत्रीय इजलासमा स्थानान्तरण गर्न निर्देशन दिएको छ। यो घटनाक्रम सुरंगभित्र भएको घातक ग्यास दुर्घटनापछि भएको हो, जसमा गत 20 जुलाईका दिन धेरै कामदारहरूले आफ्नो ज्यान गुमाए। पूर्वी कमाण्डको तत्वावधानमा

0: शक्ति कोरले उत्तरी सिक्किमको अति उचाई र दुर्गम भूभागमा सैन्य अभ्यास सञ्चालन गर्यो। अभ्यासले कठिन परिस्थितिमा सैनिक र सैन्य उपकरणहरूको शक्ति परीक्षण गर्यो। सबै हतियारहरूबीच निर्बाध समन्वय र प्रभावकारी उपकरण व्यवस्थापनले उत्कृष्ट परिणामहरू प्रदान गर्दै अनुकूलन क्षमता समन्वय र लडाई तयारी प्रदर्शन गर्यो। वन्दे मातरमको 150 वार्षिकोत्सव मनाउन केन्द्रीय एकीकृत किट व्यवस्थापन केन्द्र गान्तोकले सरकारी जुनियर हाई स्कूल रे मिन्दुमा एक आउटरीच कार्यक्रमको आयोजना गर्यो। यो उत्सव 15 अगस्तमा समाप्त हुने हर घर तिरंगा सप्ताहको पनि एक हिस्सा हो। यस क्रममा विद्यार्थीहरूले वन्दे मातरम गीत र परम्परागत लेप्चा नृत्य प्रस्तुत गरे पछि स्कूलका विद्यार्थीहरू र शिक्षकहरूले क्विज प्रतियोगितामा भाग लिए। सिक्किम सरकारको ग्रामीण विकास विभागले आज पाकिमको रर्बन कम्प्लेक्समा विकसित भारत रोजगार र आजीविका मिशन ग्रामीणका लागि ग्यारेन्टी अर्थात वीबीजी रामजी सम्बन्धी जिल्ला स्तरीय पञ्चायत सम्मेलन आयोजना गर्यो। सहसचिव वीबीजी रामजी दीपक राईले यस सम्बन्धी प्रस्तुति दिनुभयो, जसमा 125 दिनको ग्यारेन्टी गरिएको ज्याला रोजगारी, 14 दिनभित्र ज्याला भुक्तानी र 60-40 केन्द्र राज्य कोष अनुपात सहित यसका प्रमुख प्रावधानहरू प्रस्तुत गरिएका थिए। स्वतन्त्रता दिवस समारोह समिति रिनक निर्वाचन क्षेत्रले आज मामरिङ वरिष्ठ माध्यमिक विद्यालयमा 80 स्वतन्त्रता दिवस निर्वाचन क्षेत्र स्तरीय खुल्ला फुटबल टुर्नामेन्ट 2026 आयोजना गर्यो, जसमा दुई सेमिफाइनल खेलहरू भए। ग्रामीण विकास विभाग, पञ्चायती राज विभाग र सहकारी विभागका मन्त्री अरूण कुमार उप्रेती प्रमुख अतिथिको रूपमा उपस्थित थिए। 15 अगस्तमा हुने फाइनलमा पासाङ फुटबल क्लबले रोराथाङ वरिष्ठ माध्यमिक विद्यालयसँग खेल्नेछ। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।
1: आजको रहल अनि भोलि प्रसारण गरिने कार्यक्रमहरूको रूपरेखा अहिले 6:50 सुन्नुहुनेछ यस केन्द्रको प्रादेशिक समाचार। 7 लोकलहरीमा सुन्नुहुनेछ पारस घिमिरेको स्वरमा लोकगीत। 7:15 सुरसङ्गम, जसमा सुन्नुहुनेछ विजया चौहानको स्वरमा आधुनिक गीत। 7:45 खुर्सानी कार्यक्रम। 8 युवावाणीमा सुन्नुहुनेछ आजको युवा भोलिको भविष्य विषयमा किनारा शर्माबाट एक वार्ता। 8:30 चर्चा चौतारी। यस अतिरिक्त आकाशवाणी दिल्ली केन्द्रका कार्यक्रमहरू रेली गरी सुन्नुहुनेछौँ। 9:15 स्पोटलाइट, 9:30 चर्चाका विषय अनि 10 आजका फनकार।

भोलिको हाम्रो बिहानी अधिवेशन आरम्भ हुन्छ 6:20 6:30 अर्चनामा सुन्नुहुनेछ दया र करुणा मानवताको पहिचान विषयमा राखी प्रधानबाट एक वार्ता। 7:05 शुभ प्रभात। 7:35 सङ्गीत प्रवाह। 8:30 समय रहनेछ रङ बिरङको सञ्चारको। 8:45 योजना साथै हिन्दी फिल्मी गीतहरू। 9:30 सुन्नुहुनेछ सृजना। 10:02 नशामुक्त युवा भारतमाथि एक विशेष कार्यक्रम। 10:30 80 स्वाधीनता दिवसको उपलक्ष्यमा सङ्गीतमय रूपको श्रृङ्खलामा सुन्नुहुनेछ स्वाधीनता सेनानी जङ्गवीर रावत छेत्रीमाथि एक जानकारी। 11:05 स्वरमाधुरी। 11:30 बङ्गला सङ्गीतको कार्यक्रम। 12:05 तपाईँको अनुरोधमा। 12:30 मेलोडी टाइम। 1:02 तिब्बती कार्यक्रम। 2:30 सुन्न पाउनुहुनेछ नेपाली आधुनिक गीत। 3:00 फिल्मी सङ्गीत। 3:20 गीत सङ्गीत। 4:00 नारी प्रगतिमा सुन्नुहुनेछ भारतका स्वतन्त्रता सेनानीहरूमाथि हबिन मोक्तानबाट एक जानकारी। 4:30 शिक्षा ज्योतिमा सुन्नुहुनेछ दिपाली राईबाट अङ्ग्रेजीको एक पाठ द नर्थ सिप।

यसरी नै साँझ 5:05 सुन्नुहुनेछ फौजी श्रोताहरूको निम्ति फिल्मी गीतको कार्यक्रम जय जवान। 5:30 इभिनिङ मेरो लिज 6:10

प्रायोजित कार्यक्रम किसान वाणी। 7 बजे लोकलहरीमा सुन्नुहुनेछ गोविन्द सिंह घतनीको स्वरमा लोकगीत। 7:15 सुरसङ्गममा सुन्नुहुनेछ देवेन्द्र लेप्चाको स्वरमा आधुनिक गीत। 7:45 भुटानी कार्यक्रम। 8 बजे युवावाणीमा सुन्नुहुनेछ आफूलाई बचाउने कला विषयमा एक वार्ता। 8:30 चर्चा चौतारी। यसबाहेक आकाशवाणी दिल्ली केन्द्रका कार्यक्रमहरू रिले गरी सुनाउनेछौँ। 9:15 स्पोटलाइट, 9:30 कन्ट्री साइड अनि 10 बजे संसदको प्रश्नकाल। अहिले सुन्दै हुनुहुन्थ्यो आजको रहल अनि भोलि प्रसारण गरिने कार्यक्रमहरूको रूपरेखा। अब सुन्नुहोस् मौसमको साधारण विज्ञप्ति। प्राप्त विज्ञप्ति अनुसार पश्चिम बङ्गालको निम्न हिमालय अञ्चल अनि सिक्किमका विभिन्न स्थानहरूमा आगामी 72 घण्टाभित्रसम्ममा गर्जनसहित वर्षा हुने सम्भावना छ।

0: अब सुन्नुहोस् यसकेन्द्रको प्रादेशिक समाचार।
1: नमस्कार, यो आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार उषा किरणबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले युवाहरूलाई आफ्नो प्रिय व्यक्तिको आत्मकथा पढ्ने अनि रिल्स तथा सोसल मिडिया इन्फ्लुएन्सर्सको युगमा सर्टकट अपनाउनबाट बाँच्ने अनुरोध गर्नुभएको छ। राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारीले भन्नुभयो, राज्य सरकार बलजफ्ती धर्मान्तरणलाई रोक्नका लागि एक विधेयक ल्याउने योजना बनाइरहेको छ। खरसाङको सन्त अल्फन्सिस विद्यालय र महकुमा प्रशासनको सहयोगमा खरसाङमा हर घर तिरङ्गा र्यालीको आयोजना गरिएको छ। दार्जिलिङ वेलफेयर सोसाइटीले क्याप्टन ब्रिजेश थापा DWS उत्कृष्ट उपलब्धि पुरस्कार 2026 लागि आवेदन आह्वान गरेको छ। र खरसाङ बजारदेखि केही मास्तिर एउटा पिकअप भ्यान दुर्घटना हुँदा धेरैजना घाइते भएका छन्। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले युवाहरूलाई आफ्नो प्रिय व्यक्तिको आत्मकथा पढ्ने अनि रिल्स तथा सोसल मिडिया इन्फ्लुएन्सर्सको युगमा सर्टकट अपनाउनबाट बाँच्ने अनुरोध गर्नुभएको छ। श्री मोदीले बाधाहरूसित विचलित नभई राष्ट्रिय आत्मनिर्भरताको मार्गमा अग्रसर हुने साहस बनाइराख्न युवावर्गलाई आह्वान गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा पूर्व राष्ट्रपति रामनाथ कोविन्दको आत्मकथा भारतीय गणराज्यका विजय मेरा जीवन मेरा संघर्षको विमोचन गर्नुभयो। यो आत्मकथाले श्री कोविन्दको उल्लेखनीय जीवन यात्राको एक व्यक्तिगत विवरण प्रस्तुत गर्दछ, जसमा उहाँको प्रारम्भिक जीवनदेखि लिएर उहाँको विशिष्ट सार्वजनिक जीवन अनि भारतको 14 राष्ट्रपतिको रूपमा उहाँको सेवासम्मको अनुभव, संघर्ष अनि उपलब्धिहरूको वर्णन रहेको छ। यो पुस्तकले ती मूल्यहरू, अनुभवहरू अनि परिस्थितिहरूको जानकारी दिँदछ जसले उहाँको जीवन अनि सार्वजनिक सेवालाई साकार दिएको छ। यस अवसरमा श्री मोदीले भन्नुभयो, राष्ट्रपतिको रूपमा रामनाथ कोविन्दको मार्गदर्शन उहाँका लागि शक्तिको एउटा ठूलो स्रोत बनेको छ। राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारीले भन्नुभयो, राज्य सरकार बलजफ्ती धर्मान्तरणलाई रोक्नका लागि एक विधेयक ल्याउने योजना बनाइरहेको छ। बाँकुरामा हिजो पश्चिमाञ्चल उन्नयन परिषदको बैठकपछि संवाददाताहरूसितको बातचितमा मुख्यमन्त्रीले भन्नुभयो, राज्यमा चाँडै एक समान नागरिक संहिता लागू गरिनेछ। उहाँले भन्नुभयो, यस सम्बन्धमा एक मसौदा विधेयक तयार गरिसकिएको छ। श्री अधिकारीले आरोप लगाउनुभयो, धार्मिक संस्थानहरूको स्थापनाको नाममा विदेशबाट धन प्राप्त भइरहेको छ अनि यस धनको उपयोग धर्मान्तरणका लागि प्रयोग गरिँदैछ। उहाँले भन्नुभयो, सरकारले यस प्रकारका गतिविधिहरूमा तत्काल रोक लगाउन एक नयाँ कानून बनाउनमा विचार गरिरहेको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज आध्यापीठमा भन्नुभयो, आरजीकर मेडिकल कलेज अस्पतालमा भएको दुष्कर्म अनि हत्या जस्ता घटनाहरूबाट समाजलाई बचाउनका लागि धार्मिक एवं आध्यात्मिक जागरण आवश्यक छ। उहाँले भन्नुभयो, मानिसहरूमा पापबोधको विवेक जगाउनका लागि गीताको अध्ययन अपेक्षित छ। मुख्यमन्त्रीले भन्नुभयो, समझदार अनि जिम्मेदार मनुष्य बन्नका लागि धार्मिक तथा आध्यात्मिक चेतना जरूरी छ। मुख्यमन्त्रीले भन्नुभयो, पश्चिम बंगाल केवल संस्कृतिको राजधानी मात्रै होइन तर आध्यात्मिकताको पनि राजधानी हो। अनेक महान सन्तहरूले यस भूमिमा जन्म लिएर आध्यात्मिक जागरणको सन्देश दिएका छन्। माध्यमिक अनि उच्च माध्यमिक स्तरमा वर्ष 2025 को शिक्षक भर्तीमा अन्य पछाडिएका वर्ग ओबीसी आरक्षण कति हुनेछ, यसलाई लिएर स्कूल सेवा आयोगले एसएससी कानूनी सल्लाह लिनेछ। यस नीतिमा निर्णय नभएसम्म नियुक्ति पत्र जारी गर्ने प्रक्रिया सोमबारको दिन नै पश्चिम बंगाल माध्यमिक शिक्षा बोर्डले स्थगित गरेको छ। एसएससीका अध्यक्ष दुष्मन्त नारीवालाले हिज संवाददाता सम्मेलनमा भन्नुभयो, नियुक्ति प्रक्रिया शुरू भएपछि कुनै पनि कानूनी जटिलता उत्पन्न नहोस् अनि पारदर्शी तथा शीघ्र नियुक्ति पूरा गर्न सकियोस् भन्ने उद्देश्यले पहिले नै अधिवक्ताहरूसित कानूनी सल्लाह मागिएको छ। देशको अन्य भागहरू सर पहाड़ पनि वन्दे मातरम र भारत माता की जय घोषहरूका साथ तिरङ्गामय भएको छ। खरसाङको सन्त अल्फन्सिस विद्यालय र महकुमा प्रशासनको सहयोगमा आज खरसाङमा हर घर तिरङ्गा र्यालीको आयोजना गरिएको छ। सुन्नुहोस् हाम्रा संवाददाताको एक विशेष रिपोर्ट।

0: दार्जिलिङ पहाडमा वन्दे मातरम र भारत माता की जयले गुन्जिरहेको छ। आज खरसाङमा सन्त अल्फान्सस उच्चतर माध्यमिक विद्यालयका हेडमास्टर शिक्षक र गैर शिक्षकहरूका साथ हजारौं विद्यार्थीहरूले ब्यान्डका साथ तिरंगा यात्रा निकाले। यसरी नै भोलि दार्जिलिङ रेलवे स्टेशनदेखि चौरस्तासम्म भव्य तिरंगा यात्राको आयोजना गरिनेछ। 14 अगस्तको दिन खरसाङमा पनि भव्य तिरंगा यात्रा निकालिनेछ। मिरिक, कालेबुङ, सिलिगुडीमा पनि भव्य रूपमा तिरंगा यात्राहरू निकालिँदैछ र निकालिनेछ। यसै क्रममा दार्जिलिङ पहाडका सबै राज्य र केन्द्र सरकारका भवनहरूलाई, संस्थानहरूलाई तिरंगाको रंगले झिलिमिली पारिएको छ। देशका अन्य भागहरू जसरी आज वन्दे मातरम, भारत माता की जय र तिरंगा यात्राको गुञ्जले गुञ्जयमान छन्, त्यही क्रममा आज पहाड पनि गुञ्जिरहेको छ। अशोक चौरसिया, आकाशवाणी समाचार, खरसाङ।
1: समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोशियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। दार्जिलिङ वेलफेयर सोसाइटीले राज्यसभा सांसद तथा संस्थाका अध्यक्ष हर्षवर्धन श्रृङ्गलाको मार्गदर्शनमा क्याप्टेन ब्रिजेश थापा एक वीर सैनिक तथा साहस, दृढ संकल्प र सच्चा देशभक्तिको भावनाका साथ कर्तव्य निर्वाह गर्ने एक अनुकरणीय अधिकृतको स्मृति र बलिदानलाई सम्मान गर्दै दार्जिलिङ पहाडका विभिन्न क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल गरेका व्यक्तित्वहरूलाई सम्मान गर्ने उद्देश्यले क्याप्टेन ब्रिजेश थापा DWS उत्कृष्ट उपलब्धि पुरस्कार 2026 का लागि आवेदन आह्वान गरेको छ।
2: 27 वर्षको उमेरमा क्याप्टेन ब्रिजेश थापाले जम्मू कश्मीरमा आतंकवाद विरोधी अभियानका क्रममा वीरगति प्राप्त गर्नुभएको थियो। क्याप्टेन थापाको जीवन निस्वार्थ सेवा तथा दार्जिलिङ पहाड़ र गोर्खा समुदायको प्रगतिप्रतिको अटल प्रतिबद्धताको उदाहरण हो। वार्षिक रूपमा प्रदान गरिने यस पुरस्कारले उत्कृष्टता, समर्पण र समाजमा सार्थक प्रभाव सृजना गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्दै दार्जिलिङ पहाड़ र गोर्खा समुदायको गौरव बढ़ाउने लक्ष्य राखेको छ। यस पुरस्कारका विजेताले 1,00,000 रूपियाँ नगद पुरस्कार, DWS पदक र सम्मान पत्र प्राप्त गर्नेछन्। आवेदन 11 अगस्त 2026 शुरू भई 26 अगस्त 2026 बन्द हुनेछ। इच्छुक व्यक्ति वा संस्थाहरूले दार्जिलिङ वेलफेयर सोसाइटीको आधिकारिक वेबसाइट www.darjilingwelfaresociety.com उपलब्ध गराइएको गुगल फारम मार्फत आवेदन पेश गर्नुपर्नेछ।
1: मिरिक नगर पुस्तकालय भवनमा आज मिरिक खण्ड पुस्तकालय संगठनको आयोजनामा ज्ञान अनि साहित्यिक माहौलमाझ पुस्तकालय दिवस पालन गरियो। मिरिक नगर पुस्तकालय अध्यक्ष श्रीमती शीला गुरुङको विशेष पहलमा तथा एसबी गजमेरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुख्य अतिथिको रूपमा वरिष्ठ साहित्यकार गणेश बराइली अनि विशिष्ट

0: अतिथिको रूपमा साहित्यकार राजबहादुर राई पारसमणि राई उपस्थित थिए। पुस्तकालयलाई बचाउन सकिए मात्र साहित्य कला अनि सभ्यताको उचित कदर हुने तथा भावी पिँढीको निम्ति प्रेरणादायी विषय बन्ने राईले बताए। मिरिक नगर पुस्तकालयका अध्यक्ष श्रीमती शीला गुरुङले पुस्तकालय विज्ञानका पिता एसआर रंगनाथनको 134 जन्म जयन्तीकै दिन मनाइने पुस्तकालय दिवसको महत्वमाथि प्रकाश पारिन्। मिरिक महाविद्यालयमा भारतीय पुस्तकालय विज्ञानका जनक डाक्टर एसआर रंगनाथनको जन्म जयन्तीलाई राष्ट्रिय पुरस्कार दिवसको रूपमा पालन गरिने गरिन्छ। एक विशेष कार्यक्रम बीच भव्य रूपमा सम्पन्न भएको छ। कलेजको पुस्तकालयमा आयोजित यस कार्यक्रमले पुस्तकालय विज्ञान र शिक्षा क्षेत्रमा डाक्टर रंगनाथनले पुर्याउनु भएको अतुलनीय योगदानको स्मरण गरेको छ। खरसाङमा एउटा पिकअप भ्यान दुर्घटना हुँदा धेरैजना घाइते भएका छन्। प्राप्त जानकारी अनुसार खरसाङ बजारबाट मलामी गएर फर्किरहेको अपराह्न समय खरसाङको नयाँ बस्ती स्थित मुर्दाहट्टीबाट खरसाङ बजार जाने क्रममा पिकअप भ्यान दुर्घटना हुँदा 15-16 घाइते भएका छन्। घाइतेहरूलाई प्राथमिक उपचारको लागि खरसाङ महकुमा अस्पतालमा पुर्याइएको थियो। यो समाचार युट्युबमा @AIR कर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकपल्ट। प्रधानमन्त्री नरेन्द्र मोदीले युवाहरूलाई आफ्नो प्रिय व्यक्तिको आत्मकथा पढ्ने अनि रिल्स तथा सोसल मिडिया इन्फ्लुएन्सर्सको युगमा सर्टकट अप्नाउनबाट बाँच्ने अनुरोध गर्नुभएको छ। राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारीले भन्नुभयो, राज्य सरकार बलजफ्ती धर्मान्तरणलाई रोक्नका लागि एक विधेयक ल्याउने योजना बनाइरहेको छ। खरसाङको सन्त अल्फन्सिस विद्यालय र महकुमा प्रशासनको सहयोगमा खरसाङमा हर घर तिरङ्गा र्यालीको आयोजना गरियो। दार्जिलिङ वेलफेयर सोसाइटीले क्याप्टन ब्रिजेस थापा DWS उत्कृष्ट उपलब्धि पुरस्कार 2026 लागि आवेदन आह्वान गरेको छ। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो। अहिले 7:50 पुनः अघिल्लो संस्करणका साथ उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: यो प्रसारण हो आकाशवाणी खरसाङको। अब लोकलरीमा सुनाइरहेछौँ एकै कलाकार पारस घिमिरेको स्वरमा केही लोकगीतहरू।

अहिले सुरसङ्गममा सुन्दै हुनुहुन्थ्यो विजय चवनको स्वरमा आधुनिक गीत। यो प्रसारण हो आकाशवाणी खरसाङको। अब हृदय गरी सुनाउनेछौँ आकाशवाणीको समाचार।

0: आफ्नो गतिविधिहरू सञ्चालन गर्न र राज्य सरकारहरूलाई सहकारी विकासमा संलग्न कुनै पनि संस्थालाई निगमबाट कोष विस्तार गर्न पनि अनुमति दिन्छ। लोकसभाले खानी तथा खनिज विकास तथा नियमन संशोधन विधेयक 2026 पारित गरेको छ। यो विधेयकले भारतको खानी क्षेत्रलाई अझ कुशल लगानी मैत्री र देशको बढ्दो महत्त्वपूर्ण खनिजको माग पूरा गर्न सुसज्जित बनाउने लक्ष्य राखेको छ। सरकारले आज राष्ट्रिय एआई कौशल विकास पहलले पहिलो चरणमा लगभग 60,200 भर्ना भएको जानकारी गराएको छ। सूचना तथा प्रसारण राज्यमन्त्री डाक्टर एल मुरुगनले लोकसभामा लिखित जवाफमा कुल 4,620 सहभागीले पहिलो चरणका दुई मोड्युल पूरा गरेका छन् भने 552 सहभागीले कार्यक्रमको पहिलो चरणका सबै 4 मोड्युल पूरा गरेको जानकारी दिनुभयो। संसदीय मामिला मन्त्री किरण रिजिजूले गृहमन्त्री अमित शाहले लोकसभा अध्यक्ष ओम बिरलालाई पत्र लेखेर फेरि एकपटक नीट पेपर लिक मुद्दामा विरोध प्रदर्शनको क्रममा भएका धेरै घटनाहरूमा विस्तृत छलफल गर्न खुला रहेको बताउनु भएको छ।
1: सरकार डिस्कशन चाहते हैं पार्लियामेंट में और ओपोजिशन भाग रहे हैं, ये कल्पना करना मुश्किल है क्योंकि पार्लियामेंट की डेमोक्रेसी में ओपोजिशन पार्टी डिस्कशन के लिए डिमांड करते हैं और सरकार जवाब देते हैं। यहाँ तो सरकार खुद ही कह रहे हैं कि हम डिस्कशन करेंगे, जवाब देंगे और ओपोजिशन जवाब सुनने नहीं चाहते और भाग रहे हैं। ऐसा परिस्थिति आप कल्पना कर सकते हैं? लोकतंत्र के लिए ठीक नहीं है।
0: केन्द्रीय आयुष मन्त्री प्रताप राव जाधवले आज एक जडीबुटी एक मानक पहलको कार्यान्वयनको लागि समझदारी पत्रको नवीकरण सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्नुभयो। उहाँले यस पहलले परम्परागत औषधिको गुणस्तर र विश्वसनीयतालाई सुदृढ पार्ने लक्ष्य राख्नुका साथै भारतको समृद्ध जैविक विविधता र परम्परागत औषधि सम्पदाको संरक्षणमा योगदान पुर्याउने बताउनुभयो। यस पहलले औषधीय बिरुवा, परम्परागत औषधि र तिनीहरूको गुणस्तर मापदण्डमा एक विश्वसनीय विश्वव्यापी मानक निर्माताको रूपमा भारतको स्थितिलाई सुदृढ पार्नेछ। आज प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीमा भारतको पूर्व राष्ट्रपति रामनाथ कोविन्दको आत्मकथा भारतीय गणतन्त्रको विजय मेरो जीवन मेरो सङ्घर्ष विमोचन गर्नुभयो। उहाँले युवा पुस्तालाई श्री रामनाथ कोविन्दको जीवनयात्राबारे उहाँकै शब्दमा जान्न र

0: लेखन र अनुभवहरू पढ्न आग्रह गर्नुभयो। यसै अवसरमा प्रधानमन्त्रीले रिल र सामाजिक सञ्जालका इन्फ्लुएन्सरहरूको युगमा युवाहरूलाई आफूलाई मनपर्ने व्यक्तित्वको आत्मकथा पढ्न र जीवनमा सजिलो बाटोबाट बच्न आग्रह गर्नुभएको छ। श्री मोदीले विकसित भारतको अभियानलाई अगाडि बढाउन समर्पित युवाहरूको निरन्तर आवश्यकतामा पनि जोड दिनुभयो। श्री मोदीले अवरोधहरूबाट विचलित नहुने र राष्ट्रिय आत्मनिर्भरतातर्फ बाटो बनाउने साहस कायम राख्ने पुस्ताको लागि आह्वान गर्नुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। भारतका उपराष्ट्रपति सिपी राधाकृष्णनले आज संस्कृति मन्त्रालयद्वारा आयोजित हर घर तिरङ्गा बाइक र्यालीमा भाग लिनुभयो। उहाँले वन्दे मातरमको भावनाले भारतको स्वतन्त्रता सङ्ग्रामलाई प्रेरित गरेको थियो भने आज पनि राष्ट्रको पहिचानलाई बलियो बनाउँदैछ भनेर बताउनुभयो। श्री राधाकृष्णनले मानिसहरूलाई सक्रिय रूपमा भाग लिन र यस अभियानलाई प्रवर्धन गर्न आग्रह गर्नुभयो। यस वर्षको अभियान तिरङ्गामा देशभक्ति र गौरव मनाउँदै वन्दे मातरमको 150 वर्षको भावनामा समर्पित छ। आज बिहान मुम्बईको घाटकोपर क्षेत्रमा एउटा चौलमा पहिरो जाँदा 6 जनाको मृत्यु भएको छ भने 4 जना घाइते भएका छन्। स्थानीय अधिकारीहरूले उद्धार र राहत कार्य गरिरहेका छन्। बृहन मुम्बई महानगरपालिका र मुम्बई अग्निशमन विभागका अनुसार घटना बिहान 3 बजेतिर घाटकोपरको चिराग नगरको गौसिया चौलमा भएको थियो। प्रारम्भिक रिपोर्टहरूले पहाडको एक भाग चौलमा खसेको र 2-3 घरहरूमा भग्नावशेष खसेको देखाएको छ। मुम्बई अग्निशमन विभाग, मुम्बई प्रहरी र राष्ट्रिय आपदा प्रतिक्रिया बलका कर्मचारीहरूले संयुक्त रूपमा उद्धार कार्य गरिरहेका छन्। झारखण्डमा जेपिएससी जेएसएससी भर्ती परीक्षामा कथित अनियमिततालाई लिएर विद्यार्थीहरूको आन्दोलन 19 दिनमा प्रवेश गरेको छ। हाम्रो संवाददाताबाट एक रिपोर्ट।
1: छात्र नेता रविन्द्र पासवान ने कहा कि सरकार द्वारा उनकी मांगे स्वीकार किए जाने तक आंदोलन जारी रहेगा। उन्होंने मुख्यमंत्री हेमंत सोरेन से छात्रों के साथ संवाद करने की अपील की। प्रदर्शनकारियों के अनुसार वरिष्ठ प्रशासनिक और पुलिस अधिकारी देर रात आंदोलन स्थल पर पहुंचे और आमरण अनशन कर रहे छात्रों से अनशन समाप्त करने का आग्रह किया। हालांकि छात्रों ने अनशन जारी रखने की बात कही और बताया कि आंदोलन की आगे की रणनीति कोर कमेटी तय करेगी। इस बीच झारखंड विधानसभा का मानसून सत्र कल निर्धारित समय से एक दिन पहले ही अनिश्चित काल के लिए स्थगित कर दिया गया। परीक्षा विवाद और छात्रों पर पुलिस कार्रवाई को लेकर सदन में लगातार हंगामा हुआ। छात्रों का कहना है कि केवल परीक्षा रद्द करना पर्याप्त नहीं है बल्कि कथित अनियमितताओं की स्वतंत्र जांच कर दोषियों की जवाबदेही तय की जानी चाहिए। महविश रहमान, आकाशवाणी समाचार, रांची।
0: हिमाचल प्रदेशमा पेट्रोल र उच्च गति डिजेलको मूल्य महँगो भएको छ। हिमाचल राज्य सरकारले पेट्रोल र डिजेलमा प्रति लिटर 60 पैसा अनाथ र विधवा उपकर लगाउने सूचना जारी गरेको छ। संशोधित मूल्य हिजो मध्यरातबाट लागू भएको हो। भारतको 2026 ब्रिक्सको अध्यक्षतामा महासागर तथा ध्रुवीय विज्ञान तथा प्रविधि सम्बन्धी ब्रिक्स कार्य समूहको 8 बैठक आज दक्षिण गोवामा सुरु भएको छ। पृथ्वी विज्ञान मन्त्रालय अन्तर्गतको संस्था राष्ट्रिय ध्रुवीय तथा महासागर अनुसन्धान केन्द्रद्वारा आयोजित 3 दिने कार्यक्रमले महासागर, आर्कटिक र एन्टार्क्टिक क्षेत्रहरूमा अनुसन्धानलाई अगाडि बढाउन सदस्य राष्ट्रहरूलाई एकसाथ ल्याउनेछ। भारतीय ग्रान्डमास्टर आर प्रज्ञानन्दले संयुक्त राज्य अमेरिकाको सेन्ट लुइसमा भएको सिङ्गफिल्ड कपको 2 राउन्डको खेलमा जावोखिर सिन्दारोबलाई पराजित गरेका छन्। हालै सम्पन्न ग्लासको खेलकुदमा 48 किलोग्राम तौल समूहमा स्वर्ण पदक जितेकी त्रिपुराकी राष्ट्रमण्डल खेलकुद पदक विजेता अस्मिता डेलाई आज अगरतलास्थित रविन्द्र शतवर्षीय भवनमा सम्मान गरियो। राज्य सरकारले उनलाई जग्गाको कागजात र 10 लाख रुपियाँको चेक प्रदान गरेको छ। कार्यक्रममा त्रिपुराका मुख्यमन्त्री डाक्टर मानिक शाहले राज्यमा पहिले गोल्डेन गर्लको रूपमा दीपा कर्माकर थिए भने अहिले अस्मिता डे अर्की गोल्डेन गर्ल भएकी बताउनुभयो। अन्त्यमा मुख्य समाचार पुनः एकपल्ट। संसदमा आज राष्ट्रिय सहकारी विकास निगम संशोधन विधेयक पारित। प्रधानमन्त्रीले आज पूर्व राष्ट्रपति रामनाथ कोविन्दको आत्मकथा गर्नुभयो विमोचन। मुम्बईको घाटकोपर क्षेत्रमा पहिरो जाँदा 6 जनाको मृत्यु र 4 जना घाइते र भारतको अध्यक्षतामा आजदेखि दक्षिण गोवामा ब्रिक्स कार्य समूहको 8 बैठक सुरु।

0: आकाशवाणीबाट समाचार पूरा भयो।
1: स्वागत छ राष्ट्रिय मुक्त विद्यालय शिक्षा संस्थान एनआईओएसमा विश्वको सबैभन्दा बृहत मुक्त विद्यालय शिक्षा प्रणाली। भारत सरकारको शिक्षा मन्त्रालय।

0: अब सुन्नुहोस् आकाशवाणीको समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सारण मगरबाट सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा पूर्व राष्ट्रपति रामनाथ कोविन्दको आत्मकथा भारतीय गणराज्यका विजय मेरा जीवन मेरा संघर्षको विमोचन गर्नुभयो। संसदमा विपक्षको हंगामापछि लोकसभालाई आज दिनभरिका लागि स्थगित गरियो। राज्यसभामा राष्ट्रिय सहकारी विकास निगम संशोधन विधेयक 2026 विचार विमर्श अनि पारितका लागि चर्चा शुरू भएको छ। देशमा खुद्रा महँगाई जुलाईमा वार्षिक आधारमा बढेर 4.45% भएको छ अनि इरानले आज इराकको उत्तरी एरबिल प्रान्तमा कुर्द विपक्षी गुटहरूको ठेगानामा कैयौँ मिसाइल अनि ड्रोन दागेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा पूर्व राष्ट्रपति रामनाथ कोविन्दको आत्मकथा भारतीय गणराज्यका विजय मेरा जीवन मेरा संघर्षको विमोचन गर्नुभयो। यो आत्मकथा श्री कोविन्दको उल्लेखनीय जीवन सफरको एक व्यक्तिगत विवरण प्रस्तुत गर्दछ, जसमा उहाँको प्रारम्भिक जीवनदेखि लिएर उहाँको विशिष्ट सार्वजनिक जीवन अनि भारतको 14 राष्ट्रपतिको रूपमा उहाँको सेवासम्मको अनुभव, संघर्ष अनि उपलब्धिहरूको वर्णन रहेको छ। यो पुस्तकले ती मूल्यहरू, अनुभवहरू अनि परिस्थितिहरूको जानकारी दिदछ जसले उहाँको जीवन अनि सार्वजनिक सेवालाई आकार दिएको छ। यस अवसरमा श्री मोदीले भन्नुभयो, राष्ट्रपतिको रूपमा रामनाथ कोविन्दको मार्गदर्शन उहाँका लागि शक्तिको एक ठूलो स्रोत रहेको छ। उहाँले भन्नुभयो, श्री कोविन्दको आत्मकथा न केवल उहाँको जीवन, व्यक्तित्व अनि योगदानहरूको जानकारी प्रदान गर्नेछ तर भारतीय लोकतन्त्र अनि समाजका लागि एक विरासत पनि बन्नेछ। प्रधानमन्त्री मोदीले भन्नुभयो, देशको सर्वोच्च संवैधानिक पदबाट सेवानिवृत्त भएपछि पनि रामनाथ कोविन्द सक्रिय रूपले एक राष्ट्र एक चुनाव जस्ता महत्वपूर्ण मुद्दाहरूमा काम गर्न जारी राख्नुभयो। यस अवसरमा श्री कोविन्दले भन्नुभयो, राजनीति केवल सत्ता हासिल गर्ने साधन होइन तर राष्ट्रको सेवा गर्ने एक साधन पनि हो। नीट परीक्षालाई लिएर छात्रहरूको विरोध प्रदर्शन अवधि, कथित पुलिस कार्यवाही समेत अन्य मुद्दाहरूमा विपक्षको हंगामापछि लोकसभालाई दिनभरिका लागि स्थगित गरियो। दिउँसो 3 बजे जब लोकसभाको कार्यवाही फेरि शुरू भयो तब पीठासीन अधिकारी जगदम्बिका पालले विपक्षको हंगामा बीच खानी अनि खनिज विकास और विनियमन संशोधन विधेयक 2026 विचार विमर्श पनि पारित गर्ने प्रस्ताव राख्नुभयो। विधेयक बिना कुनै चर्चा पारित भयो। त्यसपछि अध्यक्षले विपक्षी सदस्यहरूलाई सदन सुचारू रूपले चल्न दिने आग्रह गर्नुभयो। संसदीय कार्यमन्त्री किरेन रिजिजूले भन्नुभयो, गृहमन्त्री अमित शाहले अध्यक्ष ओम बिरलालाई पत्र लेखेर सरकार नीट परीक्षालाई लिएर छात्रहरूको विरोध प्रदर्शनमा चर्चाका लागि तयार छ अनि सदनले यस विषयमाथि चर्चा गर्न सक्नेछ।
2: सरकार डिस्कशन चाहते हैं पार्लियामेंट में और ओपोजिशन भाग रहे हैं, ये कल्पना करना मुश्किल है क्योंकि पार्लियामेंट्री डेमोक्रेसी में ओपोजिशन पार्टी डिस्कशन के लिए डिमांड करते हैं और सरकार जवाब देते हैं। यहाँ तो सरकार खुद ही कह रहे हैं कि हम डिस्कशन करेंगे, जवाब देंगे और ओपोजिशन जवाब सुनना नहीं चाहते और भाग रहे हैं। ऐसा परिस्थिति आप कल्पना कर सकते हैं? लोकतंत्र के लिए ठीक नहीं है।
1: यसअघि आज बिहान सदनको कार्यवाही शुरू भएपछि लोकसभा अध्यक्ष ओम बिरलाले प्रश्नकाल शुरू गर्ने कोसिस गर्नुभयो तर विपक्षी सदस्यहरूले नीट मुद्दामाथि विद्यार्थीहरूको प्रदर्शन अवधि, कथित पुलिस कार्यवाही अनि अयोध्या राम मन्दिरको चन्दामा भएको कथित अनियमितताहरूको मुद्दा उठाए। श्री बिरलाले विपक्षी सदस्यहरूसित सदनको कार्यवाही चलाउन दिने अपील गर्नुभयो। उहाँले भन्नुभयो, नीति अनि विचारहरूलाई लिएर मतभेद हुन सक्छ तर देशका जनता संसद सुचारू रूपले चलेको हेर्न चाहन्छ। अध्यक्षले भन्नु

0: यो सरकार विपक्षको मागमा सहमत भएको छ अनि गृहमन्त्री अमित शाह बयान दिन तयार छ। उहाँले सत्ता पक्ष अनि विपक्षसित सहमति बनाउन तथा संवादको माध्यमले अघि बढाउने अपील गर्नुभयो। लगातार हंगामा जारी रहेपछि सदनको कार्यवाही दिउँसो 2 बजेसम्म स्थगित गर्न पर्यो। त्यसपछि पुनः 3 बजेसम्म सदन स्थगित भयो। त्यसपछि भोलिसम्मका लागि सदन स्थगित गरियो। राज्यसभामा राष्ट्रिय सहकारी विकास निगम संशोधन विधेयक 2026 विचार विमर्श अनि पारितका लागि चर्चा शुरू भएको छ। सहकारिता राज्यमन्त्री मुरलीधर मोहोलले यो विधेयक प्रस्तुत गर्नुभयो। यसको उद्देश्य राष्ट्रिय सहकारी विकास निगम अधिनियम 1962 अझ संशोधन गर्नु हो। यो विधेयकले निगमलाई औद्योगिक वस्तुहरूको क्षेत्रमा आफ्नो गतिविधिहरू सञ्चालित गर्ने अनुमति दिदछ। यो विधेयकले राज्य सरकारहरूलाई सहकारी विकासमा लागेका कुनै पनि संस्थालाई निगमसित निधि प्रदान गर्ने अनुमति दिदछ। निगमले कुनै पनि सहकारी समिति या सहकारी विकासमा लागेका संस्थाहरूलाई सिधा ऋण अनि अनुदान पनि प्रदान गर्न सक्नेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIN News Khorsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो, अब रहल समाचार। त्रिपुराका मुख्यमन्त्री डाक्टर मानिक शाहले भन्नुभयो, हर घर तिरङ्गा अभियान देशभक्ति, राष्ट्रिय चेतना अनि स्वतन्त्रता सेनानीहरूप्रति सम्मानको प्रतीक हो। उहाँले भन्नुभयो, तिरङ्गा भारतको एकता, सम्प्रभुता अनि शहीदहरूको सर्वोच्च बलिदानको प्रतीक हो। मुख्यमन्त्रीले सूचना अनि सांस्कृतिक मामिलाका विभागद्वारा आयोजित तिरङ्गा र्यालीलाई आज अगरतला स्थित उज्जयन्त प्यालेस परिसरबाट हरियो झण्डा देखाएर प्रस्थान गर्दै सो कुरा बताउनु भएको हो। उहाँले याद दिलाउनुभयो कि प्रधानमन्त्री नरेन्द्र मोदीले 2022 आजादीको अमृत महोत्सव अन्तर्गत यस राष्ट्रव्यापी अभियानको सुरुवात गर्नुभएको थियो। देशमा खुद्रा महँगाई जुलाईमा वार्षिक आधारमा बढेर 4.45% भएको छ, जसको अर्थ खुद्रा मुद्रास्फीति दर लगातार दोस्रो महिना भारतीय रिजर्भ ब्याङ्कको 4% लक्ष्यभन्दा माथि रह्यो। यो वर्ष जुलाईमा मुद्रास्फीति दर जुनको 4.38% तुलनामा मामूली रूपले अधिक रह्यो। खाद्य वस्तु मूल्य उच्च रहेकोले मुद्रास्फीतिमाथि दबाव बनेको छ। नयाँ 2024 आधार वर्षको उपभोक्ता मूल्य सूचकाङ्क अर्थात् सिपिआई श्रृङ्खलामा यो हालसम्मको सबैभन्दा अधिक मुद्रास्फीति दर हो। केन्द्रीय मन्त्री पीयूष गोयलले संसदमा चर्चालाई लिएर विपक्षमाथि बारम्बार आफ्नो अडान बदलेको आरोप लगाउनुभयो। संसद परिसरमा पत्रकारहरूसित बात गर्दै उहाँले आरोप लगाउनुभयो कि विपक्षले पहिले चर्चाको माग गरे तर सरकारको सहमतिपछि आफ्नो अडान बदलेको छ।
1: विपक्ष पूरी तरिके से एक्सपोज हो चुका है। इस सत्र के शुरुआत से ही सरकार लगातार बातचीत कर रही है। पहले वो चर्चा डिमांड करते हैं, चर्चा के लिए सरकार तैयार होती है तो अपना स्टैंड बदल देते हैं। बार बार उनके रवैये में इस प्रकार का बदलाव ये स्पष्ट करता है कि राहुल गांधी समेत पूरा विपक्ष विषयहीन है, सदन चलने नहीं देना है।
0: आकाशवाणीको विशेष श्रृङ्खला पर्सन बिहाइन्ड द स्टोरीको अघिल्लो चरणमा विश्वको पहिलो त्रिसेवा संयुक्त महिला समुद्री नौकायन अभियानको हिस्सा रहेको विङ कमाण्डर विभा सिंह, स्क्वाड्रन लिडर वैशाली भण्डारी अनि मेजर प्राजक्ता पी निकमसितको बातचित प्रसारित गरिनेछ। कार्यक्रमलाई भोलि बिहान 9:10 100.1 आकाशवाणी गोल्ड मार्फत सुन्न सक्नेछ। यो बातचित न्यूज अन एआईआर एप अनि न्यूज अन एआईआर को आधिकारिक युट्युब च्यानलमा पनि उपलब्ध रहनेछ। भारतीय रेलवेले उत्तर पूर्वी रेलवेको इज्जतनगर डिभिजनमा 295 करोड रुपियाँको अनुमानित लागतमा 660 किलोमिटर रुटमा कवच प्रणाली लगाउने मञ्जुरी दिएको छ। आयुष मन्त्री प्रतापराव जाधवले भन्नुभयो, एक जडीबुटी एक मानक पहलको उद्देश्य पारम्परिक औषधिहरूको गुणवत्ता अनि विश्वसनीयतालाई मजबुत गर्नु हो। उहाँ आज एक जडीबुटी एक मानक पहलको कार्यान्वयनसित सम्बन्धित सम्झौताको नवीनीकरणको अवसरमा बोल्दै हुनुहुन्थ्यो। आयुष मन्त्रालयको भारतीय चिकित्सा अनि होमियोप्याथी औषध संहिता आयोग तथा भारतीय औषध संहिता आयोगले यस सम्झौता ज्ञापनको नवीनीकरण गरेको छ। इरानले आज इराकको उत्तरी एयरबिल प्रान्तमा कुर्द विपक्षी गुटहरूको ठेगानामा कैयौं मिसाइल अनि ड्रोन दागेको छ। यो हमला एयरबिल प्रान्तको अलाना घाटीमा कोमाला पार्टी अनि

कुर्दिस्तान डेमोक्रेटिक पार्टी अफ इरान का लडाकुहरूलाई निशाना बनाएर गरिएको थियो। यो समाचार युट्युबमा एड एआईआर कर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा पूर्व राष्ट्रपति रामनाथ कोविन्दको आत्मकथा भारतीय गणराज्यका विजय मेरा जीवन मेरा संघर्षको विमोचन गर्नुभयो। संसदमा विपक्षको हंगामापछि लोकसभालाई आज दिनभरिका लागि स्थगित गरियो। राज्यसभामा राष्ट्रिय सहकारी विकास निगम संशोधन विधेयक 2026 विचार विमर्श अनि पारितका लागि चर्चा शुरू भएको छ। अनि इरानले आज इराकको उत्तरी एरबिल प्रान्तमा कुर्द विपक्षी गुटहरूको ठेगानामा कैयौं मिसाइल अनि ड्रोन दागेको छ। यसको साथै आकाशवाणीबाट समाचार पूरा भयो।

0: नमस्कार आदरणीय श्रोता, स्वागत छ हजुरहरूलाई आकाशवाणी खरसाङबाट प्रसारण हुने युवा वाणी कार्यक्रममा। श्रोताबिन, आजको बसाइमा इन्टरनेसनल युथ र आजका युवा भोलिको भविष्य बारे किनारा शर्माले हामीलाई केही जानकारी दिन गइरहेकी छन्। त श्रोता सुन्नुहोस् साथी किनाराबाट एउटा छोटो वार्ता।
1: नमस्कार सम्पूर्णमा, म किनारा शर्मा खरसाङ निवासी। आज अन्तर्राष्ट्रिय युवा दिवस को अवसरमा सबैलाई हार्दिक शुभकामना दिँदै युवा दिवसको महत्व बारे आफ्नो प्रस्तुति राख्न गइरहेकी छु। र अन्तर्राष्ट्रिय युवा दिवस के हो त? अन्तर्राष्ट्रिय युवा दिवस भनेको युवाहरूको महत्व, अधिकार, क्षमता र योगदानलाई सम्मान गर्ने विश्वव्यापी दिवस हो। यस दिवसको मुख्य उद्देश्य युवाहरूलाई शिक्षा, स्वास्थ्य, रोजगारी, नेतृत्व विकास तथा राष्ट्र निर्माणका कार्यमा सक्रिय सहभागी बनाउनका साथै उनीहरूको समस्या, चुनौती र सम्भावना बारे समाजलाई सचेत गराउनु हो। अन्तर्राष्ट्रिय युवा दिवसले युवाहरूलाई आफ्नो क्षमता पहिचान गर्ने, जिम्मेवार नागरिक बन्न तथा समाज र राष्ट्रको विकासमा सक्रिय रूपमा सहभागी गर्न प्रेरणा दिन्छ। साथै यस दिवसले युवा बीच सम्मान, अवसर, सामाजिक न्याय, लैङ्गिक समानता, शान्ति र दिगो विकासका मूल्यलाई प्रवर्धन गर्ने सन्देश पनि दिन्छ। युवाको सशक्त सहभागिता बिना समृद्ध, समावेशी र दिगो समाज निर्माण सम्भव हुँदैन भन्ने भावना यस दिवसले विश्व समुदाय स्पष्ट रूपमा प्रस्तुत गर्दछ। दि युनाइटेड नेसन्सले सन् 1999 अगस्त 12 अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा घोषणा गरेको थियो र सन् 2000 यो दिवस विश्वभर औपचारिक रूपमा मनाउन थालेको हो। यस वर्ष 2026 अन्तर्राष्ट्रिय युवा दिवसको विषय वस्तु रहेको छ डिफरेन्ट कन्टेक्स्ट कमन एस्पिरेसन, अथवा विभिन्न सन्दर्भहरू साझा आकांक्षा। कोही युवा डिजिटल सञ्जाल र अत्याधुनिक सुविधाहरूमा रमाइरहेका हुन्छन् भने कोही परम्परागत खेतीबारी आफ्नै किसिमका आर्थिक चुनौतीहरूसँग जुझिरहेका हुन्छन्। उनीहरूको वास्तविकता र तुरन्तै उपलब्ध हुने स्रोत साधनहरू अलग छन्। यही नै विभिन्न सन्दर्भहरू हो। तर जब हामी युवासँग बसेर कुराकानी गर्छौ, चाहे त्यो दिल्लीमा होस्, न्युयोर्कमा होस् वा कुनै राज्यको सानो भूमि होस्, प्रत्येक युवाको आधारभूत चाहना एउटै हुन्छ। उनीहरू आत्मसम्मान चाहन्छन्, उनीहरू आफ्नो क्षमतालाई उजागर गर्न गुणस्तरीय शिक्षा चाहन्छन्, आफ्नो पसिनाको उचित मूल्य पाइने राम्रो र अर्थपूर्ण रोजगारी चाहन्छन्, सफा पर्यावरण र सुरक्षित भविष्य चाहन्छन्। यही नै साझा आकांक्षा हो। यो विषय वस्तुले हामीलाई यी दुवै कुराहरू एक साथ बुझ्न आह्वान गरेको छ। हामी युवाहरूलाई एउटा डालामा राखेर हेर्न सक्दैनौ। हामीले उनीहरूलाई बाँचिरहेको विशिष्ट र कहिलेकाहीँ कठिन वास्तविकतालाई सम्मान गर्नुपर्छ, जस्तै पूर्वाधारको कमी, आर्थिक कठिनाई वा भौगोलिक दूरी। तर सँगसँगै उनीहरूका सपनाहरूको एकतालाई पनि कदर गर्नुपर्छ। र युवाको भूमि के हो त? युवा राष्ट्रका वर्तमान र भविष्य दुवै हुन्। उनीहरूमा रहेका ऊर्जा, उत्साह, सृजनशीलता र नवीन सोचले समाजलाई प्रगति तर्फ अघि बढाउँछ। शिक्षित र सचेत युवाले देशको आर्थिक, सामाजिक तथा सांस्कृतिक

अन्तर्राष्ट्रिय युवा दिवस विश्वका विभिन्न देशका फरक फरक तरिकाले मनाइन्छ। विद्यालय, महाविद्यालय, युवा क्लब, सामाजिक संस्था तथा सरकारी निकायहरूले विषय कार्यक्रमलाई आयोजना गर्छन्। गोष्ठी, सांस्कृतिक कार्यक्रम, खेलकुद, रक्तदान, वृक्षरोपण, सरसफाई अभियान तथा जनचेतनामूलक रैली जस्ता गतिविधि सञ्चालन गरिन्छ। यस्ता कार्यक्रमहरूले युवामा नेतृत्व क्षमता, सहकार्यको भावना र सामाजिक उत्तरदायित्वको विकास गर्न मद्दत गर्छ। हाम्रो खरसाङ र दार्जिलिङ क्षेत्रमा युवाहरू पनि शिक्षा, खेलकुद, सांस्कृतिक संरक्षण, वातावरण संरक्षण र सामाजिक सेवामा सक्रिय रूपले सहभागी हुँदै आएका छन्। स्थानीय स्तरमा गरिने साना साना सकारात्मक कामले समाजमा ठूलो परिवर्तन ल्याउन सक्छ भने सन्देश यस अन्तर्राष्ट्रिय युवा दिवसले दिन्छ। युवाले आफ्नो भाषा, संस्कृति र परम्पराको संरक्षण गर्दै आधुनिक ज्ञान र प्रविधिसँग अघि बढ्नु आजको आवश्यकता रहेको छ। प्रत्येक वर्ष 12 अगस्तको यस अवसरमा युवाहरू मध्ये संवाद र अनुभव आदि

0: प्रदानको वातावरण सृजना हुन्छ। अनुभवी व्यक्तिहरूबाट प्रेरणा लिने र नयाँ पुस्ताले आफ्नो विचार प्रस्तुत गर्ने अवसर प्राप्त हुन्छ। यसरी अन्तर्राष्ट्रिय युवा दिवसले पुस्ताभेद समझदारी र सहकार्य बढाउन पनि महत्वपूर्ण भूमिका खेल्दछ। युवाहरूका लागि सन्देश। प्रिय युवा साथीहरू, तपाईँहरू राष्ट्रका आशा र भविष्यका आधार हुनुहुन्छ। आफ्नो समयलाई सही दिशामा प्रयोग गर्नुहोस्, निरन्तर अध्ययन गर्नुहोस् र नयाँ सिप सिक्दै अघि बढ्नुहोस्। आत्मविश्वास, परिश्रम, अनुशासन र सकारात्मक सोचलाई जीवनको आधार बनाउनुहोस्। असफलतासँग नडराई यसबाट सिकेर अगाडि बढ्ने साहस राख्नुहोस्। देश, समाज र परिवार प्रतिको जिम्मेवारीलाई सदैव सम्झिनुहोस्। वातावरण संरक्षण, सामाजिक सेवा, सद्भाव र मानवताको भावनालाई व्यवहारमा उतार्नुहोस्। प्रविधिको सदुपयोग गर्दै ज्ञान र सृजनाशीलतालाई विकासमा प्रयोग गर्नुहोस्। भविष्यका युवा प्रति समाज र राष्ट्रको ठूलो उपेक्षा रहेको छ। आजका युवाले ज्ञान, सीप र नैतिक मूल्यलाई साथमा लिएर युवाले अध्ययन, अनुसाधन, प्रविधि विशेष ध्यान दिनुपर्छ। आत्मनिर्भर, जिम्मेवार र देशप्रेमी युवा नै भविष्यका सक्षम नेतृत्व बन्न सक्छन्। अन्तमा अन्तर्राष्ट्रिय युवा दिवस युवाहरूको शक्ति, क्षमता र जिम्मेवारीलाई सम्झाउने महत्वपूर्ण ज्ञान, सीप र ऊर्जालाई समाज तथा राष्ट्रको हितमा प्रयोग गर्न सके उज्जवल भविष्य निर्माण गर्न सकिन्छ। त्यसैले प्रत्येक युवाले आफ्नो कर्तव्य बुझी समाज र देशप्रति सकारात्मक योगदान दिनुपर्छ। यस वर्ष 2026 को विषय वस्तुले पनि स्थानीय स्तरबाट शुरू हुने युवा पहलले दिगो विकासको लक्ष्य हासिल गर्न महत्वपूर्ण योगदान पुर्याउँछ भन्ने सन्देश दिएको छ। त्यसैले युवाहरूलाई उचित अवसर, मार्गदर्शन र प्रोत्साहन प्रदान गर्नु हामी सबैको साझा दायित्व हो। यस पावन अवसरमा सम्पूर्ण युवालाई ठूलो सपना देख्ने, इमानदारी पूर्वक मेहनत गर्ने, आत्मविश्वासका साथ अघि बढ्ने र आफ्नो क्षमता राष्ट्रको हितमा प्रयोग गर्ने हार्दिक प्रेरणा दिन चाहन्छु। युवाको उज्यालो भविष्यसँग हाम्रो समाज र राष्ट्रको भविष्य पनि उज्यालो बन्नेछ भन्ने विश्वास व्यक्त गर्दै र फेरि पनि अन्तर्राष्ट्रिय युवा दिवसको सबैलाई हार्दिक शुभकामना दिँदै आफ्नो यो छोटो प्रस्तुति यही नै समाप्त गर्ने अनुमति चाहन्छु। धन्यवाद।
1: भर्खरै सुन्नुहुँदै थियो कार्यक्रम युवा वाणी र अर्को अङ्कमा पनि हजुरहरूलाई यसरी नै मनोरञ्जन गर्ने वाचा गर्दै प्रस्तोता योजना मोहरा लगायत म कार्यक्रम सञ्चालिका ज्योतिलाई पनि विदा दिनुहोस्। अवस्था नमस्ते।

आएका छौँ, खरसाङबाट बोलिरहेका छौँ। समय रातिको 10:30 भयो। यसको साथै आजको सम्पूर्ण कार्यक्रमहरू यति नै समाप्त हुन्छ। भोलि बिहान 6:20 विविध कार्यक्रमहरू लिएर तपाईँहरूको सेवामा उपस्थित हुनेछौँ। तपाईँसँग बिदा दिनुहोस्। शुभरात्रि। जय हिन्द।